सुप्रभात सम्पूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102 मेगाहर्जमा यहाँहरुले सुनिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो बुधबार सन् 2026 सालको जुलाई 8 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको असार 24 गते। समय यस बेला बिहानको 6:26 भइरहेछ भने हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौं आजको अधिवेशन लिएर। सर्वप्रथम यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। उद्घोषिका म चिरिङ डोमा साथमा प्राविधिक मित्र सचिन लोहागण्ड वहाँका साथीहरू अनि प्रसारण सहयोगी सन्दीप दियालीको तर्फबाट।

अतीतमा न उल्झ, भविष्यको सपना न देख, आफ्नो ध्यान वर्तमान क्षणमा केन्द्रित गर। भगवान बुद्धको यस महान वाणीलाई सिरोपर गर्दै आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ दार्जिलिङ निवासी प्रेमेन्द्र तामाङ ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ वर्तमानमा जिउने कला नै जीवन हो। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।

वर्तमानमा जिउने कला नै जीवन हो भनिएको छ। जीवनका सबैभन्दा राम्रा कुराहरू हुन् हामीले माया गर्ने मानिसहरू, हामी घुम्न गएका ठाउँहरू, जीवनको गोरेटोमा अनुभव गरेका सुन्दर क्षणहरूको मिठा मिठा सम्झनाहरू। तर कहिलेकाहीँ ती सुन्दर क्षणहरू सम्झना नबनुन्जेलसम्म हामीले त्यसको वास्तविक मूल्य थाहा नै पाउँदैनौँ। त्यो क्षण बितिसके पश्चात मात्र हामीलाई ज्ञात हुन्छ त्यो पल, त्यो समय कति सुन्दर थिएछ, कति मिठो थिएछ भनेर। यस्तै अनेकौँ सम्झनाहरूको माला नै त हो जीवन गाथा। प्रसिद्ध चित्रकारहरू त्यसैले भन्छन्, जीवन चित्रकला गर्ने खाली क्यानभस जस्तो हो, हाम्रो प्रत्येक कर्म त्यहाँ रङ भएर अङ्कित हुन्छ। सुन्दर अर्थपूर्ण जीवनको निम्ति अर्थपूर्ण कर्म वा सुन्दर कर्म गर्नुपर्दछ, तब जीवनको अन्तमा त्यो एक मास्टरपीस या उत्कृष्ट कृति बन्दछ। त्यो कर्म गर्ने समय कहिले हो? न त त्यो हिज गर्न सकिन्छ, न त भोलि नै। त्यो सम्भव छ अहिले, आज, वर्तमानमा। यही जिउने कला हो। वर्तमान समयको महत्व बताउँदै भनिएको छ, डु इट नाउ समटाइम्स लेटर बिकम्स नेभर। जे गर्नु छ अहिले नै गर, कहिले काहीँ भरै कहिले पनि नहोला है। भगवद् गीता अनुसार वर्तमान क्षण मात्र सत्य हो, अतीत पछतावा हो अनि भविष्य चिन्ता हो। त्यसैले मानिसले कर्मफलको चिन्ता नगरी केवल वर्तमानमा आफ्नो कर्तव्य कर्म या निस्वार्थ कर्ममा ध्यान दिनुपर्दछ, किनकि साँचो शान्ति र सफलता वर्तमानको निस्वार्थ कर्मले मात्र प्रदान गर्दछ। त्यसैले भगवान श्री कृष्णले भन्नुभयो, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, मा कर्मफल हेतुर्भू मा ते सङ्गोस्त्व कर्मणि। अर्जुन, तिम्रो अधिकार केवल कर्म गर्नुमा छ, कर्मफलमा भने होइन। यसै कारण तिमी कर्मको फललाई तिम्रो कर्मको कारण नबनाऊ, अनि अकर्मण्यता या कर्म नगर्ने नै तिम्रो आसक्ति नहोस्। भगवद् गीता अनुसार कर्म नै सर्वोपरि हो। हाम्रो सम्पूर्ण ध्यान केवल वर्तमानमा मात्र हुनपर्छ कि मेरो कर्तव्य के हो, मेरो धर्म के हो। अतीतको सफलता या असफलता या भविष्यको परिणामको चिन्ता नगरी कर्म गर्नु नै कर्मयोग हो। गीताको अनुसार मानिसहरू बितेको समयको शोक गर्छन् या भविष्यको चिन्ता गर्दा उसको हातबाट

मात्र वर्तमानको सत्य र आनन्दबाट वञ्चित रहन्छन्। अनि समय बालुवा झै हातबाट खस्दै जान्छ, जीवन गुमाएर जान्छ। चञ्चल मनलाई कसरी वशमा राख्नु भनेर अर्जुनले प्रश्न गर्दा श्री कृष्ण भन्नुहुन्छ, मन पक्कै चञ्चल छ, यसलाई वशमा राख्नु कठिन छ, तर असम्भव भने छैन। मनको प्रकृतिलाई बुझ्यौ भने हामीलाई थाहा हुन्छ, यो मन या त अतीत या भविष्यतर्फ कुदिरहन्छ, भागिरहन्छ। तर निरन्तर अभ्यासद्वारा अनि वैराग्यको द्वारा मनलाई वर्तमान क्षणमा स्थिर गर्न सकिन्छ। यही नै योग हो, यही नै ध्यान हो। स्वयं भगवान कृष्ण भन्नुहुन्छ कि मनै काल हो, अर्थात् मनै समय हो। यसै कारण वर्तमान समयलाई ईश्वरको रूप मानेर पूर्ण जागरूकताको अनि निष्ठाको साथ यसको सदुपयोग गर्नुपर्दछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ वर्तमानमा जिउने कला नै जीवन हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ दार्जिलिङ निवासी प्रेमेन्द्र तामाङ ज्यूले।

सन्त कवीरले पनि वर्तमान समयको महत्व बताउँदै भन्नुभयो, काल करे सो आज करे सो अब, पल में प्रलय होएगी, बहुरी करेगा कब, भोलि गर्ने काम आज गर अनि आज गर्ने काम अहिले नै, जीवन अनिश्चित छ, यसको केही भरोसा छैन, कुनै पनि समय जे पनि हुन सक्छ, प्रलय आउन सक्छ, मृत्यु आउन सक्छ, नसोचेको कुरा हुन सक्छ, तब तिमी तिम्रो काम कहिले गर्नेछौ? जसले समयलाई चिन्दछ उसले समयको कदर गर्दछ, समयलाई पूजा गर्दछ, उसले नै वर्तमानको महिमा र मूल्य जान्दछ। यही वर्तमानमा जिउने नै ईश्वरको साथ साथ जिउनु हो। जसले वर्तमानको सदुपयोग गर्छ

मानिसको जीवन स्वतः सुख शान्ति र समृद्धिले भरिन्छ। रामायणमा एक सुन्दर प्रसङ्ग छ। महाबली रावणले मृत्युको पूर्व क्षणमा लक्ष्मणलाई समय या काल अनि नीतिहरू विषयमा गहिरो उपदेश दिएका थिए। उनले भने, समयले कसैलाई पर्खिँदैन, जो व्यक्तिले सही समय सही क्रिया अनि सही व्यक्तिलाई चिन्छ उसको जीवनमा सफलता आउँछ। यदि मनमा कुनै शुभ कल्याणकारी कार्य गर्ने विचार आउँछ तब कुनै सोच विचार नगरी त्यही क्षण शुभ कार्य गर्नु पर्दछ, शुभस्य शीघ्रम। अनि यदि कुनै कुविचार विनाशकारी हिंसक या गलत विचार आए त्यसलाई गर्नु हुँदैन, त्यसलाई विलम्ब गर्नु या स्थगित गर्नु नै सही हुन्छ। भगवान बुद्धले भन्नुभएको छ, अतीतमा नउल्झ, भविष्यको सपना नदेख, आफ्नो ध्यान वर्तमान क्षणमा केन्द्रित गर। जीवनको रहस्य केवल वर्तमानमा उद्घाटन हुन्छ। वर्तमान नै साँचो समय हो, न भूतकालको अस्तित्व छ न भविष्यको। जे गर्न सक्छौ त्यो वर्तमानमा मात्र सम्भव छ। जसले यो सत्यलाई स्वीकार गर्दैन अनि अतीतको याद या सम्झनाहरूमा या भविष्यको कल्पनामा जिउँछन् उनले जीवनमा दुःख अशान्ति र पीडालाई निम्त्याउँदछन्। तर जसले वर्तमानलाई स्वीकार गर्दछ अनि वर्तमानमा जिउँछन् उसले गहिरो आन्तरिक शान्ति खुशी सुख र स्वतन्त्रता प्राप्त गर्छन्।

भगवान बुद्धको जीवनको एक सुन्दर प्रसङ्ग छ। उहाँ केही भिक्षुहरूको साथ एक गाउँदेखि अर्को गाउँतर्फ गइरहेका थिए। बाटोमा एक व्यक्तिलाई भेटे जो अति क्रोधित देखिन्थ्यो। त्यो व्यक्तिले बुद्धलाई क्रुद्ध हुँदै अनेक दुर्वाच्यहरू बोले, अपमानजनक कुराहरू भने। बुद्धका ती भिक्षुहरू यो देखेर क्रोधित भए, तर बुद्ध भने शान्त भावसँग त्यस व्यक्तिको प्रत्येक कुराहरू बाटोमा नै उभिएर सुनिरहे। उनले कुनै प्रतिक्रिया नै देखाएनन्। यो देखेर त्यो व्यक्ति अझ क्रुद्ध भयो। गाली सबै सकिसकेको थियो। तब तिनले बुद्धको मुखमा थुकिदिए। अकम्प शान्त भावमा बुद्धले थुक पुछ्दै त्यस व्यक्तिलाई भन्नुभयो, हे मित्र, अझ भन्नु के बाँकी छ? मलाई हतार छ अर्को गाउँ, घाम अस्ताउन अघि पुग्नु छ। म जाउँ या अझ पर्खिनु? बुद्धको यस्तो व्यवहारले त्यो व्यक्ति किङ कर्तव्य विमूढ भए। उसी त कुनै शब्द नै थिएन। बुद्ध भिक्षुहरूको साथ अघि बढे। भोलिपल्ट अर्को गाउँमा एउटा रुखको फेदमा बसेर जहाँ बुद्धले प्रवचन दिइरहेका थिए, त्यो व्यक्ति त्यहाँ आइपुग्यो। सोझै बुद्धको चरणमा परे र रुदै, मलाई क्षमा गरिदिनुहोस्। मेरो हिजोको कुव्यवहारप्रति म लज्जित छु। क्षमा प्रभु, क्षमा। म हिजो रातभरि सुत्न सकिनँ। तपाईँले मेरो कुनै बिगाड गर्नुभएको थिएन। मानिसहरूको होहरीमा लागेर मैले अक्षम्य अपराध गरे, पाप गरे। मलाई धेरै पछुतो भयो। क्षमा गरेर मेरो मनलाई शान्त गरिदिनुहोस्। भगवान बुद्धले मधुर मुस्कानको साथ शान्त भावले जवाब दिनुभयो, कस्तो क्षमा, किन क्षमा? त्यो व्यक्ति अझ अधीर भएर हिजोको घटनाको पुनः वर्णन गरे र फेरि क्षमा याचना गरे। बुद्धले भने, हे प्रिय मित्र, हिजो जे भयो त्यो भइसक्यो। अब त्यो समय कहाँ छ? त्यो ठाउँ कहाँ छ? समय त बगेको पानी जस्तो हो, फर्केर आउँदैन। तिमी अशान्त भयौ, रातभरि सुत्न सकेनौ, किन? थाहा छ, तिम्रो गल्ती यो हो कि तिमी अतीतमा, भूतकालमा, बितेको समयमा अल्झिरहेछौ। त्यही समयलाई समातिरहेका छौ। यही तिम्रो भूल हो, यही तिम्रो गल्ती हो। यसैले तिमी दुखी छौ, अशान्त छौ। मैले त त्यो क्षण, त्यो समय त्यही नै छोडेर अघि बढे। नत्र भने म पनि तिमी जस्तै त्यही समयमा अल्झिने थिए र तिमी जस्तै दुखी र अशान्त हुन्थे। तिमीलाई त्यही क्षमा गरिदिएको थिए। त्यो समयलाई त्यही ठाउँमा छोडे मैले। तिमी पनि अतीतलाई छोडिदेऊ। कसले के भन्यो, कसले के गर्यो, यसबाट सधैँ मुक्त बन र वर्तमानमा बाँच। हिजोको तिम्रो क्रोध भाव आज क्षमा यासनाको भाव, हेर त कति फरक छ हिज र आजमा। तिमी आज नयाँ व्यक्ति छौ। साँचो जीवन वर्तमानमा छ, न यो भूतकालमा न भविष्यकालमा छ। यी दुवै अति हुन्। यी दुवैको बीच मध्यमा जे छ त्यही सत्य हो, त्यही वर्तमान हो, त्यही नै मध्यम मार्ग हो, यही नै साँचो जीवन हो। वर्तमानमा जिउने कला नै साँचो जीवन हो। यही वर्तमानमा जिउनुलाई ध्यान भनिन्छ, सचेततापूर्ण जीवन भनिन्छ। विवेकानन्दको यो वचन यस सन्दर्भमा अति उपयुक्त छ। एकपल्टमा एउटै मात्र काम गर, अनि जब यसलाई गर्छौ तिम्रो सम्पूर्ण ध्यान, सम्पूर्ण आत्मालाई त्यस काममा संलग्न गराऊ, ताकि अन्य सबै कुराहरू त्यहाँ अनुपस्थित रहोस्। यही वर्तमानमा जीवनी कला हो, ध्यान योग हो, कर्म योग हो। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा आज हजुरहरूले सुन्नुभयो वर्तमानमा जिउने कला नै जीवन हो विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो दार्जिलिङ निवासी प्रेमेन्द्र तामाङ ज्यूले र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस् भन्ने कामना ईश्वर अघि राख्दै प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभप्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौँ केही आधुनिक गीतहरू कार्यक्रम शुभप्रभातमा। र आजको यस कार्यक्रममा गुन्जिने स्वर रहेको छ गजेन्द्र राईको, भने कार्यक्रमको यो प्रथम गीतमा शब्द रहेको छ गोविन्द सिंह खतानीको अनि सङ्गीत गायक कलाकार स्वयंको। र स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुतिलाई।

गजेन्द्र राईको स्वरमा यहाँहरूले यतिन्जेल सुन्नुभयो यी आधुनिक गीतहरू। आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत। यहाँहरू सम्पूर्णमा उद्घोषिका म छिरिङ डोमाको तर्फबाट। भनिन्छ श्रोता, बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ, साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ। भगवानको स्तुति नगरे पनि वचन सुन्दा मात्र पनि हामीलाई अत्यन्त आनन्द उत्पन्न हुन्छ। त यहाँहरूलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु लिएर आएका छौं। भजन स्वीकार्नुहोस्।

0: भजन सुन्दै हुनुहुन्थ्यो बिमल राईको स्वरमा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ। तब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसियाको संसदलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नुभएको छ। उहाँले साझा सभ्यतागत सम्पदा, लोकतान्त्रिक मूल्य मान्यता र भविष्यको लागि साझा दृष्टिकोणमा आधारित द्विपक्षीय सम्बन्धमा नयाँ युगको लागि आह्वान गर्नुभयो। भारत र इण्डोनेसियाले सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन् र अन्तर्राष्ट्रिय कानून बमोजिम खतरासँग लड्न अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आह्वान गरेका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत बहराइन सहयोग निरन्तर सुदृढ हुँदै गएको बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य स्थिर रहेमा वा घटेमा घरेलु पेट्रोल र डिजलको मूल्यमा सकारात्मक प्रवृत्ति अपेक्षित रहेको बताउनु भएको छ। अनि फुटबलमा स्विजरल्याण्डले कोलम्बियालाई अनि अर्जेन्टिनाले इजिप्टलाई पराजित गर्दै हराएर फिफा विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसियाको संसदलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नुभएको छ। जकार्तामा इण्डोनेसियाली सांसदहरूलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले साझा सभ्यतागत सम्पदा, लोकतान्त्रिक मूल्य मान्यता र भविष्यको लागि साझा दृष्टिकोणमा आधारित द्विपक्षीय सम्बन्धमा नयाँ युगको लागि आह्वान गर्नुभयो। भारतलाई लोकतान्त्रिकी आमा भनेर वर्णन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, नयाँ दिल्ली इण्डोनेसियासँग लोकतान्त्रिक सम्बन्धलाई उहाँले भन्नुभयो, दुई देशहरू शताब्दीको साझा इतिहास, समुद्री सम्बन्ध र सांस्कृतिक आदान प्रदानले बाँधिएका प्राकृतिक र विश्वसनीय साझेदार हुन्। हिन्द महासागरमा 2000 वर्षभन्दा बढीको सभ्यतागत संलग्नतालाई सम्झनुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, विचार, व्यापार, संस्कृति र विकासको आदान प्रदानले दुई देशहरू बीचको स्थायी सम्बन्धको जग बसालेको छ। उहाँले वासुदेव कुटुम्बकम र इण्डोनेसियाको राष्ट्रिय आदर्श वाक्य जिन भिन्नेका तुलंगल इका विविधतामा एकताको साझा आदर्शहरूलाई पनि प्रकाश पार्नुभयो। यी मूल्यहरूले भारत इण्डोनेसिया साझेदारीलाई मार्गदर्शन गर्न जारी राखेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, साझा ऐतिहासिक अनुभव, साझा विकासात्मक चुनौतीहरू र उनीहरूका जनताको आकांक्षाले भारत र इण्डोनेसियालाई रणनीतिक साझेदारको रूपमा नजिक ल्याएको छ। भारतको विकास यात्रा र विकसित भारत 2047 र गोल्डन इण्डोनेसिया 2045 दृष्टिकोण बीचको तालमेललाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्री श्री मोदीले व्यापार, लगानी, कनेक्टिभिटी, खाद्य तथा ऊर्जा सुरक्षा, डिजिटल सार्वजनिक पूर्वाधार र उदयमान प्रविधिहरूमा गहिरो सहकार्यको लागि आह्वान गर्नुभयो।
2: यहाँ इंडोनेशिया में आप एमास 2045 के महत्वाकांक्षी विजन पर चल रहे हैं और भारत में हम विकसित भारत 2047 का संकल्प लेकर आगे बढ़ रहे हैं। अपने इन लक्ष्यों को हासिल करने में हम एक दूसरे के पूरक बन सकते हैं। हम दुनिया की

0: सबसे यूथफुल सोसाइटीज हैं, हम दुनिया की सबसे तेजी से आगे बढ़ रही बड़ी अर्थव्यवस्थाओं में है, हम दोनों मेजर मैरिटाइम पावर्स है, हम ग्लोबल साउथ की मजबूत आवाज है।
1: भारत र इन्डोनेसियाले सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन् र अन्तर्राष्ट्रिय कानून बमोजिम खतरासँग लड्न निर्णायक समन्वयात्मक अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आह्वान गरेका छन्। जकर्तामा प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुब्यान्तो बीचको द्विपक्षीय वार्तापछि जारी गरिएको संयुक्त विपक्षी द्विपक्षीय विज्ञप्तिमा दुवै नेताले संयुक्त राष्ट्र सुरक्षा परिषदको 12067 प्रतिबन्ध समिति अन्तर्गत तोकिएका लगायत विश्वव्यापी रूपमा प्रतिबिम्बित आतंकवादी र आतंकवादी संगठनहरू विरूद्ध कार्यवाही गर्न आग्रह गरेका छन्। दुई नेताले आतंकवाद र हिंसक अतिवादको रोकथाम र प्रतिकारका सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन्। यस कार्यमा आतंकवादी वृत्तीय नियन्त्रण गर्ने उपायहरू समावेश हुनेछन्। अन्तर्राष्ट्रिय रूपमा सहमत एन्टी मनी लन्ड्रिङको कार्यान्वयनलाई सुदृढ पार्ने र आतंकवादको मापदण्डको वित्तपोषणको प्रतिरोध गर्ने आतंकवादी समूहहरूद्वारा उदयमान प्रविधिहरूको दुरुपयोग रोक्न र डिजिटल प्लेटफर्महरूसँग मार्फत अनलाइन कट्टरपन्थी र भर्तीलाई रोक्ने उपायहरू समावेश हुनेछन्। आतंकवादलाई शून्य सहनशीलताको दृष्टिकोणलाई पुनपुष्टि गर्दै दुवै पक्षले आतंकवादको वित्तपोषण सञ्जालमा अवरुद्ध गर्न जारी राख्ने र संयुक्त राष्ट्रसंघ र वित्तीय कार्यकार्य बल मार्फत द्विपक्षीय र बहुपक्षीय सहयोग बढाउने वाचा गरे। आतंकवाद र अन्तर्देशीय संगठित अपराध बीचको सम्बन्धलाई मान्यता दिँदै भारत र इन्डोनेसियाले आफ्नो घरेलु कानून र अन्तर्राष्ट्रिय दायित्वहरू अनुरूप सूचना साझेदारी र सर्वोत्तम अभ्यासहरूको आदान प्रदानलाई बलियो बनाउन सहमत भए। दुई देशले नियोजित तेस्रो भारत इन्डोनेसिया सुरक्षा संवादलाई आतंकवाद विरोधी अन्तर्राष्ट्रिय अपराध साइबर सुरक्षा उदयमान प्रविधिहरू र रक्षा उद्योग समुद्री सुरक्षा र अन्तरिक्षमा सहयोग विस्तार गर्न प्लेटफर्मको रूपमा स्वागत गरे। दुई नेताहरूले साइबर क्षेत्रमा नीतिगत संवाद क्षमता निर्माण र विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूको आदान प्रदान मार्फत थप सहयोग खोज्न पनि सहमत भए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्स @ एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री कार्यालय पीएमओले विभिन्न क्षेत्रहरूमा एल निनोको समन्वित सम्भावित प्रभावको मूल्याङ्कन गर्न र तयारी उपायहरूको समीक्षा गर्न हिज उच्च स्तरीय समीक्षा बैठक आयोजना गर्यो। प्रधानमन्त्रीका प्रमुख सचिव डाक्टर पीके मिश्राको अध्यक्षतामा भएको उक्त बैठकमा 15 बढी मन्त्रालयका सचिवहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। श्री मिश्रले आवश्यक परेमा समयमै कार्यवाही गर्न सकिन्छ भन्ने कुरा सुनिश्चित गर्दै राज्यहरूसँग समन्वय गरी जोखिममा रहेका जिल्लाहरूमा स्थितिको निरन्तर अनुगमन र मनसुनको प्रभाव वा ढिलो मनसुनको प्रभावको मूल्याङ्कनको आवश्यकतामा जोड दिनुभयो। उहाँले गाईवस्तुको पर्याप्त दाना उपलब्धता सुनिश्चित गर्न घाँस विकास योजनाहरू तर्जुमा र राज्यहरूसँग नियमित अनुगमन गर्न कदम चाल्न निर्देशन दिनुभयो। श्री मिश्रले जोखिममा रहेका जिल्लाहरूमा पर्याप्त पिउने पानीको उपलब्धता सुनिश्चित गर्ने महत्वमा पनि जोड दिनुभयो। उहाँले यी जिल्लाहरूमा रहेका जलाशयहरूमा पानीको स्तर नियमित रूपमा अनुगमन भइरहेको र जलाशयको पानी उपयोगलाई अधिकतम बनाउन र उपलब्ध पानीको विवेकपूर्ण प्रयोगलाई प्रबन्धन गर्न उपयुक्त निर्देशनहरू जारी गरेको उल्लेख गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत बहराइन सहयोग निरन्तर सुदृढ गर्दै गएको बताउनु भएको छ। श्री जयशंकरले हिज बहराइनको आफ्नो दुई दिने भ्रमण सम्पन्न गर्नुभयो। भ्रमणको क्रममा डाक्टर जयशंकरले बहराइनका राजा हमद बिन ईसा अल खलिफा र युवराज तथा प्रधानमन्त्री सलमान बिन हमद अल खलिफासँग भेट गर्नुभयो। उहाँले उप प्रधानमन्त्री शेख खालिद बिन अब्दुल्ला अल खलिफासँग पनि भेट गर्नुभयो। यी भेटघाटहरूमा विदेश मन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीबाट शुभकामना व्यक्त गरे र बहराइनसँगको लामो समयदेखिको र मैत्रीपूर्ण द्विपक्षीय साझेदारीलाई अझ गहिरो बनाउने भारतको प्रतिबद्धतालाई दोहोऱ्याउनुभयो। उहाँले बहराइनमा रहेका भारतीय समुदायको सुरक्षा सुरक्षा र कल्याण सुनिश्चित गरेको बहराइन नेतृत्वलाई धन्यवाद दिनुभयो। डाक्टर जयशंकरले बहराइनका विदेश मन्त्री डाक्टर अब्दुल्ला लतिफ बिन रसिद अल जायनीसँग द्विपक्षीय वार्ता पनि गर्नुभयो। दुई नेताहरूले भारत बहराइन सम्बन्धको समीक्षा गर्नुभयो र

विभिन्न क्षेत्रहरूमा सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य स्थिर रहेमा वा घटेमा घरेलु पेट्रोल र डिजलको मूल्यमा सकारात्मक प्रवृत्ति अपेक्षित रहेको बताउनु भएको छ। विश्वव्यापी तेल र ग्यास आपूर्तिको निरन्तर विस्तारका कारण उपभोक्ताहरूका लागि सम्भावना अनुकूल रहने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा आयोजित विकसित भारत सम्मेलन 2026 बोल्नुहुँदै श्री पुरीले भन्नुभयो, भारतले कूटनीतिक संलग्नता, समयमा नीतिगत हस्तक्षेप, घरेलु उत्पादन बढाएको र आयातको विविधकरण मार्फत हालैका दशकहरूको सबैभन्दा चुनौतीपूर्ण विश्वव्यापी ऊर्जा संकटलाई सफलतापूर्वक पार गरेको छ। उहाँले ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारतले दीर्घकालीन ऊर्जा सुधार को महत्व प्रदर्शन गरेको कुरामा प्रकाश पार्नुभयो। फुटबलमा स्विजरल्याण्ड 1954 पछि पहिलो पटक कोलम्बियालाई हराएर फिफा विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। भ्यानकुभरमा खेलिएको म्याचमा अतिरिक्त समयको अन्त्यसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। त्यसपछि स्विजरल्याण्डले पेनल्टी सुट आउटमा 4-3 जित्यो। यसैबीच अर्को राउण्ड अफ 16 खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 पराजित गर्यो। एटलान्टामा खेलिएको म्याचमा अर्जेन्टिना 78 मिनटसम्म 2 पछि परेको थियो, तर डिफेन्डिङ च्याम्पियनले शानदार पुनरागमन गर्यो। अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरोले 79 मिनटमा र मेस्सीले 83 मिनटमा गोल गरे भने इन्डो फर्नान्डेजले अतिरिक्त समयमा विजयी गोल गरे। अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्याण्डको सामना गर्नेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको संसदलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बन्नुभएको छ। उहाँले साझा सभ्यतागत सम्पदा, लोकतान्त्रिक मूल्य मान्यता र भविष्यको लागि साझा दृष्टिकोणमा आधारित द्विपक्षीय सम्बन्धमा नयाँ युगको लागि आह्वान गर्नुभयो। भारत र इन्डोनेसियाले सबै प्रकारका आतंकवादको कडा निन्दा गरेका छन् र अन्तर्राष्ट्रिय कानून बमोजिम खतरासँग लड्न अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आह्वान गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत बहराइन सहयोग निरन्तर सुदृढ गर्ने भएको गएको बताउनु भएको छ। अनि फुटबलमा स्विजरल्याण्डले कोलम्बियालाई अनि अर्जेन्टिनाले इजिप्टलाई पराजित गर्दै हराएर फिफा विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

कार्यक्रमको यो पहिलो गोष्ठीले यहाँहरू समक्ष राख्यौं बिनम सिंहको स्वरमा शब्द थियो गोविन्द खतानीको अनि संगीत गायक कलाकार स्वयंको र यसै गीत सँगै अब पनि शुभारम्भ गरिरहेका छौं आजको कार्यक्रम संगीत प्रभा र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष लिएर आएका छौं रामकृष्ण श्रेष्ठको स्वरमा शब्द छ रेशमा सुनारको अनि संगीत बिजु बास्राको

श्रोता, हामी कार्यक्रमको अन्ततिर छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ। देवराज थापा, प्रबल थापा, लता थापा र संगीता थापाको संयुक्त स्वरमा। शब्द छ सञ्जीव थापाको अनि संगीत प्रदीप छेत्रीको। र यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ आजको यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रभा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक हनुक थापा। विषय रहेको छ प्रधानमन्त्रीको इन्डोनेसिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 6-11 जुलाई 2026 इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको 3 देशको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको पहिलो चरणमा श्री मोदीले 6-8 जुलाईसम्म इन्डोनेसियामा रहनुहुनेछ। यो प्रधानमन्त्रीको चौथो भ्रमण र मई 2018 व्यापक रणनीतिक साझेदारीमा सम्बन्ध बनेपछिको पहिलो द्विपक्षीय भ्रमण हुनेछ। यो भ्रमणले दुई देशबीच वृहत रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउनेछ। भारतको रक्षा र सुरक्षा सहयोगले उच्च स्तरीय भ्रमणहरू, नियमित द्विपक्षीय र बहुपक्षीय अभ्यासहरू र गहिरो रक्षा उद्योग सहयोग मार्फत बढ्दो गति विस्तार गरेको देखेको छ। समुद्री छिमेकीको रूपमा दुवै देशहरूले 2018 इन्डो पेसिफिकमा भारत इन्डोनेसिया समुद्री सहयोगको साझा दृष्टिकोण अपनाएका थिए। IFC IOR मा इन्डोनेसियाली सम्पर्क अधिकारीको नियुक्तिले हाम्रो समुद्री क्षेत्र जागरूकतालाई थप प्रोत्साहन दिनेछ। भारतले एनडिए र DSSC मा इन्डोनेसियाली क्याडेटहरू र अधिकारीहरूको लागि स्थानहरू पनि छुटाउनेछ, जसले गर्दा रक्षा क्षमता निर्माण बढ्नेछ। यो भ्रमणले रक्षा र समुद्री साझेदारीलाई अगाडि बढाउन मद्दत गर्नेछ। विकसित भारत 2047 र एमास गोल्डेन इन्डोनेसिया 2045 को विकासनात्मक दृष्टिकोण बीच बलियो तालमेल छ। इन्डोनेसिया आसियन क्षेत्रमा भारतको दोस्रो ठूलो व्यापारिक साझेदारको रूपमा उभिएको छ। 2025-26 द्विपक्षीय व्यापार 24.78 बिलियन अमेरिकी डलर थियो। इन्डोनेसियामा 130 बढी भारतीय कम्पनीहरूले विभिन्न क्षेत्रहरूमा लगानी गरेका छन्। यो भ्रमणले भारतलाई व्यापार र लगानीतर्फ बढ्न मद्दत गर्नेछ। भारतले लचिलो खाद्य सुरक्षा सहयोग निर्माण गर्ने दिशामा काम गरिरहेको छ। इन्डोनेसियाको खाद्य सुरक्षा प्राथमिकताहरूमा भारतको सहयोगमा 100 टन उच्च गुणस्तरको DWR 162 गहुँको बिउको आपूर्ति समावेश छ। यी प्रयासहरू लचिलो र दिगो कृषि सहयोग विस्तार गर्ने विकास गर्ने हाम्रो व्यापक संलग्नताको अंश हुन्। इन्डोनेसियाले विश्वव्यापी महत्त्वपूर्ण खनिज क्षेत्रमा प्रभुत्व जमाएको छ। विश्वको निकल भण्डारको लगभग 21% हिस्सा इन्डोनेसियासित छ र तामा, बक्साइट र टिनको शीर्ष विश्वव्यापी उत्पादकहरूमा पर्दछ। यो भ्रमणले महत्त्वपूर्ण खनिज सहयोगलाई बलियो बनाउनेछ। इन्डोनेसियाले भारतलाई साझेदारको रूपमा हेर्छ। हाम्रो सार्वजनिक वितरण प्रणाली, सामल सुदृढीकरण योजना, मल अनुदान सुधार, एग्री स्टेक आदि जस्ता सामाजिक कल्याणकारी योजनाहरूबाट सिक्न धेरै प्रतिनिधि मण्डलहरूले भारतको भ्रमण गरेका छन्। भारत र इन्डोनेसियाले पनि धेरै विकास प्राथमिकताहरू साझा गर्छन्। राष्ट्रपति प्रबोको नेतृत्वमा 30 लाखबाट 36 लाखसम्म कभरेज विस्तार इन्डोनेसियाको महत्वाकांक्षी निशुल्क पौष्टिक भोजन पहल भारतको मध्याह भोजन कार्यक्रम पीएम पोषणमा आधारित छ। यस यात्राले ज्ञान बाँडफाँड गरेर विकास प्रदान गरेको देखाएको छ। यसमा इन्डोनेसियाको रेड एन्ड व्हाइट भिलेज कोअपरेटिभ्स पनि सामेल छ, जुन राष्ट्रपति प्रबोमो सुबिया

0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं असलम बेग।
1: भनिन्छ श्रोता, जहाँ इच्छा त्यहाँ उपाय। आफ्नो इच्छा शक्ति दरिलो छ भने कुनै पनि कठिन काम सजिलै पूरा गर्न सकिन्छ। तर हुन पर्छ दृढ संकल्प, आत्मविश्वास, परिश्रम, धैर्य, चुनौतीसँग लड्न सक्ने आत्मबल र समर्पण। यी सबैलाई आत्मसात गर्न सके आफू अघि आएको समस्याहरूलाई पार गरी आफ्नो लक्ष्यमा पुग्न सफल बन्न सक्छ। यस्तै कठोर परिश्रम र सम्पूर्ण रूपमा आफूलाई समर्पित गराएर आफ्नो लक्ष्यमा पुग्न सफल बनेकी एउटी प्रतिभा सम्पन्न व्यक्तित्वको सफलताको कथा यहाँहरू अघि राख्न लागिरहेकी छु आजको कार्यक्रम कथा सफलतामा। नमस्ते, म छिरिङडोमा यहाँहरू समक्षमा। श्रोता, आजको कथा सफलताको मुख्य केन्द्रबिन्दु रहेको छ फुटबलको रेफ्री सुस्मिता राई। सुस्मिता राई केटी मान्छे, फुटबलको रेफ्री भनेर तपाईँहरू अचम्ममा पर्नुभयो होला। एउटी केटी कसरी फुटबलको रेफ्री बन्न सक्छिन् र भन्ने प्रश्न पनि उठ्नु स्वाभाविक नै हो। कारण रेफ्री भन्ने बित्तिकै हाम्रो कल्पनामा आउँछ एउटा पुरुष। हामी कल्पना गर्न सक्दैनौ, हामी सोच्दैनौ पनि एउटी नारी रेफ्री बन्न सक्छिन् भनेर। तर हाम्रो यो धारणालाई गलत साबित गरेकी छिन् सुस्मिता राईले फुटबलको रेफ्री बनेर, त्यही पनि राष्ट्रिय स्तरको। दक्षिण सिक्किमको नाम्ची नजिकको गाउँ कामराङमा सुस्मिताको जन्म भएको थियो। उनको आमा रेशमा राई एउटी गृहिणी हुन् भने पिता जितमान राई एक फुटबल खेलाडी अनि फुटबलको रेफ्री हुन्। सुस्मिताले फुटबल खेल्ने र रेफ्री बन्ने प्रेरणा उनको पिताबाटै पाएकी हुन् भन्दा केही अत्युक्ति नहोला। किनभने जब पिता फुटबल खेल्न जान्थे तब सुस्मिता पनि पितासँगै जान्थिन् आफ्नो पिताको फुटबल खेल हेर्न। अनि फुटबल खेल्दा खेल्दै उनी एक दिन रेफ्री पनि बनेको थियो। यसरी फुटबल खेलाडीदेखि रेफ्री बन्नेसम्मको पिताको यात्रा सुस्मिताले आफ्नै आँखाले देखेकी थिइन्। अनि देखेकी थिइन् फुटबल खेलाडीको रूपमा पिताको सङ्घर्ष। यसैले होला सुस्मिताको मनमा पनि आफ्नो पिता जस्तै रेफ्री बन्ने जोस र उत्साह बढेर गएको। सुस्मितालाई सानैदेखि फुटबलमा रुचि थियो। सानो हुँदा साथीहरूसित आफ्नो गाउँमा उनी फुटबल खेल्थिन्। सानोदेखि ठूलो हुँदासम्म जहाँ मौका पाउँछ त्यही उनी फुटबल खेल्न जान्थिन्। र कहाँ फुटबल हुँदैछ उनलाई सबै थाहा हुन्थ्यो अनि हेर्न दगुरी पनि हाल्थिन्। फुटबल खेल्नु भन्दा पनि अधिक रुचि उनको फुटबलको रेफ्री बन्नुमा थियो। यसैले उनले नाम्चीको गभर्मेन्ट गर्ल्स सिनियर सेकेन्डरी स्कूलमा 12 कक्षा सकेपछि सन् 2017 लगत्तै रेफ्रीको कोर्स सुरु गरिन्। रेफ्री बन्नको निम्ति उनले धेरै परिश्रम गर्न पर्यो, भनौं पसिनाको धारा नै बगाउनु पर्यो। हुन त आफ्नो लक्ष्यको प्राप्तिको निम्ति कुनै पनि काम सजिलो हुँदैन, आफूले भनेको जस्तो हुँदैन। केही न केही समस्या त आइपरेकै हुन्छ। यस्तै कठिन समस्याहरू हल गर्दै कठिन परिश्रम गरेर 5 वर्षपछि उनी रेफ्री बनिन्। रेफ्री बन्नको लागि

उनले पहिला सिक्किम फुटबल एसोसिएसनको अधीनमा सिक्किम राज्यमा पञ्जीकरण गरेपछि विभिन्न परीक्षामा बसिन्। उनी भन्छिन्, रेफ्री बनिन त्यति सजिलो छैन जति हामी सोच्छौ अनि मुखले भन्छौ। रेफ्री बन्नको निम्ति विभिन्न क्याटेगोरीको परीक्षा पास गर्न पर्छ। परीक्षा फिटनेस, थ्योरी र प्र्याक्टिकल हुन्छ। यसमा पास भएपछि मात्र आरआईएन अथवा रिन नम्बर प्राप्त हुन्छ। रिन नम्बर आएपछि अल इण्डिया फुटबल फेडरेसनको अधीनमा फेरि परीक्षा हुन्छ। 5 वर्ष यसरी निरन्तर परीक्षामा बस्नुपर्छ। यसमा पनि निरन्तर पास हुनु जरुरी छ। फेल भए पुनः परीक्षा बस्नुपर्छ। सुस्मिताले कोलकाता र ग्वालियरमा परीक्षा पास गरेकी हुन्। उनले राष्ट्रिय रेफ्री बन्न अघि गान्तोकमा एसएफए को अधीनमा हुने सी डिभिजनको लीग फुटबलबाट रेफ्रीको कार्यभार शुरू गरिन्। सन् 2017 सालको अन्तदेखि उनले फुटबल म्याच खेलाउन शुरू गरेकी हुन्। सन् 2003 राष्ट्रिय रेफ्री बनेपछि गुहामा भएको राष्ट्रिय खेलको फुटबल म्याचहरू सफलतापूर्वक उनले खेलाइन्। यस अतिरिक्त उनले खेलो इण्डियामा हुने युथ खेलहरू, युनिभर्सिटी खेलहरू, ट्राइबल खेलहरू, तमिलनाडु, गुवाहाटी, लखनऊ र पञ्जाबतिर भारतको राष्ट्रिय च्याम्पियनसिप केटीहरूको फुटबल म्याचहरू, सिक्किम प्रिमियर लिग, चीफ मिनिस्टर गोल्ड कप अनि एसएफए को लिग म्याचहरू खेलाइन्। रेफ्रीको भूमिका त्यति सजिलो छैन। मैदानमा उत्रेपछि खेलको अवधि भरि नै खेलाडी, प्रशिक्षक र दर्शकहरूको दबाव झेल्नुपर्ने हुन्छ। यी सबै चुनौती र दबाउहरूलाई सुस्मिताले धैर्यतापूर्वक सन्तुलनमा राखेर फुटबल म्याचहरू खेलाउँछिन्। कोही समय त यस्तो समस्याहरू पनि आइपर्छ कि खेलको मैदानमा बाहिरी खेलाडीहरू र आफ्नै साथी खेलाडीहरू माझ भिरन्त हुन्छ र त्यस समय साथी खेलाडीहरूले उनीहरूको पक्ष लिन्छन् कि भनेर आशा पनि राखेका हुन्छन् र त्यो आशा निराशामा परिवर्तन हुँदा साथीहरूसँग मनमुटाउ पनि हुँदो रहेछ भनेर सुस्मिता भन्छिन्। वास्तवमा खेल मैदानमा खेलको अवधिभरि उनी केवल रेफ्री हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छिन्। सुस्मिता एक छोरी भएकी हुनाले पहिले त निकै चुनौतीहरूको सामना गर्न पर्यो। केटाले गर्ने काम किन गर्नु परेको, केटीले गर्न सक्दैन, अन्य अवसरहरू पनि त छ भन्ने प्रश्नहरू पनि उनको अघि आयो। यी प्रश्नहरूले उनको लक्ष्यमा बाधा उत्पन्न त गर्यो, तर उनको दृढ संकल्प र अटल लक्ष्यको कारण सुस्मितालाई यसको असर पर्न गएन। जीवनको गोरेटोमा धेरै उतार चढाव, संघर्ष र चुनौतीहरूले सुस्मितालाई अझ प्रेरणा मिल्दै गयो आफ्नो लक्ष्यमा पुग्ने। उनले आफ्नो पिताको संघर्षलाई देखेकी थिइन्, अनुभव गरेकी थिइन्। यसैले पिताको सपना पूरा गर्न नाम्चीबाट उनी गान्तोक पुगिन्। आज उनी पिताको सपना पूरा गरेर भारतको राष्ट्रिय स्तरको रेफ्री बनिसकेकी छिन्। राष्ट्रिय स्तरको रेफ्री बन्नको निम्ति शारीरिक रूपमा स्वस्थ रहन पर्छ। हरेक वर्ष शारीरिक स्वास्थ्यको जाँच गरिन्छ। यसमा स्वस्थ रहनु अत्यन्त आवश्यक छ भनेर उनी बताउँछिन्। अन्तर्राष्ट्रिय स्तरको खेलमा हालै सन् 2026 31 जनवरीदेखि 7 फरवरीसम्म दक्षिण एसियाका उदयमान महिला फुटबल खेलाडीहरूको सहभागिता भएको दक्षिण एसियाली फुटबल महासंघ अन्डर-19 महिला च्याम्पियनसिपमा सहायक रेफ्रीको रूपमा भारतको प्रतिनिधित्व गर्न सुस्मिता छनौट भएकी थिइन्, जो नेपालको पोखरामा आयोजना भएको थियो। यसमा उनी बंगलादेश, नेपाल र भूटान माझ भएको खेलमा रेफ्री थिइन्। यो अन्तर्राष्ट्रिय स्तरको खेलमा पुग्नु सुस्मिताको निम्ति एकदमै गौरवको क्षण थियो। यसैले सुस्मिताले आफ्नो लागि मात्र होइन सिक्किम राज्य र भारत देशलाई पनि गौरवान्वित तुल्याएको छ। उनी आज एक सफल रेफ्री बनिसकेकी छिन्। केटीहरूको लागि रेफ्रीको करियर विषय उनी भन्छिन्,
फुटबल खेलमा खेलाडी र

रेफ्रीको भविष्य राम्रो छ, यसमा करियर राम्रो बनाउन सक्छ। अहिले फुटबल खेलमा राष्ट्रिय स्तरमा केटीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताहरू बढ्दै गइरहेको छ। फुटबल खेल र रेफ्रीको निम्ति जबसम्म कठिन मेहनत गरिन्छ, समर्पित भएर बसिन्छ, तबसम्म करियर राम्रो छ। आफूलाई रेफ्रीको रूपमा यस्तो बताउँछिन्, म मैदानमा कडा छु, कर्तव्य र नियम म माथि हावी हुन्छ, त्यस समय म कसैको हुँदिन। यस्तो कडा र निष्ठावान रेफ्री हुन् उनी। सुस्मिता राईको जीवनको सफलताको कथा केवल उनको व्यक्तिगत सफलताको मात्र कथा होइन, यो दृढ इच्छा शक्ति, निरन्तर मेहनत र समाजका सीमित सोचलाई चुनौती दिने प्रेरणादायी कथा हो। सुस्मिता केटीहरूको लागि प्रेरणाको स्रोत हुन्। सपना ठूलो राख्यो र कहाँ जानुपर्छ त्यो लक्ष्य दृढ भए बाटो आफै खुलिँदै जान्छ, जति नै बाधा आए पनि भन्ने उदाहरण उनको जीवनको सफल यात्राले बताउँछ। अन्तमा उत्तरोत्तर प्रगतिको शुभकामना, हाम्रो प्रेरणा रेफ्री सुस्मिता राईलाई। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङ डोमा अहिलेलाई भने बिदा लिन चाहन्छौ। आजको कार्यक्रम कथा सफलताबाट नमस्ते।

0: ज्योति बाला लामाको स्वरमा यहाँहरूले सुन्दै हुनुहुन्थ्यो यो लोकगीत।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप पनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ कार्यक्रम सन्दर्भ अब यहाँहरू समक्ष लिएर आएका छौं भने यस कार्यक्रममा आजको सान्दर्भिक विषयमाथि यहाँहरूलाई जानकारी दिनेछौ साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौ त कार्यक्रमको शुरूआत भने मनोरञ्जनबाट नै गरिरहेका छौं स्वीकार्नुहोस्

0: र श्रोता अब आजको सान्दर्भिक विषयतर्फ लागौ र आजको विषय डिजिटल शिक्षा र शिक्षा प्रणालीमा असमानता। आजको आधुनिक युगमा डिजिटल प्रविधिले शिक्षाको स्वरूप परिवर्तन गरेको छ। इन्टरनेट, कम्प्युटर, मोबाइल फोन तथा अनलाइन सिकाइका माध्यमले शिक्षालाई अझ सहज र प्रभावकारी बनाएका छन्। तर सबै विद्यार्थीले समान रूपमा डिजिटल स्रोतहरूको पहुँच पाउन नसक्दा शिक्षा प्रणालीमा असमानता बढिरहेको छ। डिजिटल शिक्षाले विद्यार्थीलाई जुनसुकै स्थानबाट अध्ययन गर्ने अवसर प्रदान गरेको छ। अनलाइन कक्षा, ई बुक, शैक्षिक भिडियो र विभिन्न सिकाइ एपहरूले ज्ञान प्राप्त गर्न सजिलो बनाएका छन्। यसले शिक्षण र सिकाइलाई थप आधुनिक, रोचक र प्रभावकारी बनाएको छ। तर सबै विद्यार्थीको आर्थिक अवस्था, भौगोलिक स्थान र प्रविधिमा पहुँच समान हुँदैन। ग्रामीण क्षेत्रमा इन्टरनेटको अभाव, विद्युत आपूर्तिको समस्या तथा डिजिटल उपकरणको कारण धेरै विद्यार्थी गुणस्तरीय डिजिटल शिक्षाबाट वञ्चित छन्। अर्कोतर्फ शहरी क्षेत्रका विद्यार्थीले पर्याप्त सुविधा प्राप्त गर्ने भएकाले उनीहरूलाई सिकाइमा बढी अवसर मिल्छ। यसले शिक्षा प्रणालीमा असमानता सृजना गर्छ। यसका साथै डिजिटल साक्षरताको कमी पनि अर्को चुनौती हो। धेरै विद्यार्थी, अभिभावक र शिक्षकहरू प्रविधिको प्रभावकारी प्रयोग गर्न पूर्ण रूपमा सक्षम छैनन्। त्यसैले आवश्यक तालिम, पूर्वाधार विकास र सस्तो इन्टरनेट सेवाको व्यवस्था गर्नुपर्ने आवश्यकता छ। निष्कर्षमा भन्नु हो भने डिजिटल शिक्षा आजको आवश्यकता हो, तर यसको लाभ सबैले समान रूपमा पाउनुपर्छ। सरकार, विद्यालय, समुदाय र निजी क्षेत्रले मिलेर सबै विद्यार्थीलाई इन्टरनेट, डिजिटल उपकरण र आवश्यक तालिम उपलब्ध गराउन सके शिक्षा प्रणालीमा रहेको असमानता घटाउन सकिन्छ। समान अवसर सहितको डिजिटल शिक्षा नै समावेशी, गुणस्तरीय र न्यायपूर्ण शिक्षा प्रणाली निर्माण गर्ने आधार हो।
1: बदलो बदलो आदत बदलो।
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।

0: मनोरञ्जन पूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो डिजिटल शिक्षा र शिक्षा प्रणालीमा असमानता विषयमा आजको कार्यक्रम सन्दर्भमा। अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज इन्डोनेसियाका राष्ट्रपतिसँगै योग्यकार्ताको प्रम्बानन मन्दिरको भ्रमण गर्नुहुनेछ। यसले भारत र इन्डोनेसिया बीचको हजार वर्ष पुरानो गहिरो सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई प्रदर्शन गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदी हिज जकार्तामा भारतीय समुदायले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो। यस अवसरमा श्री मोदीले इन्डोनेसियाको विकासमा प्रवासी भारतीयहरूको योगदान र दुई देशहरू बीचको मित्रताको जीवन्त पुलको रूपमा उनीहरूको भूमिकाको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन देशहरूको भ्रमणको दोस्रो चरणको लागि आज मेलबर्न पुग्नुहुनेछ। आफ्नो तीन दिने भ्रमणको क्रममा प्रधानमन्त्री श्री मोदीले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले धैर्यता कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ, किनकि यसले देशलाई कठिन चुनौतीहरूको बीचमा पनि एकताबद्ध रहन प्रेरित गर्छ। संस्कृतको एउटा प्रेरणादायी कथन साझा गर्नुहुँदै श्री मोदीले धैर्यताले देशलाई निरन्तर प्रगति, समृद्धि र आत्मनिर्भरतातर्फ डोर्याउने बताउनु भएको छ। प्रवर्तन निर्देशालय ईडीले कथित वित्तीय लेनदेन, अवैध कोष संकलन र तृणमूल कांग्रेसको केही ब्याङ्क खाताहरू समावेश गर्ने शंकास्पद रकमको स्थानान्तरणको सम्बन्धमा कोलकाता र वरिपरिका 5 परिसरहरूमा खोजी गरेको छ। मौसम विभागले आगामी 2-3 दिनमा दक्षिण पश्चिम मनसून उत्तरी अरब सागर र राजस्थान, हरियाणा र पंजाबका बाँकी भागहरूमा अगाडि बढ्ने पूर्व अनुमान गरेको छ। आज उपहिमालय, पश्चिम बंगाल, सिक्किम, महाराष्ट्र, तटीय कर्नाटक, पूर्वी राजस्थान, गुजरात, कोंकण र गोवा र दक्षिण भित्री कर्नाटकको फेदमा भारी वर्षा हुने अनुमान गरिएको छ। युएईको सारजाहबाट पाकिस्तानको कराचीबाट लागि उडान भरेको बोइङ 737 विमान नेभिगेसन प्रणालीमा खराबी आएपछि र पाकिस्तानको हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद भएपछि बेपत्ता भएको छ। विमानमा 5 जना चालक दलका सदस्य थिए। पुरुष T20 क्रिकेटमा इङ्ल्यान्डले भारतलाई 125 रनले पराजित गर्यो। हिज राति नटिङ्गममा भएको 5 म्याचको श्रृङ्खलाको तेस्रो म्याचमा इङ्ल्यान्डले भारतलाई 202 रनको लक्ष्य दिएको थियो। भारतीय टोली 12 ओभरमा केवल 76 रन मात्र बनाउन सक्यो। अमेरिकाले इरान विरूद्ध नयाँ आक्रमण सुरु गरेको छ। यी आक्रमणहरू हर्जुमको जलडमरुममा 3 व्यावसायिक जहाजहरू विरूद्ध गरिएका कारवाहीहरू पछि छन्। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौँ केही फिल्मी गीतहरू र आज पनि यहाँहरूलाई सुनाइरहेका छौँ फिल्म जोनी मेरा नामबाट केही गीतहरू। जोनी मेरा नाम भारतीय हिन्दी फिल्म हो जुन सन् 1970 सालमा प्रदर्शन भएको थियो। यस फिल्मका निर्देशक विजय आनन्द हुन् भने मुख्य भूमिकामा देवानन्द र हेमा मालिनी रहेका छन्। यो फिल्म रहस्य रोमाञ्च प्रेम र एक्सनले भरिएको छ। यस फिल्ममा उत्कृष्ट अभिनय आकर्षक संगीत रोमाञ्चक कथा र प्रभावशाली निर्देशन देख्न पाइन्छ। देवानन्दको अभिनय पनि यस फिल्ममा निकै लोकप्रिय बनेको थियो। यस फिल्मका गीतहरू आजसम्म पनि दर्शकहरू माझ साथै श्रोताहरू माझ लोकप्रिय रहेका छन् र आज

भी इनकी रंगत क्या जानू।

जोनी मिरान नाम फिल्मका गीतहरू यहाँहरूले भर्खरै सुन्नुभयो। यस फिल्ममा गायक कलाकारहरू हुनुहुन्थ्यो किशोर कुमार र आशा भोसले। यहाँहरू जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। त अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार। त्यसपछि यस केन्द्रको प्रादेशिक समाचार यहाँहरूले सुन्न सक्नुहुनेछ।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार देवेन थापाबाट सुन्नुहोस्। पश्चिम बंगाल भाजपा प्रदेश अध्यक्ष समीक भट्टाचार्यले भन्नुभएको छ, राज्यमा अब कानूनको शासन छ र कुनै पनि अपराधीलाई छोडिने छैन। उहाँले वर्तमान सरकारले विधिको शासन स्थापना गर्न विशेष चासोका साथ काम गरिरहेको बताउनुभयो। श्रीरामपुर स्थित भाजपा जिल्ला कार्यालयमा बैठकपछि पत्रकारसँग कुरा गर्दै समीक भट्टाचार्यले अहिले पश्चिम बंगालमा बाबर शासन नभएर भाजपाको सरकार रहेको बताउनुभयो। यहाँ विधिको शासन स्थापित भएको छ, अब शासकको होइन विधिको शासन चल्छ। प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूर्ण सक्रियता र गम्भीरताका साथ पूरा गरिरहेको छ भनी उहाँले भन्नुभयो। राज्यमा भाजपा सरकार गठन भएपछि यातायात प्रणालीमा धेरै ठूला परिवर्तनहरू गरिँदैछन्। पश्चिम बंगालमा नयाँ सरकारी बसहरू अब भगुवा रङमा देखिनेछन्। राज्यका यातायात मन्त्री अर्जुन सिंहले हिजो आधिकारिक घोषणा गर्नुहुँदै अबदेखि खरिद गरिएका सबै नयाँ सरकारी बसहरू भगुवा रङमा हुने बताउनु भएको छ। विगत केही दिनदेखि सामाजिक सञ्जालमा यसबारे विभिन्न अड्कलबाजीहरू भइरहेका थिए, जुन सरकारले अब पुष्टि गरिरहेको छ। पत्रकारहरूसँग कुरा गर्दै यातायात मन्त्री अर्जुन सिंहले वाममोर्चा सरकारको कार्यकालमा सरकारी बसहरू रातो रङका थिए भने तृणमूल कङ्ग्रेस सरकारले रङ योजनालाई निलो र सेतोमा परिवर्तन गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, रातो खतराको प्रतीक हो र निलो र सेतो भ्रष्टाचारको पर्यायवाची बनेको छ। भगुवा त्यागको प्रतीक हो। हाम्रो सरकार राष्ट्रवादमा विश्वास गर्छ, त्यसैले नयाँ सरकारी बसहरू अब भगुवा रङमा देखिनेछन्। प्रवर्धन निदेशालय ले कथित वित्तीय लेनदेन अवैधको सङ्कलन र तृणमूल कङ्ग्रेसको केही ब्याङ्क खाताहरू समावेश गर्ने शङ्कास्पद रकमको स्थानान्तरणको सम्बन्धमा कोलकाता र वरिपरिका 5 परिसरहरूमा खोजी गरेको छ। यी खोजीहरू उडान क्षेत्रमा सञ्चालन हुने निजी कम्पनी केयरवेल समूह यसका निर्देशकहरू र एक कथित चुनावी ट्रस्टसँग सम्बन्धित परिसरहरूमा गरिएको थियो। प्रारम्भिक अनुसन्धानले सङ्केत गर्दछ कि शङ्कास्पद गतिविधिहरूको लागि उडान र यात्रा कम्पनीहरू मार्फत 150 करोड रुपियाँभन्दा बढी स्थानान्तरण गरिएको थियो। इडीले भनेको छ, अप्रेल 2023 र जुन 2026 बीचमा लगभग 160 करोड रुपियाँ तृणमूल कङ्ग्रेस खाताहरूबाट निजी उडान कम्पनी र यसको सहयोगी संस्थामा स्थानान्तरण गरेको थियो। 2023 र चालु वर्षको बीचमा निजी कम्पनीले अर्को नवगठित सहयोगी संस्थामा 82 करोड रुपियाँभन्दा बढी स्थानान्तरण पनि गर्यो। खरसाङको रोहिणी रोडमा हिजो साँझ हात्तीको आक्रमणमा 2 युवा युवतीहरू गम्भीर घाइते बनेका छन्। 2 सिरियस अवस्थामा उत्तर बंगाल मेडिकल कलेज लगेको जानकारी प्राप्त भएको छ। गाडीधुरा ट्राफिक पुलिसको ओसीबाट प्राप्त जानकारी अनुसार साँझ 5 बजेको समयमा रोहिणी रोड अन्तर्गत टोल प्लाजादेखि केही मुनितिरको रोडमा हात्तीसित जम्खाभेट भएपछि बाइकमा सवार युवा र युवतीमाथि हात्तीले आक्रमण गर्दा गम्भीर घाइते बनेका छन्। दुवै युवा युवतीहरू खरसाङ क्षेत्रतिरबाट सिलगढीतर्फ फर्किरहेका थिए। 2 पटना निवासी रहेको गाडीधुरा ट्राफिक पुलिसका ओसीले जानकारी दिनुभएको छ। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेर गाडीधुरा ट्राफिक पुलिसको तत्परतामा वन विभागलाई बोलाएर उपचारको लागि वन विभागको गाडीमा नै तत्काल उपचारको लागि उत्तर बंगाल मेडिकल कलेज पठाएको जानकारी गराउनु भएको छ। जनगणना 2027 तयारीको सम्बन्धमा कालिम्पोङ जिल्लामा हिजो टाइसेम हलमा फिल्ड प्रशिक्षकहरूको तालिम सुरु भयो। तालिम 9 जुलाई 2026 जारी रहनेछ। तालिम पूरा भएपछि फिल्ड प्रशिक्षकहरूले ब्लक र नगरपालिकाका गणनाकर्ताहरू र पर्यवेक्षकहरूलाई तालिम दिनेछन्। गणनाकर्ताहरू र पर्यवेक्षकहरू जनगणना गतिविधिहरूको मेरुदण्ड हुन्। गणनाकर्ताहरूले 16 अगस्त 2026 14 सेप्टेम्बर 2026 घर घर जनगणना तथ्याङ्क सङ्कलन गर्न आफ्नो घर सूचीकरण ब्लक क्षेत्रमा क्षेत्र भ्रमण सुरु गर्नेछन्। जलपाइगुडी जिल्लाको फुलबारीमा 4 वर्षपछि केन्द्र सरकारको ग्रामीण रोजगार योजना विकसित भारत ग्यारेन्टी फर रोजगार एवं आजीविका मिसन ग्रामीण अन्तर्गत 125 दिने कार्यको सुरुवात भएको छ। हिजो यस परियोजनाको शुभारम्भ 26 ग्रामीण श्रमिकहरूको उपस्थितिमा रिबन काटेर तथा नरिवल फुटाएर गरियो। उद्घाटन समारोहमा ग्राम पञ्चायत सदस्य उत्तम सरकार, समाजसेवी राहुल बर्मन, ग्राम पञ्चायत प्रधान रफिकुल इस्लाम सहित अन्य मानिसहरू उपस्थित थिए। सिलगढी नगर निगमको पहलमा वार्ड संख्या

0: 43 को नजिकै राष्ट्रिय राजमार्गमा लगाएका धेरैवटा अवैध होल्डिङ अनि ब्यानरहरूलाई हटायो। हिजो निगमका कर्मचारीहरूले अभियान सञ्चालन गरी सडक किनारमा अनुमति बिनै लगाएका होल्डिङ र ब्यानरलाई हटाए। नगर निगम सूत्र अनुसार सहरका अन्य भागहरूमा लगाएका अवैध होल्डिङ र ब्यानरहरूलाई पनि चरणबद्ध ढंगमा हटाइनेछ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो। 10 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: भेटिनु छुटिनु त के हो र जीवनको रीत नै हो। अरुणा लामाको यो गीत त यहाँहरूले सुन्ने भएको होला। कति अर्थपूर्ण छ यो गीत। जसरी संसारमा जन्मपछि मृत्यु निश्चित छ, त्यसरी नै भेटघाटपछि छुटिनुपर्ने बाध्यता पनि छ, अनि सुखपछि दुःख र दुःखपछि सुखको सिलसिला पनि विद्यमान छ। यस्तै भावपूर्ण हिन्दी फिल्मका गीतहरू अब यहाँहरू समक्ष प्रस्तुत गरिरहेका छौँ। स्वीकार्नुहोस्।

प्रस्तुत फिल्मी गीतहरूमा सुन्नुभयो पहिलो गीत गुलाम अलीको स्वरमा फिल्म निकाबाट, फिल्म मौसमबाट लता मङ्गेशकरको स्वरमा सुन्नुभयो दोस्रो गीत, त्यसपछि तलत अजिजको स्वरमा फिल्म उमराव जानबाट, लता मङ्गेशकर र तलत अजिजको युगल स्वरमा फिल्म बजारबाट सुन्नुभयो, त्यसपछिको गीत भने अन्तिम गीत सुन्नुभयो लता मङ्गेशकरको स्वरमा फिल्म रजिया सुल्तानबाट। र प्रस्तुत फिल्मी गीतहरू सुनेर यहाँहरूले अवश्य पनि आनन्द उठाउनुभयो होला भन्ने हामी आशा राख्दछौ। र यही आशा राख्दै अब भने सुनाइरहेछौ मुख्य समाचार।

यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले धैर्यता कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ, किनकि यसले देशलाई कठिन चुनौतीहरूको बीचमा पनि एकताबद्ध रहन प्रेरित गर्दछ। संस्कृतको एउटा प्रेरणादायी कथन साझा गर्नुहुँदै श्री मोदीले धैर्यताले देशलाई निरन्तर प्रगति, समृद्धि र आत्मनिर्भरतातर्फ डोर्याउने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो 3 देशहरूको भ्रमणको 2 चरणको लागि आज मेलबर्न पुग्नुहुनेछ। आफ्नो 3 दिने भ्रमणको क्रममा उहाँले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीसँग 3rd भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि उडिसाको भुवनेश्वरमा उच्च समुद्रमा माछा पालनको दिगो उपयोग र उडिसा गहिरो समुद्रमा माछा मार्ने अभियान कागजातको लागि प्राधिकरण पत्रको सुरुवात गर्नुहुनेछ। भारतबाट 1000 किलोमिटर टाढा न्युजिल्यान्डमा सनातन धर्म र भारतीय संस्कृतिको प्रभाव बढ्दै गइरहेको छ। अकल्यान्डमा द थर्ड आई स्टोरले विगत 26 वर्षदेखि भारतीय अध्यात्मिकता, योग, रङ्गीन परम्परागत पोसाक र सांस्कृतिक कलाकृतिहरूको प्रचार गर्दै आएको छ। गत 24 जुनमा भेनेजुएलामा गएको दोहोरो भूकम्पमा परिमृत्यु हुनेको सङ्ख्या 3,685 पुगेको छ। 7.2 र 7.5 रेक्टर स्केलका भूकम्पहरूमा 1 शताब्दीभन्दा बढी समय यता भेनेजुएलामा आएको सबैभन्दा शक्तिशाली भूकम्प थिए। हालैका हप्ताहरूमा मृत्यु हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ, जसमा 16,740 घाइते भएको अनुमान गरेको छ। संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार दिगो विकास लक्ष्यहरू प्राप्त गर्न केवल 4 वर्ष मात्र बाँकी छ, यद्यपि अहिलेसम्म केवल 36% लक्ष्यहरूमा सन्तोषजनक प्रगति भएको बताएको छ। लगभग आधा लक्ष्यहरू रोकिएका छन्, जबकि 15% पछि हटेका छन्। मौसम विभागले आगामी 2-3 दिनमा दक्षिण पश्चिम मनसुन उत्तरी अरब सागर र राजस्थान, हरियाणा र पन्जाबका बाँकी भागहरूमा अगाडि बढ्ने पूर्वानुमान गरेको छ। फुटबलमा स्विजरल्यान्ड 1954 पहिलोपटक कोलम्बियालाई हराएर फिफा विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। स्विजरल्यान्डले पेनल्टी सुटआउटमा 4-3 जित्यो। अर्को राउन्ड अफ 16 खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 पराजित गर्यो। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। दिउँसो समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

निकै रमाइलो गीतहरूको साथमा हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूको प्रिय कार्यक्रम हेलो खरसाङ लिएर। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा हाम्रा सम्पूर्ण श्रोताहरूलाई म छिरिङ डमको तर्फबाट हार्दिक अभिवादन साथै नमस्कार।

भगवान बुद्ध भन्नुहुन्छ, एक दीपकबाट हजारौं दीपक बाल्न सकिन्छ, तर त्यसको प्रकाश कहिल्यै खर्दैन। त्यसै गरी खुसी बार्दा खुसी खर्दैन। त्यसर्थ श्रोता, आफू पनि खुसी रहनुहोस्, अरूलाई पनि खुसी बार्नुहोस्।

श्रोता, आज 8 तारिक जुलाई र आजको दिनको विशेषतालाई केलाउँदा आज हो जङ्गवीर सापकोटाको जन्मदिन। आजकै दिन उहाँको जन्म भएको थियो। जङ्गवीर सापकोटा भारतीय स्वतन्त्रता आन्दोलनका एक साहसी तथा समर्पित स्वतन्त्रता सेनानी थिए। उनी विशेष गरी दार्जीलिङ र कालेबुङ क्षेत्रका नेपाली भाषी समुदायलाई स्वतन्त्रता आन्दोलनमा सहभागी गराउन सक्रिय थिए। उनी पहाड़ी क्षेत्रमा राष्ट्रवादी चेतना फैलाउने कार्यमा अग्रणी भएकाले उनलाई धेरैले पहाड़का गान्धी भनेर पनि चिन्थे। जङ्गवीर सापकोटाले महात्मा गान्धीको अहिंसा र सत्याग्रहको मार्गलाई अपनाउँदै ब्रिटिस शासन विरूद्ध आन्दोलनमा सक्रिय भूमिका खेले। उनले जनसभाहरू आयोजना गर्ने, जनतालाई स्वतन्त्रताको महत्व बुझाउने तथा आन्दोलनमा सहभागी हुन प्रेरित गर्ने कार्य गरे। उनी दार्जीलिङ कालिम्पोङ क्षेत्रमा सक्रिय गोर्खा स्वतन्त्रता सेनानीहरूमध्ये एक प्रमुख व्यक्तित्व थिए। उनको योगदानका कारण उनी पटक पटक ब्रिटिस प्रशासनको निगरानीमा परे र अनेक कठिनाई भोग्नु पर्यो। स्वतन्त्रताप्रतिको उनको समर्पणले नेपाली भाषी भारतीय समुदायमा राष्ट्र चेतना विकास गर्न ठूलो भूमिका खेलेको थियो। तर स्वतन्त्रतापछि उनको योगदान अपेक्षाकृत कम चर्चामा रह्यो। जङ्गवीर सापकोटा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रेरणादायी योद्धा थिए। उनको साहस, त्याग र देशप्रेमले भारतीय स्वतन्त्रता आन्दोलनलाई बलियो बनाएको थियो। आज पनि उनको योगदानलाई स्मरण गर्दै नयाँ पुस्ताले देशप्रेम, एकता र समर्पणको भावना सिक्न आवश्यक छ। उहाँलाई हाम्रो सत सत नमन।

आज 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354299917। फोन नम्बर फेरि याद गर्नुहोस् 0354299917। याद राख्नुहोला, आज राति 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ।

र आजको कार्यक्रम हेलो खर संज्ञाहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनुहोला र यस कार्यक्रममा सहयोग गरिदिनु हुने हाम्रा प्राविधिक मित्र लगायत प्रसारण सहयोगी सन्दीप दियालीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङ डोमा पनि यहाँहरूबाट बिदा लिन चाहन्छु र आजको दिन यहाँहरूको शुभ रहोस् नमस्ते।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौं एफएम 103.5 मेगा हर्जमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगा हर्ज अनि न्यूज अन एआईआर।

मोबाइल एपमा पनि। समय बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार। कार्यक्रम हाम्रो सरकारको आजको विषय छ भारतीय स्वतन्त्रता आन्दोलनमा जङ्गवीर सबकोटा पहाडी गान्धी। यस जानकारीलाई अघि राख्ने नै छ, त्यसअघि सुन्नुहोस् एक साङ्गीतिक कोसली चलचित्र बोर्डर 2 बाट सोनु निगमको स्वरमा।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार विविध हिन्दी फिल्म गीतहरूको साथमा। कार्यक्रम हाम्रो सरोकारको आजको विषय भारतीय स्वतन्त्रता आन्दोलनमा जङ्गवीर सपकोटा पहाडी गान्धी। भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा धेरै यस्ता वीर सपूतहरू छन् जसको योगदान अतुलनीय हुँदाहुँदा पनि इतिहासको पानामा उनीहरूको नाम ओझेलमा परेको छ। दार्जिलिङमा कालिम्पोङका पहाड़ी क्षेत्रमा ब्रिटिस साम्राज्य विरूद्धको आन्दोलनलाई अघि बढाउने महत्वपूर्ण व्यक्तित्व हुन् जङ्गवीर सपकोटा। उनलाई स्थानीय रूपमा पहाड़ी गान्धीको उपनामले पनि चिनिन्छ। जङ्गवीर सपकोटाको जन्म सन 1882 भएको मानिन्छ। उनी एक साधारण परिवारबाट आएका व्यक्ति थिए, तर उनको देशप्रतिको समर्पण असाधारण थियो। सन 1916 नै उनी भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा होमिएका थिए। त्यस समयमा ब्रिटिस शासन विरुद्ध बोल्नु भनेको साक्षात मृत्युलाई निम्तो दिनु थियो। तरै पनि सपकोटाले आफ्नो साहस कहिले गुमाएनन्।

भर्खरै सुन्नुभयो चलचित्र केसरी च्याप्टर टूबाट सस्वत सचदेव अनि सान्या कश्यपको स्वरमा। जङ्गवीर सपकोटाको स्वतन्त्रता आन्दोलनमा भूमिका। सपकोटाले दार्जिलिङ र कालिम्पोङका पहाड़ी भेकमा गान्धीवादी विचारधारालाई जन जनसम्म पुर्याउने काम गरे। उनका केही प्रमुख योगदानहरू यस प्रकार छन्। असहयोग आन्दोलन, नन कोअपरेशन मुभमेन्ट। सन् 1920 को असहयोग आन्दोलनमा उनले पहाड़ी जनतालाई संगठित गरे। ब्रिटिश शासनको दमन विरूद्ध उनले जनचेतना जगाउने कार्य गरे। भारत छोड़ आन्दोलन, क्विट इण्डिया मुभमेन्ट। महात्मा गान्धीको आह्वानमा शुरू भएको भारत छोड़ आन्दोलनमा उनले दार्जिलिङका पहाड़हरूमा सशक्त रूपमा समर्थन जुटाए। उनले जनतालाई एकतावत गर्न र ब्रिटिश सरकार विरूद्ध आवाज उठाउन प्रेरित गरे। जनचेतनाको शैली। जङ्गवीर सपकोटाले जनतालाई भेला गराउन एक रोचक र प्रभावकारी तरिका अपनाउँथे। उनी ढ्याङ्रो बजाउँदै शहरका गल्ली गल्लीमा पुग्थे र जनतालाई काङ्ग्रेसका सभाहरूमा उपस्थित हुन आह्वान गर्थे। यो उनको सादगी र जनतासँगको प्रत्यक्ष सम्बन्धको प्रमाण थियो।

भर्खरै सुन्नुभयो रूप कुमार राठौर अनि विशाल मिश्रको स्वरलाई चलचित्र बर्डर टूबाट। सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार विविध हिन्दी फिल्मी गीतहरूको साथमा। आजको हाम्रो कार्यक्रम हाम्रो सरकारको विषय छ भारतीय स्वतन्त्रता आन्दोलनमा जङ्गवीर सपकोटा पहाडी गान्धी। जङ्गवीर सपकोटाले देशको स्वतन्त्रताका लागि 5 पटक जेल सजाय भोगेका थिए। उनका छोरी सुखदेवी सपकोटाका अनुसार उनका

नेताले आफ्नो जीवनको धेरै समय स्वतन्त्रता आन्दोलनमा समर्पित गरे। उनको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक थियो, तर उनले आफ्नो व्यक्तिगत सुखभन्दा राष्ट्रको स्वतन्त्रतालाई धेरै माथि राखेका थिए। उनले काङ्ग्रेस पार्टीका विभिन्न कार्यक्रमहरूको लागि आर्थिक सहयोग समेत जुटाउँथे। स्वतन्त्रता प्रतिको यतिका वर्षपछि पनि जङ्गवीर सपकोटा जस्ता धेरै योद्धाहरूको योगदानलाई राज्यले पर्याप्त सम्मान दिन सकेको छैन। कालिम्पोङको थानाधारामा उनको नाममा एउटा सडकको नामकरण गरेर पनि उनीबारे नयाँ पुस्तालाई धेरै जानकारी छैन। उनका परिवारका सदस्यहरूले लामो समयसम्म गरिबी र अभावसँग सङ्घर्ष गर्नु पर्यो, जुन एउटा स्वतन्त्रता सेनानीका लागि दुर्भाग्यपूर्ण अवस्था हो।

0: सफर, यूं ही सफर ये कट जाएगा।
1: श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार, विषय भारतीय स्वतन्त्रता आन्दोलनमा जङ्गबीर सबकोटा पहाडी गान्धी। त श्रोता, निष्कर्षमा भन्नु हो भने जङ्गबीर सबकोटा केवल एक व्यक्ति थिएनन्, उनी पहाडी जनताको स्वतन्त्रताको आकांक्षाका प्रतीक थिए। पहाडी गान्धीका रूपमा उनले खेलेको भूमिकाले

दार्जिलिङका पहाड़हरूमा स्वतन्त्रताको ज्योति बाल्न ठूलो सहयोग पुर्यायो। इतिहासले उनलाई उचित स्थान दिएको नदेखिए पनि उनको त्याग र बलिदान भारतीय स्वतन्त्रताको गौरवमय गाथामा सधैँ अविस्मरणीय रहनेछ।

जानकारीको साथमा फिल्मी गीतको प्रसारणपछि अब भने समय भएको छ समाचारको, जसलाई रिले गरी सुनाउने छ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

105.3 MHz मा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला 11:05 भइरहेछ। श्रोता, र अब प्रस्तुत छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू, कार्यक्रम स्वर माधुरी।

आधुनिक गीतहरूको प्रस्तुतिपछि अब प्रस्तुत छ बंगला संगीतको कार्यक्रम चित्रमाला। आज हजुरहरूलाई विविध चलचित्रका गीतहरू सुनाउनेछौ किशोर कुमारको स्वरमा।

पुनः स्वागत गर्दछु छु श्रोतागणलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा। त श्रोता सदाझै आज पनि हजुरहरूकै निम्ति विविध फिल्मी गीतहरूको कोसली लिएर उपस्थित भइसकेका छौँ हजुरहरूको प्रिय कार्यक्रम तपाईँको अनुरोधमा। आजको कार्यक्रममा यहाँको साथमा छु म लमु। हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत एवं सप्रेम नमस्कार। त आउनुहोस् कार्यक्रमको यो पहिलो कोसली सुनौ चलचित्र कस्मे वादेबाट किशोर कुमार अनि लता मङ्गेशकरको स्वरमा, जसमा सङ्गीत आरडी वर्मनको अनि शब्द गुलशन बौराको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ मजनुका टिल्लाबाट कमल बालुजा, मधु बालुजा, सागर बालुजा अनि साधना एनपीबाट उमङ मल्लिक, आकाङ्क्षा मल्लिक, माही मल्लिक। नगर निगम वार्ड नम्बर 28 अक्रम हुसेन प्रिन्स डाकबाबु, बेगम इसरत अक्रम, वसिम अक्रम, रुबिना वसिम, आरिज वसिम, नदिम

सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354299931। फोन नम्बर फेरि एकपल्ट सुन्नुहोला 0354299931। याद राख्नुहोला आज साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 MHz प्रसारण गरिनेछ। श्रोता कार्यक्रमको अर्को कोसेली सुनाउ चलचित्र साजनबाट कुमार सानु अनि अलका याग्निको स्वरमा संगीत नदीम श्रवणको र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ मेहनगर उमेरखेर महाराष्ट्रबाट अभिजित गुहाङ्कर राही सरिता गुहाङ्कर सिद्धान्त गुहाङ्कर प्रिन्स एकांश गुहाङ्कर विश्वकर्मा नागपुरबाट शैलेश गुहाङ्कर वैशाली गुहाङ्कर कुमारी ध्वनि गुहाङ्कर परि कोटवा नारायणपुर बाबापट्टीबाट ओम प्रकाश राई श्रीमती उषा राई अमित कुमार राई हेप्पी राई दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रदीप राई श्रीमती रोशनी राई अनि प्राञ्जल राई सरिमपुर बक्सरबाट राज एसडी अन्सारी आसमा खातुन अन्सारी अफताब अन्सारी मेहताब अन्सारी मेहर मेराज अन्सारी कुल्लू अनि मुल्लू अन्सारी बक्सर बिहारबाट सरफरुद्दिन अन्सारी फातिमा खातुन अन्सारी असमा अन्सारी अक्रम अन्सारी अनि अफताब अन्सारी त यी श्रोताहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति।

0: कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। चलचित्र स्वरबाट लता मंगेशकर अनि मुकेशको स्वरमा, संगीत लक्ष्मीकान्त प्यारेलालको अनि शब्द सन्तोष आनन्दको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी हक्कु, राजन हक्कु, कल्पना राई हक्कु, सुनिमा, पिङ्की, खुसबु, श्रुति, पूजा हक्कु अनि सनी हक्कु। खरसाङ चित्रेबस्तीबाट साहिल देवाङ, नागरी फार्मबाट शान्त तामाङ, रिता तामाङ, सामदेन तामाङ, शिखा तामाङ, विजय थापा अनि रिदम थापा। मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लाह, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम। तै श्रोताको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।
1: मौजों

यो आकाशवाणी हो, मुख्य समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान शिवसँग विभिन्न पवित्र स्थलहरूमा पटक पटक जोडिन पाउने सौभाग्य पाएको बताउनु भएको छ। इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासका लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकार पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिशनको दस्तावेज जारी गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससित राज्यमा भारी वर्षा अनि बाढ़ीको स्थितिलाई लिएर कुराकानी गर्नुभयो। संसदीय कार्यमन्त्री किरेन रिजिजूले पूर्व प्रधानमन्त्री चन्द्रशेखरको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। जम्मू कश्मीर पुलिसले सोपियाँको चनापोरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्भ पुलिस बलको संयुक्त अभियान थियो। जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026 को लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यसमा तीर्थयात्रीहरूसित पञ्जीकरण प्रक्रिया अनि सुरक्षा दिशानिर्देशहरूको लागि कडाईको साथ पालन गर्न भनिएको छ। केन्द्र सरकारले महाराष्ट्रमा हालैमा शुरू भएको नवी मुम्बई हवाई अड्डा मार्फत औषधि आयातको अनुमति दिएको छ। लद्दाखमा मनसुनको आगमनसितै आज धेरै स्थानहरूमा अविरल हल्का वर्षा तथा हिमपात भएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत गरिरहेको छु केही लोकगीत आधुनिक गीत विविध कलाकारको स्वरमा। त प्रथममा स्वीकार्नुहोस् यो लोकगीत यमुना देवानको स्वरमा, जसमा शब्द अनि सङ्गीत गणेश कुमार घिसिङको।

लोकगीत त यहाँले सुनिहाल्नुभयो, अब पालो आधुनिक गीतको त स्वीकार्नुहोस् यो आधुनिक गीत लावण्य गजमेरको स्वरमा। त्यसअघि सुन्नुहोस् एक सूचना। आज 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईसा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईसा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354299993 1 7। याद राख्नुहोला, आज साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

0: यो प्रसारण हो आकाशवाणीको। अब सुन्नुहो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री मोदीले इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर बातचित गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकर पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिसनको दस्तावेज जारी गर्नुहुनेछ। जम्मू कश्मीर पुलिसले सोपियाँको चनापोरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्व पुलिस बलको संयुक्त अभियान थियो र जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजीको यात्रा 2026 लागि आज एक नयाँ परामर्श जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान शिवसँग विभिन्न पवित्र स्थलहरूमा पटक पटक जोडिन पाउने सौभाग्य पाएको बताउनु भएको छ। इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। श्री मोदीले भन्नुभयो, उहाँ आफ्नो संसदीय क्षेत्र वाराणसीमा काशी विश्वनाथ महादेवको आशीर्वादबाट सधैँ निर्देशित हुनुहुन्छ। उत्तराखण्डमा केदारनाथ मन्दिर र उज्जैनमा महाकालेश्वर मन्दिरको पुनर्निर्माणको सन्दर्भमा प्रधानमन्त्रीले भन्नुभयो, यी परियोजनाहरूमा योगदान गर्न पाउनु सौभाग्य हो। उहाँले प्रम्बानन मन्दिरको दर्शन गर्न र जीर्णोद्धार कार्य सुरु गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो।
2: एक हमारी सांस्कृतिक विरासत का पुनरुद्धार और उसका रिनोवेशन का काम, उसका प्रारंभ करने का सौभाग्य भी मुझे मिला। मैं अपने आप में बहुत बड़ा भाग्यशाली मानता हूँ। यहाँ के जीवन में, यहाँ की बातों में, यहाँ की हवा में एक संस्कृति की खुशबू है, वो खुशबू जो हम भारत की धरती पर पल पल अनुभव करते हैं। ये खुशबू हमारी सांस्कृतिक विरासत ये अपने आप में अपनत्व से जोड़ती है।
1: प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीलाई मित्रताको विशेष संकेत स्वरूप इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले विमानस्थलमा विदाई गरेको बताउनु भएको छ। श्री जयसवालले भन्नुभयो, इन्डोनेसियाको भ्रमणले सहयोगका प्रमुख क्षेत्रहरूमा भारत इन्डोनेसिया साझेदारीलाई सुदृढ पार्न र भविष्यको सहयोगको लागि एक महत्वाकांक्षी एजेण्डा तयार गर्न महत्वपूर्ण परिणामहरू प्राप्त गरेको। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर कुराकानी गर्नुभयो। श्री शाहले मुख्यमन्त्रीलाई केन्द्र सरकार संकटसित जुझ्न महाराष्ट्र सरकारलाई

0: सबै सम्भव सहायता गर्ने आश्वासन दिनुभयो। पछिल्लो केही दिनदेखि महाराष्ट्रको धेरै भागहरूमा भारी वर्षाको कारण प्रभावित छ। श्री शाहले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि जलभरावबाट उत्पन्न स्थितिको बारेमा पनि बातचित गर्नुभयो। साथै राज्यलाई केन्द्र सरकारको पक्षबाट यथासम्भव सहायताको आश्वासन दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकरण पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिसनको दस्तावेज जारी गर्नुहुनेछ। मत्स्य पालन विभागले आयोजना गरेको कार्यक्रममा लगभग 1000 माछा किसान तथा मछुवाहरूको सहभागिता रहनेछ। प्राधिकार पत्र वर्ष 2025 को भारतीय ध्वज रहेको मत्स्य पोतोद्वारा खुला समुद्रमा मत्स्य संसाधनहरूको सतत दोहन सम्बन्धी दिशानिर्देश अन्तर्गत एक अनिवार्य प्रावधान हो। ओडिसा गहिरो समुद्री मत्स्य पालन मिसन 2026-36 समुद्री अर्थव्यवस्थाको एक प्रमुख पहल हो। यसको उद्देश्य राज्यको तटीय तथा गहिरो समुद्री मत्स्य संसाधनहरूको क्षमताको दोहन गर्नु तथा ओडिसालाई गहिरो समुद्र मत्स्य पालन अनि समुद्री उत्पादहरूको निर्यातको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। संसदीय कार्यमन्त्री किरेन रिजिजूले पूर्व प्रधानमन्त्री चन्द्रशेखरको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री रिजिजूले सामाजिक न्याय, लोकतान्त्रिक मूल्य अनि राष्ट्रिय हितप्रति उहाँको अटुट निष्ठा भारतीय राजनीतिमा एक अमूल्य विरासत रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, चन्द्रशेखरको विचार अनि जनसेवाको आदर्शले राष्ट्र निर्माणको दिशामा सबैलाई प्रेरणा दिइरहनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जुन 24 गएको दुईवटा भूकम्पपछि अपरेसन अमिस्ताद अन्तर्गत भारतको मानवीय सहायता स्वीकार गरेकोमा भेनेजुएलालाई धन्यवाद दिनुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री जयसवालले भन्नुभयो, राहत कार्यले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गर्दछ। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडको विनाशकारी भूकम्पपछि भारतले अपरेसन अमिस्ताद सुरु गरेको थियो। प्रवर्तन निदेशालयले दिल्ली एनसीआरमा 5 परिसरहरूमा तलासी अभियान चलाइरहेको छ। यो छापामारी सब्सिडीमा घर खरिददारहरूलाई ठग्ने 3 मामिलामाथि चलिरहेको जाँचको सिलसिलामा चलाइँदैछ। यसअघि केन्द्रीय अन्वेषण ब्युरोद्वारा गरिएको जाँचमा निर्माणकर्ताले सब्सिडी योजनाको नाममा घर खरिदकर्ता र लगानीकर्तालाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ। केन्द्र सरकारले महाराष्ट्रमा हालैमा सुरु भएको नवी मुम्बई हवाई अड्डा मार्फत औषधि आयातको अनुमति दिएको छ। यसको उद्देश्य औषधि आपूर्ति श्रृङ्खलालाई सुदृढ गर्न अनि व्यापारलाई सहज बनाउनु हो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले औषधि नियम 1945 अन्तर्गत नवी मुम्बई हवाई अड्डालाई औषधि आयातको रूपमा अधिसूचित गरिएको छ। ओडिसामा श्री जगन्नाथ मन्दिरको पूजनीय भाइ बहन स्नान पूर्णिमा अनुष्ठानपछि पवित्र अनासार कालमा प्रवेश गरेका छन्। परम्परा अनुसार उनीहरू ज्वरोबाट निको भएको विश्वास गरिन्छ। यस समय भक्तहरूलाई देवताको दर्शनबाट टाढो राखिन्छ, जसको कारण भक्तहरूको निरन्तर प्रवाह ब्रह्मगिरी स्थित अलारनाथ मन्दिरतिर गइरहेको छ, जहाँ यस अवधि भगवान अलारनाथको पूजा गरिन्छ।
1: पुरी में सालाना स्नान पूर्णिमा समारोह के बाद भगवान जगन्नाथ, भगवान बलभद्र और देवी सुभद्रा की मूर्तियों के लिए पवित्र अनसर रस्म चल रही है। सदियों पुरानी परंपरा के अनुसार माना जाता है कि रस्म स्नान के बाद इन दिव्य भाई बहनों को बुखार हो गया है और गर्भगृह के भीतर दैता सेवक उन्हें पारंपरिक जड़ी बूटी वाला इलाज दे रहे हैं। इस दौरान श्री जगन्नाथ मंदिर में नियमित दर्शन बंद रहते हैं। इस बीच हजारों भक्त ब्रह्मगिरी स्थित अलारनाथ मंदिर में उमड़ रहे हैं, जिसे अनसर अवधि के दौरान भगवान अलारनाथ का निवास स्थान माना जाता है। जिला प्रशासन ने व्यवस्थित तीर्थ यात्रा और भीड़ के सुचारू प्रबंधन को सुनिश्चित करते हुए व्यापक इंतजाम किए हैं।
0: जम्मू कश्मीर पुलिसले सोपियाको चनापोरा क्षेत्रमा सुरक्षा बलहरूसितको भिडन्तमा एक आतंकवादी मारिएको बताएको छ। यो सेना अनि केन्द्रीय रिजर्व पुलिस बलले संयुक्त अभियान थियो। आकाशवाणीसितको कुराकानीमा पुलिस महानिरीक्षक वीके वर्डीले घटनास्थलबाट हतियार अनि गोला बारूद साथै 100 बरामद भएको बताउनु भएको छ।

0: जम्मू काश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026को लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यस अन्तर्गत तीर्थयात्रीहरूसित पञ्जीकरण प्रक्रिया अनि सुरक्षा दिशानिर्देशहरूको सख्तीसित पालन गर्न भनिएको छ। सर्वोच्च न्यायालयको निर्देश अनुसार निर्धारित दैनिक तीर्थयात्री सीमा लागू रहनेछ। श्रद्धालुहरूलाई अग्रिम पञ्जीकरण गराउने अनि यात्रा केवल आफ्नो परमिटमा तय तिथिमा गर्न सल्लाह दिएको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री मोदीले इन्डोनेसियाको योग्याकार्ता स्थित प्रम्बानन मन्दिरमा आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, गुजरातको सोमनाथ ज्योतिर्लिङ आफ्ना लागि विशेष महत्व राख्दछ र यसको विकासको लागि उहाँमाथि प्रत्यक्ष जिम्मेवारी रहेको छ। गृहमन्त्री अमित शाहले आज महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस अनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसित राज्यमा भारी वर्षा अनि बाढीको स्थितिलाई लिएर बातचित गर्नुभयो। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले भोलि ओडिसाको भुवनेश्वरमा समुद्री जैविक विविधताको संरक्षणका लागि खुला सागर सतत मत्स्य पालनका लागि प्राधिकर पत्र र ओडिसाको भुवनेश्वरमा ओडिसा गहिरो सागर मत्स्य मिसनको दस्तावेज जारी गर्नुहुनेछ र जम्मू कश्मीर प्रशासनले श्री अमरनाथजी यात्रा 2026को लागि आज एक नयाँ परामर्श जारी गरेको छ। यसका साथै समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ यो लोकगीत सुदीप वाइवा अनि यमुना देवानको स्वरमा, शब्द अनि संगीत मंगल वाइवाको।

तथा वाचक देवेन थापा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र इन्डोनेसिया बीचको बढ्दो साझेदारीमाथि प्रकाश पार्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले मंगलबार जकार्तामा व्यापक द्विपक्षीय वार्ता गरेका थिए र रक्षा, समुद्री सुरक्षा, व्यापार प्रविधि, स्वास्थ्य सेवा, कृषि र उदयमान प्रविधिहरूमा सहयोग विस्तार गर्ने सहमति भएको थियो। राष्ट्रपति भवन इस्ताना मार्डेकामा भएको यो भेट श्री मोदीको इन्डोनेसियाको पहिलो द्विपक्षीय भ्रमण हो, जुन दुई देशहरूले 2018 आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा बढाएका थिए। भ्रमणका क्रममा इन्डोनेसियाले मोदीलाई द्विपक्षीय सम्बन्ध बलियो बनाउनमा दिनुभएको योगदानको कदर गर्दै इन्डोनेसिया गणतन्त्रको आफ्नो सर्वोच्च नागरिक सम्मान इन्डोनेसिया गणतन्त्रको बिन्ताङ आदिपूर्णबाट सम्मानित गरेको थियो। वार्तापछि संयुक्त प्रेस वक्तव्यलाई सम्बोधन गर्दै श्री मोदीले न्यानो स्वागतका लागि राष्ट्रपति प्रबोवोलाई धन्यवाद दिनुभयो र भन्नुभयो द्विपक्षीय सम्बन्ध विकासको नयाँ चरणमा प्रवेश गरेको छ। गत वर्ष हामीले भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा उहाँलाई स्वागत गर्ने सौभाग्य पाएका थियौं। आज उहाँको निमन्त्रणामा इन्डोनेसिया भ्रमण गर्न पाउँदा म निकै खुसी छु, श्री मोदीले भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आज बिहान इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान न्यानो र स्नेहका साथ ग्रहण गर्न पाउँदा म निकै गौरवान्वित भएको छु। यो सम्मान भारतको करोडौं जनताको हो। यसले इन्डोनेसियाको जनताको भावनालाई प्रतिबिम्बित गर्दछ र भारत इन्डोनेसिया बीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको प्रतीक हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसिया सरकार र इन्डोनेसियाका जनतालाई यस सम्मानका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। दुई देशबीचको बढ्दो साझेदारीलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, पछिल्ला केही वर्षहरूमा भारत इन्डोनेसिया सम्बन्धले नयाँ गति, ठूलो विश्वास र गहिरो संलग्नता प्राप्त गरेको छ। 2018 स्थापना भएको वृहत रणनीतिक साझेदारी अहिले विकासको नयाँ चरणमा प्रवेश गरेको छ। विकास, सुरक्षा, प्रविधि, संस्कृति, शिक्षा लगायत हरेक क्षेत्रमा हामीले उल्लेखनीय प्रगति हासिल गरिरहेका छौं। दुवै देशबीच समुद्री सहयोग विस्तार गर्न, रक्षा आदान प्रदान, विपद व्यवस्थापन र औद्योगिक सहयोगलाई बलियो बनाउन सहमति भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, दुई देशबीचको बढ्दो विश्वासले हाम्रो रक्षा, सुरक्षा र समुद्री सहयोगलाई बलियो बनाइरहेको छ। आज हामी रक्षा आदान प्रदान, विपद व्यवस्थापन र औद्योगिक सहयोगमा सहयोग बढाउने विषयमा सहमत भएका छौं। उहाँले भन्नुभयो, दुई देशका तटरक्षकहरूले हिन्द महासागरमा समुद्री सुरक्षा बढाउनका लागि मिलेर काम गर्नेछन् र उनीहरूले निनो अर्थव्यवस्था, बन्दरगाह विकास र समुद्री व्यापारमा सहयोगलाई बलियो बनाउने निर्णय पनि गरेका छन्। विकास सहयोगको विषयमा श्री मोदीले भन्नुभयो, गरिबी उन्मूलन र नागरिकहरूलाई कल्याणकारी लाभहरू सुनिश्चित गर्नु दुवै देशका प्रमुख प्राथमिकता हुन्। प्रधानमन्त्रीले भ्रमणका क्रममा हस्ताक्षर भएका स्वस्थ सम्झौताहरूले इन्डोनेसियामा भारतका सस्तो र उच्च गुणस्तरका औषधिहरूको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो। दुवै देशले दिगो खेती र कृषि प्रविधिमा भएका उत्कृष्ट अभ्यासहरू पनि साझा गर्नेछन्। प्रविधि र नवीनता भविष्यको सहकार्यको प्रमुख स्तम्भको रूपमा देखा परेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, 21औं शताब्दी प्रविधिमा आधारित छ। भारत र इन्डोनेसिया दुवै युवा देश हुन् र हाम्रा युवाहरूको प्रविधिप्रति स्वाभाविक झुकाउ छ। आज हामीले आर्टिफिसियल इन्टेलिजेन्स, दूरसञ्चार र डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा सहयोग सुदृढ गर्नका लागि महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका

0: छौं। हामी हाम्रा दुई देशको स्टार्टअप इकोसिस्टम बीच सहयोगलाई गहिरो बनाउन पनि सहमत भएका छौं। उहाँले यो पनि भन्नुभयो कि भारतीय व्यवस्थापन संस्थान आईआईएम बेंगलोरले इन्डोनेसियामा एक क्याम्पस स्थापना गर्नेछ जसले आसियान क्षेत्रका विद्यार्थीहरूलाई लाभान्वित गर्नेछ। भारत र इन्डोनेसियाले अन्तरिक्ष क्षेत्रमा संयुक्त अनुसन्धान, प्रविधि साझेदारी र क्षमता निर्माणसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले महत्वपूर्ण खनिज र इस्पातको आपूर्ति श्रृङ्खलालाई बलियो बनाउने सम्झौताको पनि घोषणा गर्नुभयो। जनता जनता बीचको सम्बन्धलाई रेखाङ्कित गर्दै श्री मोदीले घोषणा गर्नुभयो कि भारतको एकीकृत भुक्तानी इन्टरफेस युपिआई चाँडै इन्डोनेसियाको भुक्तानी प्रणालीसँग एकीकृत हुनेछ। प्रधानमन्त्रीले यो पनि घोषणा गर्नुभयो। उहाँले योग्यकर्तामा प्रभानन्द मन्दिरको संरक्षण परियोजना सुरु गर्नमा राष्ट्रपति प्रबोवोको साथ सामेल हुनुहुनेछ, जसमा उहाँले हजार वर्ष पुरानो मन्दिरलाई भारत अनि इन्डोनेसियाको साझा सांस्कृतिक विरासतको प्रतीक बताउनुभयो। उहाँले गुरुदेव रविन्द्रनाथ टेगोरको इन्डोनेसिया भ्रमणको शतवार्षिकीलाई टेगोर र देवान्तरा सांस्कृतिक तथा शैक्षिक कूटनीति वर्षका रूपमा मनाउने घोषणा पनि गर्नुभयो।
1: एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:15 भइरहेछ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही हिन्दी चलचित्रका गीतहरू। मनोरञ्जन गरिरहेका छौँ यो पहिलो गीत सुनाएर। चलचित्र परदेशबाट सोनू निगम, हेमा सरदेसाई अनि शङ्कर महादेवनको समूह स्वरमा।

सुनोस एक सूचना आज 8 जुलाई 2026 बुधवार साझा 5:05 देखि स्वास्थ्य संबंधी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिने छ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईसा शर्मा आकाशवाणी खरसाङ को स्टूडियो में उपस्थित रहनुहुने छ। डाक्टर ईसा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन संबंधी रोगहरू बारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरू बारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ। हाम्रो नम्बर रहेको छ 03-542-99-9317। याद राख्नुहोला आज साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्तमा यो अन्तिम संगीत कोही आप्सा चलचित्रबाट हल्का याग्नी अनि उदित नारायणको स्वरमा

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। ब्रह्मपुत्र नदीमाथिको पुरानो सराईघाट पुलमा अत्यावश्यक मरम्मती एवं रखरखाउका कारण दुई महिनासम्म सवारी साधनको आवागमन बन्द रहनेछ। प्रशासनका अनुसार 16 जुलाईदेखि 15 सेप्टेम्बरसम्म पुलबाट सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। यस अवधि सबै सवारी साधनहरूले नयाँ सराईघाट पुल भएर यात्रा गर्नुपर्नेछ। यातायातलाई सुचारू राख्नका लागि नयाँ सराईघाट पुलमा डिभाइड को व्यवस्था गरिनेछ, जसले मर्मत अवधिभरि सवारी साधनहरूको सुरक्षित र व्यवस्थित आवागमनलाई सहज बनाउनेछ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रिय राजमार्ग 10 को एक खण्ड 11 जुलाईदेखि 13 जुलाईसम्म दैनिक 5 घण्टा अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। गुवाहाटीको यातायात व्यवस्थालाई अझ सुरक्षित र सुव्यवस्थित बनाउनका लागि कामरूप मेट्रो जिल्ला प्रशासनले ग्रीन बसहरू विरूद्ध कडा कार्यवाही शुरू गरेको छ। कार्यवाही अन्तर्गत यातायात नियम र परिचालन निर्देशहरूको उल्लङ्घन गर्ने 63 ग्रीन बस चालकहरूको ड्राइभिङ लाइसेन्स रद्द गरिएको छ। प्रशासनले अबदेखि ग्रीन बसहरू सडकको देब्री छेउमा मात्र सञ्चालन गर्न निर्देश दिएको छ। कुनै पनि परिस्थितिमा उनीहरूलाई निर्धारित मार्ग बदलिने अनुमति दिइने छैन। प्रशासनले चेतावनी दिएको छ कि यदि कुनै बसले यी निर्देशहरू उल्लङ्घन गर्छ भने यसको सेवा 7 दिनको लागि निलम्बन गरिनेछ। दोस्रो विश्वयुद्धको इतिहासमा महत्वपूर्ण स्थान ओगट्ने आसामको ऐतिहासिक लिडु अब भारतीय अन्तरिक्ष अनुसन्धानको लागि नयाँ पहिचान बन्ने भएको छ। त्यहाँ चाँडै नै इसरो अनुसन्धान केन्द्र स्थापित गरिनेछ। प्राप्त जानकारी अनुसार लिडुमा 82 करोडको लागतमा स्याटेलाइट अर्थ स्टेशन निर्माण गरिनेछ। यो परियोजनाले अन्तरिक्ष अनुसन्धान र उपग्रह संचारमा भारतको क्षमतालाई अझ बलियो बनाउनेछ। अरुणाचल प्रदेशका शिक्षा मन्त्री पीडी सोना र शिक्षा आयुक्त अमजद टाकले हिजो राजभवनमा अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जेनरल केटी परनायकसँग भेट गर्नुभयो। उनीहरूले राज्यको शिक्षाको स्थितिको समीक्षा गर्नका साथै उच्च शिक्षा संस्थानहरूलाई बलियो बनाउने विषयमा विस्तृत चर्चा गर्नुभयो, जसमा विशेष रूपले जोटमा रहेको जारबोम गेमलिन सरकारी ल कलेजलाई लिएर छलफल गरियो। राज्यपालले विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न र विद्यार्थी र समकाय सदस्यहरूको अपेक्षालाई राम्रोसँग पूरा गर्न शैक्षिक प्रशासनिक र पूर्वाधार स्तरहरू सुधार गर्ने आवश्यकतामा जोर दिनुभयो। सिक्किमले हिजो महत्वाकांक्षी मिशन मिलियन ओक ट्री बाई 2047 शुरू गर्यो। राज्यव्यापी पारिस्थितिक पुनर्स्थापना कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रमको उद्देश्य हिमाली ओक वनहरूलाई पुनर्जीवित गर्दै पानी सुरक्षा, जैविक विविधता र जलवायु लचिलोपनलाई सुदृढ पार्नु रहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले हिजो जेएन रोडको लागियाप रिजर्भ फरेस्टमा सिक्किम पर्यावरण पर्व 2026 को एक भागको रूपमा वन तथा वातावरण विभागद्वारा आयोजित धरती आमाको लागि एक दिन मनाउने क्रममा यो पहलको सुरुवात गर्नुभयो। मणिपुरमा सुरक्षा बल अनि पुलिसले बितेको 24 घण्टा भित्रमा चलाएको भिन्न भिन्न अभियानहरूमा ठूलो सफलता हासिल गर्दै प्रचुर मात्रामा हतियार एवं विस्फोटक जफत गरेको छ। विभिन्न उग्रवादी संगठनहरूसित जोडिएका 4 जना सक्रिय सदस्यहरू अनि पैसा असुल गर्नेहरूलाई पक्राउ गरिएको छ भने 221 किलोग्राम संदिग्ध गाँजा पनि जफत गरिएको छ। पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री तथा योक्सम टाँसिडिङका क्षेत्र विधायक छिरिङ टी भोटिया हिजो सिक्किमको गेजिङ जिल्लाको टाँसिडिङमा आयोजित धरती आमाको लागि

0: एक दिन कार्यक्रममा सहभागी बन्नुभयो। उक्त कार्यक्रम गेजिङ वन प्रभाग अन्तर्गत टाँसिरिङ क्षेत्रीय रेन्जद्वारा 1 जुलाईदेखि 14 जुलाईसम्म चलिरहेको सिक्किम पर्यावरण पर्व 2026 को एक भागको रूपमा आयोजना गरिएको थियो। मन्त्री भोटियाले दैनिक जीवनमा पर्यावरण संरक्षणको महत्वमाथि प्रकाश पार्दै सरसफाई कायम राख्न शून्य अपशिष्ट अभ्यासहरूलाई प्रवर्धन गर्न र प्राकृतिक स्रोतहरूको संरक्षण गर्न सामूहिक प्रयासहरूका लागि आह्वान गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोता महानुभावहरू नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ अनि तपाईँहरूको साथमा छु म निर्मल गुरुङ। आज हो 8 तारिक जुलाई। आजको दिन भारतीय क्रिकेटका एक दिग्गज ब्याट्सम्यान अनि राइट आर्म मिडियम पेस बलरको जन्म भएको थियो, जसले पछि गएर भारतीय टिमलाई केवल नेतृत्व मात्र गरेनन् तर एग्रेसिभ क्रिकेट के हो अनि कसरी दुश्मनलाई उसैको भाषामा जवाब दिनुपर्ने त्यो सिकाए। सन् 2013 भारतीय क्रिकेट जगतमा आमूल परिवर्तन ल्याउने यस खेलाडी आजसम्म पनि सबै क्रिकेट प्रेमीहरूको हृदयमा बसेका छन्। भारतीय क्रिकेट इतिहासको एक सफलतम अधिनायकहरू मध्ये एक हुन् यिनी। यिनको नाम हो सौरभ गाङ्गुली।

0: तर सबै क्रिकेटलाई मनबाट चाहनेहरूले तिनलाई दादा भनेर चिन्ने अनि बोलाउने गर्छन्। अफ साइडलाई माया गर्ने अनि सधैँ नै जितदेखि कम्तीमा सम्झौता नगर्ने सौरभ गाङ्गुलीले आफ्नो क्रिकेट करियरमा धेरै उतार अनि चढावहरू देखेका छन्। फेरि त्यो अफफिल्ड होस् या अनफिल्ड, आफ्नो प्रतिद्वन्दीको आँखामा आँखा देखाउने, त्यो सबै सौरभ गाङ्गुलीले आफ्नो क्रिकेट करियरमा प्रदर्शित गरे।
1: He was able to take the team along, but he was able to take those decisions.
2: Dada kabhi wrong nahi hue.
3: He's one of the best Indian captain ever. He's one of the most successful captain ever.
0: सौरभ गाङ्गुलीको रणजी ट्रफी डेब्यू सन् 1990-91 को सिजनमा भएको थियो भने त्यस सिजनमा बङ्गालको तर्फबाट खेल्दै तिनले धेरै असल प्रदर्शन गरेका थिए। यस सिजनमा तिनको भरमा बङ्गाल क्वार्टर फाइनलसम्म यात्रा गर्न सफल बनेका थिए। त्यस खेलमा उडिसा विरुद्ध तिनले 171 रनको उत्कृष्ट पारी पनि खेलेका थिए। त्यसको केही समयकालपछि नै सौरभ गाङ्गुलीले भारतीय राष्ट्रिय टोलीमा स्थान बनाउनमा सक्षम भएका थिए। तिनले ओडिआई डेब्यू वेस्ट इन्डिजको विरुद्ध सन् 1992 गरेका थिए, तर त्यस म्याच तिनको लगभग प्रथम अनि अन्तिम बन्यो। त्यस म्याचपछि सौरभ गाङ्गुलीलाई टिमबाट ड्रप गरियो। यसको पछिको कारण तिनको फर्मसित सम्बन्धित थिएन, तर तिनले आफ्नै साथीको निम्ति मैदानमा ड्रिङ्क्स अथवा पानी लान अस्वीकार गरेका थिए। यसैको परिणामस्वरूप बोर्ड अफ क्रिकेट क्रिकेट इन इन्डिया अथवा बिसिसिआईले सौरभलाई टिमबाट निकाले। सौरभ गाङ्गुलीको नेचर पहिलादेखि नै निर्दय किसिमको थियो, दुश्मनमाथि पूर्णतः जित्ने। तर पछि गएर सौरभ गाङ्गुलीले यस प्रकारको आरोपको खण्डन गरेका छन्। यस्तो घटनादेखि सौरभ किञ्चित पनि निराश भएनन्। तिनले घरेलु मैदानमा आफ्नो ब्याटले सबैको मुख बन्द गरिरहेका थिए। तिनले 1992-93 रन्जित सिजनमा कुल 561 रन बनाएका थिए अनि त्यसको लगतै अर्को वर्ष यानि सन् 1994 सन् 1995 जम्मा 641 रन बनाएका थिए, जहाँ तिनको एभरेज पनि एकदमै राम्रो थियो। यी सबै प्रदर्शनको फलस्वरूप बिसिसिआईले सौरभलाई एकपल्ट फेरि मौका दिने फैसला गरे। सौरभलाई सन् 1996 इङ्ल्यान्ड टुरको लागि टिममा सामेल गरियो। यो सौरभको लागि एउटा सुनौलो मौका पनि थियो, टिममा आफ्नो स्थान पक्का पार्ने, अनि तिनी यसमा सफल पनि भए। प्रथम टेस्टमा तिनले मौका पाएनन्, तर दोस्रो टेस्ट म्याचमा भने तिनले

मौका पाए। त्यस समय मोहम्मद अजहरुद्दिन क्याप्टन थिए र नजस सिंह सिद्धु केही कारणवश इङ्ल्यान्ड टुरदेखि बिचैमा छोडी भारत फर्केका थिए। सौरभ गाङ्गुलीले आफ्नो टेस्ट डेब्यू राहुल द्रविडसित लर्ड्समा सुरु गरेका थिए। त्यस म्याचमा सौरभले 131 रनको आकर्षक पारी खेले। क्रिकेटको मक्का मानिने लर्ड्समा शतक बनाउनु, त्यो पनि आफ्नो पहिलो इनिङ्समा, सबै क्रिकेटरको एउटा सपना हुन्छ। सौरभ गाङ्गुलीले त्यो सपनालाई सच साबित गरे। त्यसपछि थर्ड टेस्टमा पनि सौरभ गाङ्गुलीले शतक बनाए। 90 दशकको अन्तिम चरणमा सौरभ गाङ्गुली सबैको प्यारो भइसकेका थिए। सन् 1997 श्रीलङ्का विरुद्ध ओडिआई एक दिवसमा पनि तिनले शतक बनाए। पछि त्यसै साल चिर प्रतिद्वन्दी पाकिस्तान विरुद्ध सहारा कपमा सौरभले लगातार 4 म्यान अफ द म्याच अवार्ड जिते अनि 7 म्यान अफ द सिरिजको पुरस्कार पनि तिनी हत्याउन सफल बने। तिनको यस प्रकारको प्रदर्शनको फलस्वरूप सन् 1999 इङ्ल्यान्डमा सम्पन्न भइरहेको ओडिआई वर्ल्ड कपमा तिनले टिममा आफ्नो स्थान बनाए। त्यो वर्ल्ड कप भारतको निम्ति त्यति राम्रो रहेन। सचिन तेन्दुलकर आफ्नो जीवनको कठिन समयदेखि चलिरहेको थियो। सौरभ गाङ्गुलीले श्रीलङ्का विरुद्ध 183 रनको उत्कृष्ट पारी खेल्दै वर्ल्ड कप इतिहासमा नै कुनै पनि भारतीय खेलाडीको त्यस समयको सर्वोच्च स्कोर बनाए अनि त्यो रेकर्ड आज पर्यन्त यथावत छ। सन् 1999 त्यस वर्ल्ड कप प्रतियोगितामा सौरभ गाङ्गुलीले 8 म्याचमा 47.30 ब्याटिङ एभरेजमा 379 रन बनाएका थिए, जसमा 2 शतक अनि 2 अर्धशतक पनि सामेल छन्। अनि एज अ पार्ट टाइम बलर तिनले 7 विकेट लिएका थिए अनि तिनको दादा बन्ने कथाको सुरुवात पनि यहीँबाट नै सुरु भएको थियो। सन् 2000 भारतीय क्रिकेटमा म्याच फिक्सिङको आरोप लाग्यो अनि त्यसको आरोपमा कतिपय भारतीय खेलाडीहरूलाई निलम्बित पनि गरियो। त्यस समय भारत एउटा नयाँ कप्तानको खोजीमा रहेको थियो। यही समय बिसिसिआईले सौरभ गाङ्गुलीलाई यो जिम्मा सुम्पियो अनि सौरभ गाङ्गुलीलाई नयाँ कप्तान नियुक्त गरे। त्यसै समय सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी प्रतियोगितामा भारतले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको फाइनलमा पुगे, तर फाइनलमा न्युजिल्यान्डसित भने भारत पराजित भए। सन् 2001 इन्डिया अस्ट्रेलिया माझ बोर्डर गावस्कर टेस्ट सिरिज खेलियो। त्यस समय अस्ट्रेलिया एउटा सशक्त दल थियो, रनिङ वर्ल्ड च्याम्पियन अनि लगातार 15 टेस्ट विजयको रेकर्ड। त्यस समय अस्ट्रेलियन खेलाडीहरूले सेजिङ इक्वल्स द प्रेसर एन्ड इक्वल्स टु विन द फर्मुला अप्नाएका थिए भने सौरभ गाङ्गुलीले पनि तिनीहरूकै भाषामा तिनीहरूलाई जवाब दिएका थिए। फेरि कोलकाता टेस्टमा हरभजन सिंहको ह्याट्रिक अनि त्यसै म्याचमा राहुल द्रविड अनि भिभीएस लक्ष्मण बीचको ऐतिहासिक 281 रनको म्याच जित्यो साझेदारी। यसै सिरिज जितपछि सौरभ गाङ्गुली अनि टिमले अस्ट्रेलियन टिमको घमण्डलाई चकनाचुर गरिदिए। सन् 2002 सौरभ गाङ्गुलीको टिमले प्रथम पल्ट कुनै आइसिसी ट्रफी जित्छन्। उसरी नै त्यसै साल सम्पन्न च्याम्पियन्स ट्रफीमा पनि फाइनलमा पुग्छन्, तर वर्षाको कारण फाइनल खेल हुँदैन अनि भारत अनि श्रीलङ्कालाई संयुक्त रूपमा विजेता घोषित गरिन्छ। सौरभ गाङ्गुलीको जीवनको अघिल्लो चरण त्यसै वर्ष आउँछ जब इङ्ल्यान्डको टिम 2 टेस्ट अनि 6 वानडे खेल्न भारत आउँछन्। टेस्ट सिरिज त भारतले 1-0 जित्छन्, तर ओडिआई सिरिजमा एउटा यस्तो घटना घट्छ जसले एउटा महत्त्वपूर्ण घटनालाई जन्म दिन्छ। पहिला त भारत 3-1 अगाडि रहे पनि अन्तिम 2 म्याच भने इङ्ल्यान्डले जिती सिरिजलाई बराबरी गर्छन्। इङ्ल्यान्डका अलराउन्डर खेलाडी एन्ड्रु फ्लिन्टपले त्यस समय आफ्नो जर्सी खोली त्यसलाई घुमाउँदै मैदान वरिपरि दौडाउँदै खुसी मनाउँछन्। दर्शकहरूलाई त्यो घटना

र उनलाई हाम्रो तर्फबाट यानि कि सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना दिँदै आज र पनि कार्यक्रम विश्वमा हामीबाट बिदा लिँदछौँ। हवस् त, नमस्कार।

श्रोताहरू विविध चर्चाका कार्यक्रम अन्तर्गत आज म श्रोताहरूलाई क्रिकेट खेल अनि यससँग सम्बन्धित एक रोचक खेलहरूबारे जानकारी दिइरहेको छु।

छ कसैलाई क्रिकेट। आज म तपाईँहरूलाई क्रिकेट खेलमा भएको एउटा रोचक खेलबारे जानकारी दिइरहेको छु, जुन खेलको परिणामले हामीलाई खेल समाप्त नभइन्जेल उत्तेजित नहुनु अनि अति आत्मविश्वासी नहुनु भन्ने पनि शिक्षा दिँदछ। म जानकारी राखिरहेको छु सन् 2010 अस्ट्रेलिया अनि पाकिस्तान माझ भएको टेस्ट म्याचबारे। उक्त म्याचमा अस्ट्रेलियाको पहिलो पारी केवल 127 रनमा नै ठामठिम भएको थियो, त पाकिस्तानले जवाबमा कुनै विकेट नगुमाई एक समय 109 रन बनाइसकेको थियो। तरै पनि अन्तमा पाकिस्तानको हार भयो यस म्याचमा। निश्चय नै सोच्दै हुनुहुन्छ होला त्यो कसरी सम्भव भयो होला भनी, तर यो सत्य हो। सिडनीमा भएको यस खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई अन्तमा 36 रनले पराजित गरेको थियो। पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाका सम्पूर्ण दल केवल 127 रनमा अलर्ट भयो। पाकिस्तानी मिडियम पेसर मोहम्मद आसिफले उत्कृष्ट बलिङ गर्दै 6 अस्ट्रेलियन खेलाडीहरूलाई आउट गरे। जवाबमा एक समय पाकिस्तानको स्कोर 109 रन थियो कुनै विकेट नगुमाइकन। तर समय बलवान भने चाहिँ त्यसको केही क्षणपछि पाकिस्तानको सम्पूर्ण खेलाडीहरू केवल 133 रनमा अलर्ट भए। तरै पनि पहिलो पारीको आधारमा पाकिस्तानले अस्ट्रेलियाको विरुद्ध 206 रनको बढत प्राप्त गरेको थियो। यस समय पाकिस्तानी खेलाडीहरूको खुट्टा भुइँमा थिएन। मैदानमा पाकिस्तानी समर्थकहरूको हातमा अस्ट्रेलियाका खेलाडीहरूलाई खिसी गर्दै बनाएको कार्टुनको पोस्टरहरू देखिन थाल्यो। यहाँसम्म कि अस्ट्रेलियन क्याप्टन रिकी पोन्टिङको जोकर बनाएको पोस्टर मैदानमा देखियो। तर समयले एकपल्ट जसलाई पनि मौका दिन्छ। टेस्ट म्याचमा पनि प्रत्येक दलको दोस्रो पारी हुन्छ। सायद पाकिस्तानी खेलाडीहरूले अति आत्मविश्वासको कारणले गर्दाखेरि त्यो याद गरेन। अब अस्ट्रेलियाको दोस्रो पारीको खेल सुरु भयो। अस्ट्रेलिया दोस्रो पारी खेल्न मैदानमा उत्रिए अनि उनीहरूले जुझारु खेलको प्रदर्शन गरे। दोस्रो पारीमा सेन वाटसनको 97 रन अनि माइक हसीको 134 रनको फलस्वरूप अस्ट्रेलियाले दोस्रो पारीमा 381 रन बनाउन सफल भयो। पाकिस्तानलाई यसरी जितको निम्ति 176 रनको लक्ष्य मिल्यो, जुन एक प्रकारले या एक दृष्टिकोणले सजिलो त थियो, तर अस्ट्रेलिया जस्तो जुझारु दलको अघि त्यति पनि सजिलो थिएन जुन देखिँदै दे थियो। पाकिस्तानी खेमा निश्चिन्त थियो, जित मुठीमा थियो, विश्वास थियो। तर भनिन्छ नि, क्रिकेट इज अ गेम अफ अनसर्टन्टी, यानि कि क्रिकेट अनिश्चितताको खेल हो। अनि अन्तत त्यो सत्य पनि भयो। दोस्रो पारीमा 176 रनको लक्ष्य प्राप्तिमा ओर्लेको पाकिस्तानको सम्पूर्ण खेलाडीहरू केवल 139 रनमा नै अलर्ट भयो। पाकिस्तानले अन्तत 36 रनले जितेको म्याच पनि हार्न पर्यो। पाकिस्तानले अन्तत 36 रनले जितेको म्याचमा पराजयको सामना गर्नु पर्यो। एक प्रकारले भन्दा अस्ट्रेलियाले बाघको मुखबाट हारेको म्याच खोसेर जित हासिल गर्यो। यस खेलको परिणामपछि अस्ट्रेलियन मिडियाले पाकिस्तानी टिमको इज्जत उतार्नुमा कुनै कसर छोडेन। त्यसैले भनिन्छ, जबसम्म अन्तिम बल फ्याँकिँदैन क्रिकेटमा जित भयो भनेर सोच्नु हुँदैन। यस खेलको परिणामले हामीलाई पनि एउटा शिक्षा दिन्छ। आत्मविश्वासी हुनु ठिक हो, तर अति आत्मविश्वासी हुनु भने कदाचित हुनुहुँदैन। लौ त श्रोतागण, विविध चर्चाको कार्यक्रममा आज एक शिक्षास्पद खेल परिणामबारे सामान्य ज्ञानको साथ त्यसको बारेमा जानकारी पनि हजुरहरू समक्ष राखे। आगामी दिनहरूमा पनि हामी खेलहरू सम्बन्धी अथवा खेलहरू सम्बन्धित व्यक्तिहरूलाई लिएर विविध जानकारी दिनेछौँ भन्दै आजलाई भने बिदा चाहन्छु। तर जाँदा जाँदै भन्न चाहन्छु, सेल्फ कन्फिडेन्स इज अ मस्ट, बट ओभर कन्फिडेन्स मे लिड टु यु इन अ लुजिङ पोजिसन। त्यसैले धैर्यतापूर्वक परिणामको प्रतीक्षा गर्नुहोस्। जबसम्म परिणाम तपाईँको पक्षमा रहँदैन, त्योभन्दा अघि उत्साहित भई अन्यलाई सानो सम्झने भूल कदाचित नगर्नुहोस्, होच्याउने भूल कदाचित नगर्नुहोस्। यसै भनाइका साथमा विविध चर्चाको कार्यक्रमबाट म बिदा माग्दछु र आगामी दिनहरूमा पनि यस्तै खेलहरू सम्बन्धित रोचक तथ्यहरू लिएर आउनेछु भन्ने वचन दिँदै आजलाई भने म बिदा मागिरहेको छु। हवस् त, नमस्कार, धन्यवाद।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज केरलमको कोचीमा सुरु भयो। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलाका मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। होर्मुज जल डमरू मध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गरेको हमलाको जवाफमा अमेरिकाले इरानको 80 भन्दा अधिक स्थानहरूमा हमला गरेको छ र अमेरिका अनि इरान बीच पुनः शुरू भएको तनावको कारण वैश्विक काँचो तेलको मूल्यमा आज 2% भन्दा अधिकको वृद्धि दर्ता गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री मोदीलाई मित्रताको विशेष संकेत स्वरूप इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले विमानस्थलमा विदाई गरेको बताउनु भएको छ। श्री जयसवालले भन्नुभयो, इन्डोनेसियाको भ्रमणले सहयोगका प्रमुख क्षेत्रहरूमा भारत इन्डोनेसिया साझेदारीलाई सुदृढ पार्न र भविष्यको सहयोगका लागि एक महत्वाकांक्षी एजेन्डा तय गर्न महत्वपूर्ण परिणामहरू प्राप्त गरेको छ। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज बिहान केरलमको कोचीमा शुरू भयो। सम्मेलनको मुख्य सत्रमा महिला तथा बाल विकास मन्त्री अन्नपूर्णा देवी, मन्त्रालयका सचिव अनिल मल्लिक लगायत अन्यको सहभागिता थियो। मुख्य सत्रको समयमा एक संयुक्त वक्तव्य जारी गरिनेछ। यसअघि महिला तथा बाल विकास राज्य मन्त्री सावित्री ठाकुर र सचिव अनिल मल्लिकले पूर्ण सत्रमा भाग लिएका थिए। सम्मेलनमा भाग लिइरहेका मन्त्रीहरूले ब्रिक्स सम्मेलनसित सम्बन्धित प्रदर्शनीको अवलोकन गर्नेछन्। ग्रामीण विकास, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित, पोषण र शिक्षा जस्ता विभिन्न क्षेत्रहरूमा महिला नेतृत्वको विकासमा भारतको उपलब्धिहरू प्रदर्शन गर्ने कार्यक्रम स्थल नजिक प्रदर्शनीहरू लगाइएको छ। केरलमका मुख्यमन्त्री वीडी सतीशन पनि आज साँझ सम्मेलनमा सामेल हुनुहुनेछ। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलामा मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। हिजो अनि आज राति लगभग 12:45 घटनाको नाटकीय रूपान्तरण अवधि प्रभासले पुलिस अधिकारीको बन्दुक खोसेर भाग्ने प्रयास गरेका थिए र एक राउण्ड गोली चलाएका थिए। इन्काउन्टरमा गम्भीर घाइते भएका प्रभासलाई अस्पतालमा मृत घोषित गरिएको थियो। प्रभास मण्डललाई एक नाबालिग बालिकाको बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेका अन्य 3 अभियुक्त अहिले पनि पुलिस हिरासतमा छन्। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रिय राजमार्ग 10 एक खण्ड 11 जुलाईदेखि 13 जुलाईसम्म दैनिक 5 घण्टा अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
2: राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेड NHIDCL ने आपातकालीन मरम्मत कार्य और वाहन चालकों की सुरक्षा सुनिश्चित करने के लिए 20वें माइल बरदांग स्थित NH10 के एक हिस्से को अस्थायी रूप से बंद करने की घोषणा की है। ये मार्ग 11 से 13 जुलाई तक प्रतिदिन सुबह 5 से 10 तक सभी प्रकार के वाहनों के लिए बंद रहेगा। यह बंदी चल रहे आपातकालीन मरम्मत कार्य के कारण आवश्यक है। अधिकारियों ने इस दौरान यातायात जाम और सुरक्षा संबंधी जोखिम की आशंका जताई है। यात्रियों के असुविधा कम करने के लिए NHIDCL ने वाहन चालकों के लिए वैकल्पिक मार्गों की व्यवस्था भी की है। मानुष प्रतिम शर्मा के साथ मोइनक चैटर्जी, आकाशवाणी समाचार, गांतोक।
1: भारतले वस्तु सम्झौतासित सम्बन्धित 13 आसियान भारत व्यापार संयुक्त समितिको नयाँ दिल्लीमा बैठकको आयोजन गरिरहेको छ। यसको उद्देश्य

0: आसियान भारत व्यापार सम्झौताको समीक्षालाई अघि बढाउनु हो। संयुक्त समितिको बैठक अनि त्यससित जोडिएका बैठकहरू अनलाइन अनि अफलाइन दुवै माध्यममा 10 जुलाईसम्म जारी रहनेछ। वाणिज्य तथा उद्योग मन्त्रालयले संयुक्त समितिले उपसमितिहरूलाई उनीहरूको सम्बन्धित कार्यक्षेत्रको लागि रणनीतिक मार्गदर्शन दिएको बताएको छ अनि उनीहरूलाई थाँतीमा रहेका मुद्दाहरूलाई शीघ्र अन्तिम रूप दिन भनिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केरलम सरकारले वायनाड भूस्खलनका मृतकहरूको परिजनहरूलाई 5-5 लाख रुपियाँको अनुग्रह राशि दिने घोषणा गरेको छ। मुख्यमन्त्री वीडी सतीशनले भन्नुभयो, वायनाड घटनाको विस्तृत जाँचपछि काम पुनः शुरू हुनेछ। राष्ट्रिय आपदा मोचन बलको दुई टिम हाल पनि दुर्घटनास्थलमा कार्यरत छ। 5 जना हाल पनि निखोज रहेको अनि खोजी अभियान जारी रहेको मुख्यमन्त्रीले तिरुवनन्तपुरममा बताउनुभयो। वस्त्र मन्त्रालयले राष्ट्रिय नवचार चुनौती हतकर्गा ह्याकेथन 2026 को शुभारम्भ गरेको छ। यसको उद्देश्य देशको हतकर्गा क्षेत्रलाई बलियो बनाउन प्रौद्योगिकी, डिजाइन अनि उद्यमशीलताको उपयोग गर्नु तथा सतत समाधान प्रदान गर्नु हो। यस पहलको आयोजन राष्ट्रिय हतकर्गा दिवस 2026 को समारोहको भागको रूपमा गरिँदैछ। अनलाइन पञ्जीकरण 20 जुलाईसम्म खुल्ला छ। नवउन्मेषक, स्टार्टअप, शोधकर्ता, डिजाइनर, उद्यमी तथा हतकर्गा व्यवसायीहरूले पञ्जीकरण गर्नका लागि गर्नको साथै आफ्नो विचार www.youthideathon.in/handloom साझा गर्न सक्नेछन्। चुनिएका टोलीहरूले 1 अगस्तमा आफ्नो समाधान ज्युरी समक्ष प्रस्तुत गर्नेछन्। यसको आयोजन आईआईटी दिल्लीको फाउन्डेशन फर इनोभेसन ट्रान्सफरमा हुनेछ। होर्मुज जल डमरू मध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गरेको हमलाको जवाफमा अमेरिकाले इरानको 80-भन्दा अधिक स्थानहरूमा हमला गरेको छ। अमेरिकाका केन्द्रीय कमान सेन्ट कामले भन्नुभयो कि हमलामा इरानी वायु रक्षा प्रणाली, कमान अनि नियन्त्रण केन्द्रहरू, तटीय रडार स्थलहरू, जहाजरोधी मिसाइल प्रणालीहरू अनि होर्मुज जल डमरू मध्य तथा त्यसको वरिपरि रहेको इस्लामिक रेभोल्युसनरी गार्ड कोरको 60-भन्दा अधिक नाउँहरूलाई निशाना बनाइएको थियो। इरानले हमलाको पुष्टि गर्दै भन्यो कि बन्दर अब्बास, केशम अनि सिरिकमा विस्फोटको आवाज सुनिएको थियो। हमलाबाट कुनै ज्यानमालको क्षति भएको भने पुष्टि भएको छैन। इरानको केन्द्रीय सैन्य कमानले यसलाई आक्रमकता अनि आतंकवादी कार्य भएको बताउँदै यसको जवाबी हमलाको चेतावनी दिएको छ। इरानले यो पनि भनेको छ कि होर्मुज जल डमरू मध्यमा कुनै पनि प्रकारको हस्तक्षेपको अनुमति दिइने छैन अनि न त कसैलाई यसमाथि नियन्त्रण गर्न नै दिइनेछ।
1: ईरान के बुशहर प्रांत में अमेरिका के MQ-9 ड्रोन को भी मार गिराया गया। इस बीच बहरीन के गृह मंत्रालय ने चेतावनी सायरन बजने पर लोगों से सुरक्षित स्थानों पर जाने को कहा है। इससे पहले होर्मुज जलडमरू मध्य में वाणिज्यिक जहाजों पर ईरान के हाल के हमलों के जवाब में अमेरिका ने ईरान के 80 से अधिक ठिकानों पर फिर हवाई हमले किए। ईरान की केंद्रीय सैन्य कमान ने इसे आक्रामकता और आतंकवाद का कृत्य बताते हुए जवाबी हमले की चेतावनी दी है। ईरान ने यह भी कहा है कि होर्मुज जल डमरू मध्य में किसी भी तरह के हस्तक्षेप की अनुमति नहीं दी जाएगी और न ही किसी को इस पर नियंत्रण करने दिया जाएगा। इस बीच अमेरिका ने अंतरिम समझौते के तहत ईरान को दी गई तेल बेचने की छूट रद्द कर दी है। ईरान के उप विदेश मंत्री काजिम गरीबाबादी ने इसकी कड़ी निंदा करते हुए सोशल मीडिया पोस्ट में कहा कि अमरीकी हमले और कार्रवाई द्विपक्षीय समझौतों का गंभीर उल्लंघन है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ समाचार कक्ष से विशाल शर्मा।
0: अमेरिका अनि इरान बीच पुनः शुरू भएको तनावको कारणले वैश्विक काँचो तेलको मूल्यमा आज 2% भन्दा अधिकको वृद्धि दर्ता गरियो। प्राप्त अन्तिम समाचार अनुसार ब्रेन्ट क्रूड लगभग 2.3% बढेर $75 87 सेन्ट प्रति ब्यारलमा कारोबार गरिरहेको थियो। वेस्ट टेक्सास इन्टरमिडिएटर क्रूड 2.2% बढेर $71.96 प्रति ब्यारलमा थियो। यो समाचार युट्युबमा

0: 8 AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको भ्रमणपछि मेलबर्न प्रस्थान गर्नुभएको छ। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज केरलमको कोचीमा शुरू भयो। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलाका मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। होर्मुज जल डमरू मध्यमा व्यापारिक जहाजहरूमाथि इरानले गरेको हमलाको जवाफमा अमेरिकाले इरानको 80 भन्दा अधिक स्थानहरूमा हमला गरेको छ। र अमेरिका अनि इरान बीच पुनः शुरू भएको तनावको कारण वैश्विक काँचो तेलको मूल्यमा आज 2% भन्दा अधिकको वृद्धि दर्ता गरियो। आकाशवाणीबाट सुन्नु हुँदै थियो समाचार पूरा भयो।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौ। अब प्रस्तुत छ देश भक्ति संगीत।
2: हम उस देश के वासी हैं जिस देश में गंगा बहती है।
1: चलचित्र जिस देश में गंगा बहती है बाट मुकेश को स्वरमा, संगीत शंकर जय किशन को, शब्द शैलेन्द्र को।

0: एफएम 103.5 मेगाहर्ट्ज़ यानी दार्जिलिंग को एफएम 101.2 मेगाहर्ट्ज़ साथ ही न्यूज ऑन एआईआर मोबाइल ऐप में हमें आकाश सोनी खरसांग केंद्र बाट बोली रहेगा सो रब प्रस्तुत कार्यक्रम खरसांग पॉडकास्ट
1: नमस्कार समादरणीय श्रोताहरू म उमेश कार्की डोली उपस्थित भएका छु आकाशवाणी खरसाङको पोडकास्ट लिएर आज हामीसँग बात गर्नको निम्ति एक बहुप्रतिभाशाली गायिका भारतीय नेपाली सङ्गीतको चर्चित अनि सबैले मन पराएका एकजना गायिका डेजी बराइली आज हामीसँग हुनुहुन्छ भैँसी लड्यो हुए माया भिरबाट हेर एउटा खुल्ला किताब म तिमीले पनि पढे हुन्छ कति बग्यो पुलमुनि पानी रेशम कि प्रीतिको अन्जान यस्तै हुन्छ कि ती सारा बदनाम यस्तै हुन्छ बिर्सी जाने निष्ठुरीलाई सम्झिन रो तिम्रै लागि मैले मनमन्दिर बनाइसके अनि व्यर्थै गाएछु यी गीतहरू सुरमा भिजाएर व्यर्थै लाएछु ती प्रीतहरू आफैलाई गीतमा बोलाएर यो यस्ता थुप्रै कालजयी गीतहरू यहाँले नेपाली सङ्गीतलाई दिइसक्नुभएको छ र 1960 अप्रेल 25 तारिक जन्मनु भएको रङ्मुख चियाबारी सुनादहामा अनि माता राधिका बराइली अनि पिता चन्द्रसिंह बराइलीका छोरीको रूपमा यहाँले जन्मग्रहण गर्नुभयो यहाँको पिता पनि सङ्गीतमा नै रुचि राख्नुहुन्छ र यहाँलाई पहिला हामी सबैभन्दा पहिले स्वागत गर्नु यहाँलाई नमस्कार अनि
2: नमस्कार सम्पूर्णमा
1: र हामी चर्चा गर्छौँ यहाँको बैलागी यहाँको परिचय अगाडि राखिहाले र यहाँको पिता आफै सङ्गीतमा हुनुहुन्थ्यो
2: हजुर मेरो है बाबा सङ्गीतकारै है उहाँ तर के गर्नु राम्रो राम्रो गीतहरू बनाउनुहुन्थ्यो एकदम हार्मोनी आफै बजाएर एकदम हाई स्केलमा गाउनुहुन्थ्यो बाबाले तर त्यति अब प्रचलित हुनु सक्नु भएन त्यति बेला रेकर्डिङको त्यस्तो व्यवस्थाहरू थिएन अनि कुनै गाउँ बस्तीमा बिहाहरू हुन्थ्यो नि त्यति बेला चाहिँ हार्मोनियम त दुखी तबलाहरू लगेर चाहिँ एकदम त्यहाँनिर प्रोग्राम जस्तै नै हुन्थ्यो हुने गर्थ्यो अनि मेरो मामाहरू पनि बाबाहरू पनि गएर त्यसरी प्रोग्राम
1: तपाईँलाई उहाँहरूको धेरै प्रभाव पर्यो
2: एकदमै एकदमै
1: अनि यहाँले छ सात वर्षको उमेरदेखि गाउन थाल्नुभयो
2: मैले 10 वर्षदेखि गाउन थालेँ 9-10 वर्षदेखि
1: हजुर शान्तिरानी स्कुलको एउटा
2: शान्तिरानी स्कुलको त्यो स्कुलको उयोमा चाहिँ स्टेजमा भनौँ न त्यहाँनिर चाहिँ त्यो सङ्गीत प्रतियोगिता हुन्थ्यो पछ्याङ बजारमा त्यहाँनिर चाहिँ मैले 1970-71 चाहिँ
1: यहाँले दार्जिलिङको सङ्गीत प्रतियोगितामा जब गाउनुभयो र त्यस पछाडि जुन एउटा प्रसिद्धि कमाउनु भयो अनि यहाँलाई त्यही चिया बगानकै गेम म्यानेजर है जेफ्री
2: हजुर
1: उहाँले चाहिँ यहाँलाई शिक्षा पनि को खर्च सबै उहाँले बेर्नु भयो दार्जिलिङमा लगेर
2: त्यो चाहिँ त्यो कम्पिटिसनतिर मैले गाउँथेँ अनि कुन चाहिँ चिया बगानको हो त भन्दाखेरि चाहिँ रङ्मुख चिया बगानको चाहिँ नानी होले गाउँदैछ भनेर रङ्मुखको नाम राख्यो भनेर चाहिँ हाम्रो जेफ्री साहबको चाहिँ कोही नानीहरू पनि थिएन अनि उहाँले मलाई जति खर्च लाग्छ दार्जिलिङमा लगेर एडमिसन गरिदिनु जति खर्च लाग्छ पढ्ने खर्च चाहिँ म नै गर्छु भनेर मलाई क्लास 10 चाहिँ जेफ्री साहबले नै गर्नुभयो
1: यहाँले 1974 आकाशवाणी खरसाङमा स्वर परीक्षण पास भएर आउनुभएको थियो यो घटना अलिकति कथा बताउनुहोस्
2: मेरो बाबा चाहिँ टिचर हुनुहुन्थ्यो अनि कालिम्पोङमा चाहिँ उहाँ चाहिँ ट्रेनिङमा जानुभएको थियो अनि मेरो आमाले चाहिँ 1974 चाहिँ मलाई यहाँनिर ल्याएर अडिसन पास गराउनु भयो आधुनिक गीतमा है
1: दुर्गा खरेलसँग यहाँ आउनुभएको
2: होइन होइन मेरो आमा बाबाले नै ल्याउनु भएको मलाई आमाले विशेष जस्तो लाग्छ मलाई बाबा सायद कालिम्पोङमै हुनुहुन्थ्यो होला ट्रेनिङमा अनि त्यति बेला शेरबहादुर दाजु फुर्बा दाजु है हाम्रो प्रताप सिंह लोहार उहाँहरू

0: हुनुहुन्थ्यो, रविदास सर उहाँलाई पनि सम्झिन चाहन्छु, उहाँहरू हुनुहुन्थ्यो। 1974 चाहिँ मैले आधुनिक गीतमा यहाँ अल इन्डिया रेडियोमा पास गरेँ
1: हजुर। अनि त्यस समय एउटा गीत रेकर्डिङ गर्नुभएको थियो डाक्टर जसयन्जन प्यासीको
0: हजुर हजुर
1: शब्द रचना मानी दुर्गा खरेलको
0: ज्यू सङ्गीतमा झझल।

0: डेजी बराइली भनेपछि एउटा पर्यावाची भएको छ भैँसी लडिएमा
1: है,
0: अनि भैँसी लडी एमाएको जहाँ जहाँ कुरा हुन्छ त्यहाँ डेजी बराइलीको नाम स्वत आउँछ, अनि जब डेजी बराइलीको नाम आउँछ तब भैँसी लडी एमा आउँछ। यो 1975 सालमा रेकर्ड गरिएको गीत हो। यो गीतको रेकर्डिङ कमल दर्नालले सङ्कलन गरिएको अनि उहाँकै सङ्गीतमा है। यो गीतको अलिकति यसको पृष्ठभूमि कस्तो थियो अनि कसरी यो गीत तपाईँले रेकर्ड गर्यो, यो माथि अलिकति?
1: कालिम्पोङको सेन्ट फिलोमिना स्कुल, उहाँ त्यहाँ स्कुलले चाहिँ उ त्यो गरेको थियो, सबै स्टुडेन्टहरू लगेर एउटा डान्स ड्रामा गरेको थियो, फेरि रामायणकै कथा। त्यो नाटक चाहिँ हाम्रो कमल गुरुङ सरले लेख्नु भएको, अनि सङ्गीतकारहरू हुनुहुन्थ्यो, त्यसको चाहिँ डान्स ड्रामा हो, हाम्रो बद्री दुर्गा खरेल, अनि उहाँहरूले चाहिँ मलाई 14 वर्षको थिएँ त्यति बेला चाहिँ काठमाडौँमा यो रेकर्डिङ भएको, अनि ए लगेर जानुभयो एउटा प्रोग्राम गर्नुको लागि। प्रोग्राम गर्नु लाँदाखेरि चाहिँ अब यसरी गाउँदै जाँदा त्यो नानीले त एउटा स्टेजमा गाउँदा चाहिँ एउटा त्यो नानीले त राम्रो गाउँदो रहेछ भनेर, अनि गोपाल दाईले चाहिँ आएर मलाई यस्तो गरेर हेर्नु भएको याद छ मलाई स्टेजमा। अनि त्यति बेला चाहिँ रत्न रेकर्डिङको रेकर्डिङहरू भइरहेको थियो, अनि दावा ग्याल्मो दिदी, आदरणीय दिदी दावा ग्याल्मो हुनुहुन्थ्यो, अनि त्यो हुँदा चाहिँ मेरो दार्जिलिङबाट आएको बहिनीहरूलाई चाहिँ रेकर्डिङ गराउनै पर्छ यहाँनिर भनेर चाहिँ गोपाल योञ्जन दाईले चाहिँ रत्न रेकर्डिङमा चाहिँ एउटा अब व्यवस्था मिलाइदिनु भयो। अनि चाहिँ ए एक दिनको घटना भन्छु है, अनि दा गोपाल दाई नारायण दाईहरू सबैजना आएर, कुमार बस्ने दाजु हुनुहुन्थ्यो, मलाई अहिले त याद आउँदै गयो, हाम्रो उदित नारायण दाई एकदमै फेमस हुनुहुन्थ्यो त्यति बेला सानो है, सबैजना आएर लस्करै वरिपरि बसेको त्यहाँनिर एउटा घरमा, हामी बसेको होटेल श्री लज भन्नेमा चाहिँ गोपाल दाईले नै खर्च गरेर राख्नु भएको, उहाँले नै त्यहाँ बसेको खर्च सबै गोपाल योञ्जन दाईले तिर्नुभयो मेरो दावा ग्याल्मो आन्टी दिदीलाई। अनि लस्करी बसेर गाउनु पर्दा चाहिँ एक एकवटा गीत गाउनु पर्ने, अनि दावा दिदीलाई मैले म त सानो लजाउँथेँ, बोल्दिनँ पनि थिएँ, मलाई त अबोला एकदम भन्ने, अनि एक एकवटा गीत गाउनु पर्दा चाहिँ दिदी म कुन चाहिँ गीत गाउनु भन्दा तिमीले चाहिँ त्यो भैँसी लडी सजिलो छ त्यही गाइदेऊ न भन्नुभयो। अनि त्यो गीत सबैले गाउँदा मैले पनि गाएँ, गाउँदाखेरि चाहिँ गोपाल दाईले लु डेजीले चाहिँ यही यसरी भन्नुभएको थियो, डेजीले चाहिँ यही गीत रेकर्ड

0: भन्छु भनेर मेरो सम्बन्ध अब एउटा रिलेसन बताउँदाखेरि चाहिँ आमा बाबाले चाहिँ मलाई मेरो छोरीको सङ्गीत चाहिँ नहराओस्,
1: यति साह्रो एक्टिभ हुनुहुन्छ, उहाँ त्यति एउटा भनौँ न स्थिर रहनुहुन्न है?
0: हजुर हजुर,
1: त्यस समय उहाँको त्यो अस्थिरता देखेर तपाईँको साथीले पनि एउटा भन्नुभयो, उहाँसँग चाहिँ नजाऊ है कार्यक्रम
0: भन्नुभएको थियो, भन्नुभएको थियो
1: कता कस्तो
0: रेबा रानी सिंह भन्छ, उहाँ पनि अलिअलि गाउनुहुन्थ्यो मसँगै, अनि उहाँले चाहिँ त्यही हो त्यो गीत आदि एउटा स्टेजमा चाहिँ चार भर्स गीतमा दुई भर्स गाएर चाहिँ उहाँले सबै बिटै मारिदिनु भयो, अनि मेरो साथीले चाहिँ छटपट चञ्चल एकदम बेसी है, अहिले पनि त्यस्तै हुनुहुन्छ, यो मान्छे त कस्तो रहेछ है, के भन्छ नलै जाऊ है डेजी कहाँ कहाँ पुऱ्याइदिएला तिमीलाई चाहिँ पक्कै भनेको थियो भने अन्तमा अब उहाँसँग मेरो है भेट भयो।
1: मतलब ईश्वरले बनाएको स्वरमा सुर मिलेर एउटा सरगम बनियो।
0: हजुर हजुर हजुर,
1: सरगम बनियो, अनि यहाँले त्यो सरगममा थुप्रै सृजनाहरू पनि गर्नुभयो, साङ्गीतिक यात्रालाई अगाडि बढाउनु भयो र आज यहाँसम्म आउनुभयो।
0: ज्यू हजुर हजुर है,
1: यहाँले दुईजनाले मिलेर सृजना गरेको, उहाँले सृजना गर्नुभएको तपाईँले गाउनुभयो, कुन चाहिँ तपाईँको लागि प्रिय गीत होला उहाँको सृजनामा?
0: एउटा गीत छ है, थुप्रै गीत गाएको छु मैले उहाँको, धेरै गीतहरू मलाई मन परेको छ, यो गीत चाहिँ है पुरन गिरी दाजुको शब्दमा अनि मेरो श्रीमान है चन्दन लोमजेलको सङ्गीतमा मैले

0: पुनः हामी हाम्रा श्रोताहरूलाई स्वागत जनाउँछौँ र हामी यहाँसँग बात गरिरहेका छौँ है। यहाँले दुर्गा खरेल, गोपाल इन्जेन र कमल दर्नालाई सङ्गीतको गडफादर भनेर मान्नुभएको छ,
1: एउटा
0: कुरा पनि निकाल्नुभएको थियो यहाँले।
1: हजुर हजुर, एकदमै हो नि, मेरो फर्स्ट गुरु नै दुर्गा बद्री दाजु हुनुहुन्छ अघि, अनि कमल दर्नाल दाजुले पनि मलाई धेरै गीतहरू सिकाउनु भयो, उहाँले अरू गीतहरू पनि सिकाउनु भएको थियो मलाई, तर रेकर्डिङ गर्ने चाहिँ मैले यही मात्र मौका पाएँ। अनि कमल दाजुको एउटा गीत छ कि, त्यो आधुनिक गीत हो, त्यो गीत चाहिँ मैले मेरो श्रीमान चन्दन लम्जीले नै एरेन्जमेन्ट गर्नुभएको छ, तर त्यो पुरा एरेन्जमेन्ट भइसकेको छैन, अनि अजनिस भाइकोमा म्युजिक चाहिँ रेकर्डिङ भएको छ, तर यो गीत चाहिँ अब म भविष्यमा कि रेकर्ड गर्ने मेरो एकदम इच्छा छ कमल दाजुको। अनि गोपाल योञ्जन दाईले, उहाँले नै यो मौका दिलाइदिनु भयो मलाई रत्न रेकर्डिङमा, र मेरो है यत्रो मलाई सबैले चिन्ने भयो, मैले त्यो गीत मेरो प्रचलित भयो, मैले नेपाल जानु नपाएको भए, यदि मैले त्यो रेकर्डिङ गर्नु नपाएको भए मेरो मलाई कसैले चिन्ने जाने थिएन। म उहाँहरूलाई चाहिँ एकदमै आन्तरिक हृदयबाटै श्रद्धा गर्छु है।
0: आज धेरै दिन बाद तपाईँ आकाशवाणी खरसाङमा आउनु भएको छ।
1: हजुर,
0: सधैँ तपाईँ गायिकाको रूपमा आउनुहुन्थ्यो, आज एकजना हामीले यहाँलाई अन्तर्वार्ताकारको रूपमा यहाँ बोलाएको छौँ, यहाँको अन्तर्वार्ता नै यहाँसँग बातचित गर्नको निम्ति कस्तो अनुभूति भइरहेको छ आज?
1: एकदमै एकदमै खुसी छु। म स्टुडियोको बाहिर अघि फर्स्टमा आउँदाखेरि मलाई आँसु पनि आयो है। तपाईँलाई चाहिँ यति धन्यवाद दिन्छु, तपाईँले यस्तो मौका दिनुभयो, आजदेखि झन् अझै इन्करेज भयो। मैले गाउनु पर्ने, गाउँदै नै छु, तर म अहिले एउटा यो अब अलिकति भनिहालौँ, मेरो डिपार्टमेन्ट यो आइसिडिएस भन्छ है, आँगनबाडीलाई हेर्ने अब मेरो ड्युटी छ, एकदमै साह्रो अहिले अनलाइनको काम अघि, अनि मलाई ड्युटीले छोपिरहेको हुन्छ, र मैले त्यति सङ्गीतमा गर्दैछु, जहीँ प्रोग्राम जान्छु म गाउँछु, तर फुल टाइम दिनु सकेको छुइनँ अघि जस्तो लाग्छ। अब यो एक महिना मात्रै छ मेरो रिटायरमेन्ट, यो अप्रेलभरि मात्रै, त्यहाँबाट मेदेखि उता अप्रेल पछि चाहिँ म एकदमै प्र्याक्टिस गरेर मलाई धेरै गीतहरू गाउने इच्छा छ, अनि अल इन्डिया रेडियोलाई चाहिँ म यति अब आभारी छु अघि। मैले 74 अडिसन पास गरेँ, त्यहाँबाट मैले कन्टिन्यू यहाँ यही अडिटोरियममा भनौँ केमा भनौँ, यहीँनिर मैले यही स्टुडियोमा मैले गीतहरू धेरै गीतहरू रेकर्ड गर्ने मौका पाएँ, गाउन पाएँ, तर आज मलाई यसरी तपाईँले अन्तर्वार्तामा बोलाउनु भयो अघि यही अल इन्डिया रेडियोमा, त्यसको लागि चाहिँ एकदमै आभारी छु, खुसी लागिरहेछ मलाई।
0: यहाँले चन्दन लम्जेल जस्तो सङ्गीतकार तपाईँको श्रीमानको रूपमा, पतिको रूपमा पाउनु भयो, उहाँको तपाईँको जीवनमा आइसकेपछि तपाईँको जीवनमा कस्तो खालको परिवर्तन आयो, यो साङ्गीतिक यात्रामा कस्तो परिवर्तन आयो?
1: सँगै प्रोग्रामतिर हिँड्छौँ अघि, अनि कोही बेला यस्तो हुन्छ कि कुनै कुनै ठाउँमा गीत गाउनु जानुपर्छ, त्यो बसेर प्र्याक्टिस गर्ने त्यति मौका पनि हुँदैन, अनि मेरोमा घरमा एउटा सानो हर्मनी छ यत्रो बढी है कि, एकदमै सानो, मलाई एकदमै मन परेर चाहिँ मैले किनेको थिएँ सिलगढीमा, त्यो मैले त्यो चुल्हामा काम गर्दै भए पनि उहाँले त्योसम्म गरिदिनु भएको छ एकपल्ट, त्यो छेउमा लिएर लु डेजी यहीँनिर गीत गाऊ भनेर मलाई उहाँले है त्यति सहयोग गर्नुभएको छ, प्र्याक्टिसहरू गराउनुहुन्छ, अनि उहाँले मलाई त्यही भन्नुहुन्छ, तिमी बरु भात नपकाऊ खाना नपकाऊ तिमी गीत गाउँ चाहिँ भन्नुहुन्छ है। तर अब घरको आमा म, अहिले मेरो नातिनी पनि छ 9 वर्षको छोराको, नातिनीलाई पनि हेर्नुपर्ने हुन्छ, समाज संस्था है, मेरो ड्युटी अलिक कडाइ छ, अहिलेको सबैको ड्युटी नै कडाइ छ, अनलाइन कामहरू, त्यसले गर्दा चाहिँ म अब के भन्नु अघि त्यति उयो गर्नु सकेको छुइनँ, र पनि मलाई साथ

0: उसलाई हामीले म्युजिक पनि सिक्नु लगायौँ त्यहाँनिर, अनि उसले पनि सिलगढीमा एउटा म्युजिकको स्कुल नानीहरूलाई लिएर, मेरो छोरी विमोचनाले पनि भोकल क्लासहरू चाहिँ गराउँदैछ।
1: अब हामी यससँग एउटा गीत सुन्छौँ यहाँको, कुन चाहिँ गीत सुनाउनुहुन्छ? कि प्रीतिको अन्जान जस्तै छ, नर्देन रुम्बा।
0: मैले यो गीत चाहिँ उता नेपालमा पलेटीमा पनि गाएको थिएँ अघि, एकदम राम्रो गीत।

0: यहाँकोले विभिन्न पुरस्कारहरु पाउनु भयो, जस्तो एउटा सम्माननीय पुरस्कार अगमसिंह गिरी पुरस्कार है, त्यसै गरी नेपालबाट वनिता प्रकाशन सम्मानहरू है, सरगम सङ्गीतालयबाट पनि के थुप्रै यस्ता पुरस्कारहरू पाउनु भयो। जीवनमा यी पुरस्कारहरूले तपाईँलाई कतिको प्रभाव पार्यो, यी सम्मानहरूले कतिको प्रभाव पार्यो?
1: अब एकदमै प्रभाव पारेको छ कि यो सम्मानहरू पारे चाहिँ त्यही हो, सङ्गीतलाई साङ्गीतिक क्षेत्रमा चाहिँ अझै मैले के गर्नुपर्ने रहेछ, मैले गाउनुपर्छ, यो मेरो कन्टिन्युएसन राख्नुपर्छ, श्रोताहरूलाई मैले धेरै राम्रो राम्रो नयाँ नयाँ गीतहरू दिनुपर्छ भन्ने प्रेरणा चाहिँ मलाई आज अल इन्डिया रेडियोमा आएर पनि मलाई अझै त्यस्तो फिल भइरहेको छ। हजुर,
0: यहाँको एउटा दावा ग्याल्मोसँग गायिका है, यहाँहरूले दुईजनाले एउटा गीत पनि गर्नुभयो सँगै है, एउटा ब्यान्डिङ छ, दुईजना एउटा सम्बन्धमा बात दिनुभएको छ क्या, यो पछाडिको कुरा कस्तो छ अलिकति बताइदिनुहोस् न, दावा ग्याल्मोसँग किन त्यस्तो घनिष्ठ सम्बन्ध बस्नु गयो?
1: त्यही कुरा आउँछ, त्यो जुन चाहिँ रेकर्डिङ गर्नु गएको थिएँ म काठमाडौँमा, रेकर्डिङ गर्नु गएको होइन, प्रोग्राम गर्नु जाँदा दुर्गा दाजु बद्री दाजुले लानुहुँदा चाहिँ म त सानो, दिदीलाई पनि लानुभएको थियो, अनि दिदी र मलाई एउटै होटेलमा राखिदिनु भयो, अनि उहाँसँग मेरो घनिष्ठता बढ्दै गयो, अनि दिदीले चाहिँ यति साह्रो मेरो दिदी कि उहाँ दावा ग्याल्मो दिदीलाई चाहिँ म चाहिँ भन्छु, अस्ति मैले नेपालमा पनि इन्टरभ्यूमा यसरी भनेको थिएँ, जति पनि गायिकाहरू छौँ हामी, उहाँलाई दावा ग्याल्मो दिदीलाई चाहिँ देवी मानेर गायिकाहरूले चाहिँ धुप चढायो पूजा गरे भने हुन्छ भन्छु म चाहिँ। यति शील स्वभावको दिदी, कोही सबैलाई सम्मान दृष्टि है, एकदमै राम्रो, अनि मलाई पनि एकदमै माया गर्नुहुन्छ, मैले गाएको पनि दिदीले मेरो गायन पनि प्रशंसा गर्नुहुन्छ, मन पराउनुहुन्छ, अहिलेसम्म पनि मेरो एकदमै सम्बन्ध छ, सानो सानो कुरा पनि दिदीसँग भन्छु, अब आजको कुरा पनि मैले भन्न पाएको छुइनँ, भरे बेलुका गएर म दिदीसँग बात मार्छु है,
0: एकदमै
1: साझा हुन्छ, एकदमै हुन्छ।
0: तपाईँ एउटा जोडी गीत गाउनु थियो, अलिकति सम्झना छ त्यो गीत, दुईजनाले गाउनु भएको थियो नि दावा ग्याल्मोसँग,
1: त्यो गीत चाहिँ हाम्रो आदरणीय दिदी शान्ति ठटालको सङ्गीतमा, अनि उहाँकै भाउजू शशी ठटालको शब्दमा है, यो गीत पनि 1975 रेडियो नेपालमा मैले फर्स्ट रेकर्डिङ गरेको, भैँसी लडी भन्दा पनि पहिला चाहिँ मैले यो, तर यो चाहिँ डिस्क चाहिँ भएन, पछि गएर चाहिँ आदरणीय दिदी अरुणा लामा र शान्ति दिदीले हिन्दुस्तान रेकर्डिङमा चाहिँ डिस्क गर्नुभएछ यो गीतलाई, तर त्योभन्दा अगाडि नै यस्तो छ, त्यहाँ एउटा मौका पाएँ अरे गीत गाउने, अनि दिदीलाई शान्ति दिदीलाई केही पर्मिसनै नमागे, केही पनि नभनिकन म र दावा ग्याल्मो दिदीले नेपालमा गायौँ, उता एक महिना जस्तो बस्नु पऱ्यो, मैले अघि भने त्यो बसेको खर्चहरू सबै गोपाल योञ्जन दाजुले दिनुभएको थियो, त्यति बेलै बस्दा बस्दै यो भैँसी लडीहरू सबै रेकर्डिङ भयो, दार्जिलिङमा आउँदा चाहिँ आमामामामा यो गीत त बाडुली लाग्यो नि लाग्यो नि, यति प्रचलित, म त सानै थिएँ, सब प्लेले जिस्काउने बाडुली लागिनी लागिनी भनेर है, अन्त त्यो गीत चाहिँ म रेडियो नेपालमा फर्स्ट पसेर फर्स्ट रेकर्डिङ भएको, अनि त्यति बेला ट्र्याक सिस्टम थिएन, एकैचोटि रेकर्डिङ गर्नुपर्ने प्रोग्रामहरू जस्तै, लास्टमा बिग्रियो भने पनि फेरि सुरुदेखि गर्नुपर्ने,

0: हामी समय भइसकेको र कार्यक्रम समापन गर्ने मलाई निर्देश भइरहेको छ र हामी कार्यक्रम सम्पन्न गर्छौँ। यहाँसँग थुप्रै मनका कुराहरू गर्नु थियो किनभने हामी एउटा समय सीमाभित्र बाँधेर काम गर्नुपर्ने भएकोले र यहाँका थुप्रै कुराहरू आउँदो दिनमा हामी मनका कुरामा राख अवश्य राख्नेछौँ, मनका कुराहरू यहाँका बुझ्नेछौँ र पुनः हामी यहाँलाई स्टुडियोमा निम्ताउनेछौँ। र अब जाँदा जाँदै यहाँले हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: श्रोताहरूलाई त्यही भन्न चाहन्छु है, तपाईँहरूले हामीलाई सधैँ तपाईँहरू नै हाम्रो देउता हुनुहुन्छ होइन, श्रोता अडियन्सलाई नै भन्छौँ हामी, एकदमै तपाईँहरू देउता हुनुहुन्छ। हामीलाई माया दिनुहोस्, हामीलाई गीतहरू सुनिदिनुहोस्, मन पराइदिनुहोस्, सबै कलाकारको त्यही हुन्छ चाहना है। हामीलाई एकदमै तपाईँहरूको नै आवश्यक पर्छ, हामीलाई सहयोग चाहिन्छ, त्यही भन्न चाहन्छु। सुनिदिनुहोस्, माया दिनुहोस्, मन पराइदिनुहोस् हामीलाई कलाकारहरूलाई।
0: हामी यहाँलाई यसरी आकाशवाणीमा आउनुभयो, हाम्रो यो पोडकास्टमा यहाँले सहभागिता दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्छौँ। र यहाँको साङ्गीतिक यात्रा अझै निरन्तर रूपमा अघि बढोस् भन्ने हामी कामनासँगै आजको यो पोडकास्टबाट म उमेश कार्की डोरीलाई पनि बिदा भन्दै यहाँलाई बिदा दिन्छौँ र म पनि हाम्रा श्रोताहरूबाट बिदा चाहन्छु। तर जाँदा जाँदै यहाँको एउटा गीत, जुन चाहिँ चर्चित गीत भैँसी लडे माया, हामी यहाँ सुन्नेछौँ।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता सधैँ झैँ आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

यो देशभन्दा पश्चात आजको कार्यक्रममा हामी विज्ञान पाठ अन्तर्गत वनस्पतिमा लाग्ने रोगहरू अर्थात् डिजिज इन प्लान्ट्स विषयमाथि केही जानकारी प्राप्त गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, हामीले स्वस्थ बिरुवा देख्दा त्यसले दिने हरियाली, अन्न, फलफुल र अक्सिजनको महत्व महसुस गर्छौँ। तर के तपाईँहरूलाई थाहा छ, मानिस जस्तै बिरुवाहरू पनि विभिन्न रोगबाट प्रभावित हुन्छन्। यस्ता रोगहरूले बालीको उत्पादन घटाउनुका साथै वातावरण र खाद्य सुरक्षामा समेत असर पार्न सक्दछ। धुसी, ब्याक्टेरिया, भाइरस, किराको आक्रमण तथा पोषण तत्वको कमीको कारण बिरुवामा विभिन्न रोगहरू लाग्न सक्छ। समयमै रोगको पहिचान र उचित व्यवस्थापन गर्न सके स्वस्थ बाली उत्पादन गर्न सकिन्छ। आजको कार्यक्रममा हामी वनस्पतिमा लाग्ने प्रमुख रोगहरू, तिनका कारण, लक्षण, रोकथामका उपाय तथा कृषि र वातावरणमा तिनको प्रभावबारे सरल र रोचक ढङ्गले बुझ्नेछौँ। यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक योगेश शङ्करज्यू।

नमस्कार, आकाशवाणी खरसाङद्वारा नियमित प्रसारण हुने शिक्षा ज्योति कार्यक्रममा सम्पूर्ण श्रोतागण तथा विद्यार्थीवर्गमा म योगेश शङ्कर सह अध्यापक दार्जिलिङ सरकारी उच्च माध्यमिक विद्यालयको तर्फबाट हार्दिक अभिवादन टक्राउँदछु। श्रोतागण, हामी मानव स्वास्थ्यको कुरा त सधैँ गर्छौँ र यसप्रति सजग पनि रहन्छौँ, तर हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवन दिने वनस्पति तथा बाली बिरुवाहरूको स्वास्थ्यबारे सोच्नु आजको समयमा उत्तिकै आवश्यक भइसकेको छ। जसरी मानिसलाई रोग लाग्छ, त्यसै गरी बोट बिरुवामा पनि विभिन्न रोग लाग्छ, जसले गर्दा हाम्रो खाद्य सुरक्षा र पर्यावरण नै सङ्कटमा पर्न सक्छ। त्यसैले वनस्पतिमा लाग्ने रोग र तिनको व्यवस्थापनबारे बुझ्नु आजको प्रमुख आवश्यकता हो। आजको कार्यक्रममा हामी वनस्पतिहरूमा लाग्ने विभिन्न रोगहरूको बारे चर्चा गर्नेछौँ। ती रोगहरू लाग्नका कारण र रोग फैलाउने जीवाणुहरू जस्तै भाइरस, ब्याक्टेरिया, फङ्गस तथा अन्य हानिकारक जीवाणु यानि प्याथोजेनहरूको भूमिकाबारे पनि जान्नेछौँ। यी जीवाणुहरूले खेतीपाती र वनस्पतिमा पुर्याउने असरका साथै रोग नियन्त्रण र व्यवस्थापनका प्रभावकारी उपायहरूबारे सरल र सहज भाषामा जानकारी दिनेछौँ। साथै हामी विशेष रूपमा बोट बिरुवामा लाग्ने रोगलाई सुरुवाती अवस्थामै कसरी पहिचान गर्ने भन्ने विषयमा पनि चर्चा गर्नेछौँ, किनकि रोगको समयमा नै पहिचान गर्न सकिएमा यसको फैलावट रोक्नु र बाली बिरुवालाई ठूलो क्षति हुनुबाट जोगाउनु सकिन्छ। श्रोतागण, मुख्य विषयमा प्रवेश गर्न अघि वनस्पति स्वास्थ्य र रोग विज्ञान यानि प्याथोलोजीसँग जोडिएको केही महत्त्वपूर्ण प्राविधिक शब्दहरू बुझ्नु अत्यन्त आवश्यक हुन्छ, जसले हाम्रो आजको चर्चालाई अझ प्रष्ट र अर्थपूर्ण बनाउनेछ। त्यसैले प्याथोलोजी भनेको के हो? यो जीव विज्ञानको त्यो शाखा हो जसले समग्र रोग, तिनीहरूको प्राकृति कारण, जीवहरूमा पर्ने प्रभावको विस्तृत अध्ययन गर्दछ। अर्को छ फाइटोप्याथोलोजी, यसलाई नेपालीमा पादप रोग विज्ञान पनि भनिन्छ। यो तिनवटा ग्रिक शब्दहरू मिलेर बनेको हुन्छ। ती हुन् फाइटोन माने वनस्पति, प्याथोसको अर्थ हुन्छ दुःख वा पीडा, र लोगोसको अर्थ हुन्छ अध्ययन माने स्टडी गर्नु। यसलाई समग्रमा भन्नुपर्दा वनस्पतिमा लाग्ने रोगहरू तिनको पहिचान कारण र नियन्त्रणका उपायहरूमा केन्द्रित वैज्ञानिक अध्ययन हो। अर्को छ हाम्रो प्याथोजेन, रोग लगाउने जीवित जीवहरू जस्तै भाइरस, ब्याक्टेरिया, फङ्गस आदिलाई प्याथोजेन भनिन्छ। होस्ट, त्यो प्लान्ट जसमा रोग लाग्छ, जसबाट प्याथोजेनले आफ्नो खाना प्राप्त गर्छ र त्यसमा आश्रय लिन्छ, त्यस्तो प्लान्टलाई होस्ट प्लान्ट भनिन्छ। इन्फेक्सन, प्याथोजेन रोगजनकहरू वनस्पतिको शरीरभित्र पसेर आफ्नो सङ्ख्या बढाउने प्रक्रिया हो। सिम्टम्स यानि लक्षण, रोग लागेपछि प्लान्टको पात, काण्ड वा फलमा देखि

यिनले बाहिरी परिवर्तनलाई सिम्टम्स भनिन्छ। यति शब्दको अर्थ बुझेपछि श्रोतागण, अब हामी वनस्पति रोगका प्रकारहरू यानि क्लासिफिकेसन अफ प्लान्ट डिजिज बारे बुझौँ। वनस्पतिमा लाग्ने रोगहरूलाई मुख्य दुई भागमा बाँड्न सकिन्छ। नम्बर एक, इन्फेक्सियस डिजिज यानि संक्रामक रोग। यो जीवित जीवहरूको कारणले लाग्छ। यिनीहरू एउटा बिरुवाबाट अर्को बिरुवामा सर्छ। वनस्पतिमा प्राय 80% रोगहरू फङ्गसको कारणले लाग्छ। ब्याक्टेरियाले प्लान्टलाई सडाउने वा ओइलाउने बनाउँछ। उदाहरण, ब्याक्टेरियल ब्लाइट। भाइरसले प्लान्टको पातहरू खुम्चाउने वा बटार्ने काम गर्छ। उदाहरण, टमाटरको पात खुम्चिने रोग। नम्बर दुईमा छ नन इन्फेक्सियस डिजिज, असङ्क्रामक रोग। यो जीवित जीवहरू बिनाइ लाग्ने बिमार हो, जसमा निर्जीव वातावरणीय कारकहरूको कारणले गर्दा लाग्छ। यो एउटा प्लान्टबाट अर्को प्लान्टमा सर्दैन। पोषक तत्त्वहरूको कमीले माटोमा नाइट्रोजन, फस्फरस वा पोटासियमको मात्रा कम हुँदै जान्छ, जसले गर्दा वनस्पतिका पातहरू पहेँलो हुँदै जान्छ। मौसमको प्रतिकूलता जस्तै अत्याधिक चिसो वा गर्मी, खडेरी, बाढी, पानी जम्नु आदिले गर्दा पनि विभिन्न प्रकारको असङ्क्रामक रोग लाग्न सक्छन्। श्रोतागण, अब हामी वनस्पतिमा रोग कसरी लाग्छ भन्ने कुरा बुझौँ। वनस्पतिको रोगहरूबारे विज्ञानमा एउटा महत्त्वपूर्ण सिद्धान्त छ, जसलाई डिजिज ट्रायङ्गल भनिन्छ। यसको अनुसार प्लान्टलाई रोग लाग्नका लागि तिनवटा तत्त्वहरू एकैसाथ हुनुपर्छ। ती हुन्, नम्बर एकमा अनुकूल वातावरण, फेभरेबल इन्भाइरोमेन्ट। यो सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो। जीवाणुलाई उम्रिनु र फैलिनुको लागि निश्चित तापक्रम, ह्युमिडिटी, पानी वा हावाको आवश्यकता पर्छ। दोस्रो छ रोग सर्न सक्ने कमजोर बिरुवा यानि ससेप्टिबल होस्ट। त्यस्तो बिरुवा प्लान्ट जसमा रोग विरुद्ध लड्ने क्षमता यानि इम्युनिटी हुँदैन, यस्तो प्लान्टमा सजिलैसँगले कुनै पनि रोग लाग्न सक्छ। नम्बर तिनमा छ भाइरुलेन्ट प्याथोजेन। प्याथोजेन जसले छिटो र गम्भीर रूपमा रोग फैलाउन सक्छ, साथै होस्टलाई धेरै क्षति पुर्याउँछ, त्यसलाई भाइरुलेन्ट प्याथोजेन भनिन्छ। जस्तै भाइरस, ब्याक्टेरिया, फङ्गस, निमाटोड आदि। यी तिनैवटा तत्त्वहरू जब एकसाथ हुन्छन् तब मात्र कुनै पनि प्लान्टलाई रोग लाग्छ। यदि यो तिनैवटा तत्त्वहरूमध्ये कुनै एउटा तत्त्वलाई पनि हटाउन सके वनस्पतिलाई रोग लाग्दैन। श्रोतागण, जब कुनै रोगजनक यानि प्याथोजेनले प्लान्ट होस्ट प्लान्टलाई सङ्क्रमित गर्छ, तब वनस्पतिको रोग चक्र यानि प्लान्ट डिजिज साइकल सुरु हुन्छ। यो प्लान्ट डिजिज साइकल के हो त विस्तारपूर्वक बुझौँ। प्लान्ट डिजिज साइकल एउटा निरन्तर चलिरहने क्रमिक प्रक्रिया हो। यो प्रक्रिया क्रमशः निम्न चरणहरूमा हुन्छ। नम्बर एकमा छ इनोकुलेसन। यो चक्रको पहिलो चरण हो। रोग लगाउने जीवाणुको कुनै पनि अंश हावा, पानी, किरा वा कृषि औजारहरूको माध्यमबाट निरोगी बिरुवाको सम्पर्कमा आउने प्रक्रियालाई इनोकुलेसन भनिन्छ। नम्बर दुईमा छ प्रिपेनेट्रेसन। जीवाणु बिरुवाको सतहमा आइपुगेपछि तर भित्र पस्नु अघिको अवस्था हो। बिरुवाको पात वा काण्डमा आइपुगेको जीवाणुले त्यहाँ आफ्नो लागि अनुकूल वातावरण पाएपछि मात्र सक्रिय हुनु थाल्छ। नम्बर तिनमा पेनेट्रेसन। जीवाणुले प्लान्ट्सको सुरक्षा घेरा तोडेर भित्र छिर्ने प्रक्रिया हो। यसमा जीवाणुहरू प्लान्ट्सको प्राकृतिक छिद्रहरू जस्तै स्टोमाटा, घाउ, चोट लागेको ठाउँ वा बिरुवाका बाहिरी छालालाई पगालेर चिद्दै भित्र पस्छन्। नम्बर चारमा छ इन्फेक्सन। जीवाणुहरू कोष यानि सेलहरूसँग जोडिएर रोग स्थापित गर्ने चरण हो। प्लान्टभित्र छिरेपछि जीवाणुले त्यहाँका कोष यानि सेलहरूबाट आफ्नो खाना लिन थाल्छ। यसरी प्लान्ट र जीवाणुको प्रथमपल्ट सम्बन्ध स्थापित हुन्छ र प्लान्ट अब सङ्क्रमित बन्छ। नम्बर पाँचमा छ इन्क्युबेसन पिरियड। सङ्क्रमण भएको समयदेखि पहिलो लक्षण देख्दासम्मको बीचको समयलाई इन्क्युबेसन पिरियड भनिन्छ। प्लान्टभित्र सङ्क्रमण भइसकेको हुन्छ, तर बाहिरबाट हेर्दा प्लान्ट निरोगी जस्तै देखिन्छ। यो अवधिमा जीवाणुले सेलभित्र नै आफ्नो सङ्ख्या बढाइरहेको हुन्छ। रोग अनुसार यो अवधि केही दिनदेखि केही हप्तासम्म पनि हुनसक्छ। नम्बर छमा छ सिम्टम्स यानि लक्षण। अब प्लान्टले रोग लागेको कुरा बाहिर देखाउँछ। जीवाणुले प्लान्टको सेल यानि कोषहरू नष्ट गरेपछि बाहिर स्पष्ट रूपमा परिवर्तनहरू देख्न थाल्छ, जस्तै पात पहेँलो हुनु, जरा कुहिनु आदि। नम्बर सातमा छ रिप्रोडक्सन, वंशानु वृद्धि। यो जीवाणुले आफ्नो सङ्ख्या करोडौँ गुणा बढाउने चरण हो। प्लान्टलाई राम्रोसँग सङ्क्रमित गरिसकेपछि त्यो जीवाणुले आफ्नो नयाँ सन्तान यानि स्पोर्स उत्पादन गर्न थाल्छ। पातको सतहमा पाउडर जस्तो देखिने खैरो वा सेतो भाग यही वंशानु वृद्धिको माध्यम हो। नम्बर आठमा छ डिसेमिनेसन। यसमा रोग एउटा बिरुवाबाट अर्को बिरुवा यानि प्लान्टमा सर्ने अन्तिम चरण हो। नयाँ बनेको जीवाणु स्पोर्सहरू हावाको वेगसँग पानीको छिटा
किरा फट्याङ्ग्रा वा मानिसको लुगा र गोडमेल गर्ने औजारहरूको

माध्यमबाट उडेर वा बगेर नजिकैको अन्य निरोगी वनस्पतिहरूमा पुग्छन्। यसरी फेरि पहिलो चरण इनोकुलेसन सुरु हुन्छ। यसरी यसको गतिमान चक्र साइकल चलिरहन्छ। श्रोतागण, अब हामी केही महत्त्वपूर्ण बोट बिरुवाका रोगहरूको केस स्टडी यानि केस स्टडिज अफ स्पेसिफिक प्लान्ट डिजिज बारे चर्चा गर्नेछौँ। प्रथममा हेरौँ हामी अलैँची। अलैँचीमा थुप्रो रोग लागे पनि हामी आज अलैँचीको फुर्के रोगमाथि हेरौँ। अलैँचीमा लाग्ने फुर्के रोगले अलैँची खेतीलाई सबैभन्दा धेरै नोक्सान पुर्याउँछ। यो रोग एउटा भाइरसको कारणले लाग्छ जसको नाम ड्वार्फ भाइरस CBDV हो। यो न्यानो भाइरस परिवार अन्तर्गत पर्छ। यो भाइरस आफै उडेर वा हावाबाट सर्दैन। यसलाई सार्नका लागि मुख्य दुईवटा माध्यम चाहिन्छ। तिनीहरू हुन्, नम्बर एकमा छ भेक्टर जो किराद्वारा लाग्छ। अलैँचीको बोटमा लाग्ने केराको लाई किरा बनाना एफिट पेन्टलोनिया नाइग्रोनर्भोसाले रोगी बोटको रस चुसेर स्वास्थ्य बोटमा जाँदा यो भाइरस सर्छ। नम्बर दुईमा छ इन्फेक्टेड राइजोम्स संक्रमित गाछ। रोग लागेको अलैँचीको गाछ वा गानोलाई छुट्याएर अर्को ठाउँ रोपेमा नयाँ बोटमा पनि यो रोग सर्दछ। नम्बर दुईमा छ अदुवा कुहिने रोग यानि राइजोम रट। अदुवामा गानो कुहिने रोग यानि राइजोम रट एउटा गम्भीर रोग हो। यो रोग पाइथियम नाइरेलियम र राल्स्टोनिया नामक फङ्गस र ब्याक्टेरियाले गर्दा लाग्छ। यो रोग लाग्दा सुरुमा पातहरू पहेँलिने बटारिने र बिरुवाहरू ओइलिने लक्षण देखिन्छ। रोग बढ्दै जाँदा जरा र गानो कुहिन थाल्छ। अन्तमा बिरुवा सुक्छ वा मर्छ। यो रोग बढी चिसेनी र पानी जम्ने अवस्थामा छिटो फैलिन्छ। नम्बर तिनमा छ चियाको खेतीमा लाग्ने बिमार जस्तै ब्लिस्टर ब्लाइट। ब्लिस्टर ब्लाइट रोग चियाको प्रमुख रोगहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यो रोग एक्जोबेसिडियम वेक्जेन्स नामक फङ्गसको कारणले लाग्छ। यो विशेष गरी चिसो कुहिरो लाग्ने र कम घाम लाग्ने मौसममा महामारीको रूपमा फैलिन्छ। यसले चियाको उत्पादनमा 30-40% गिरावट ल्याउन सक्छ। यसले चियाको कलिलो पात र मुनाहरूमा मात्र आक्रमण गर्छ। सुरुमा पातमा साना हल्का पहेँला रङका गोलाकार दागहरू देखिन्छ जुन पछि पातको तल्लो भागमा फोका जस्तै यानि ब्लिस्टर्स फुलेर सेतो पाउडर जस्तो फङ्गसको रूपमा परिणत हुन्छ। संक्रमित मुनाहरू घुम्ने कालो हुने र चुट्टिने हुनाले नयाँ चियाको मुना पलाउनु पाउँदैन। नम्बर चारमा छ सुन्तला। सुन्तलामा लाग्ने बिमारहरू हेरौँ। अब सुन्तलाको बालीमा विभिन्न रोगहरू लाग्न सक्छन् जस्तै साइट्रस ग्रिनिङ, साइट्रस क्याङ्कर, स्टेम बोरर आदि। श्रोतागण, साइट्रस ग्रिनिङ के रहेछ त? अब त्यसको बारेमा बुझौँ। सुन्तलाका फलफुलमा लाग्ने साइट्रस ग्रिनिङ रोगलाई वाङलुङ बिङ HLB पनि भनिन्छ। यो सुन्तला खेतीलाई सखाप पार्ने संसारकै सबैभन्दा विनाशकारी सरुवा रोग हो। यो रोग क्यान्डिडेटस लाइबेरी ब्याक्टर एसियाटिकस नामक ब्याक्टेरियाको कारणले लाग्छ जसलाई साइट्रस साइलिड नामक साना बुहारी किराहरूले एक बोटबाट अर्को बोटमा सार्ने काम गर्छ। यो रोग लागेपछि रुखका पातहरू पहेँलो हुने, फलहरू साना कडा र असन्तुलित आकार हुन्छ, साथै पाक्ने बेलामा पनि फेदतिर हरियो नै रहने र स्वाद असाध्य तितो हुने गर्छ। सुन्तलाको अर्को बिमार हो स्टेम बोरर। सुन्तला खेतीमा ठूलो क्षति पुर्याउने हानिकारक किरा साइट्रस ट्रङ्कर बोरर हो। यसको माउले सुन्तलाको फेद वा हाँगाको बोक्राभित्र अन्डा पार्छ। यसबाट निस्किने लार्वाले काठलाई भित्रभित्र खुवाएर सुरुङ बनाउँछ। यो किराले बोटको भित्री नली यानि जाइलम फ्लोएम नष्ट गरिदिन्छ। यसको कारणले पातहरू पहेँलो हुन्छ र बिस्तारै झर्न थाल्छ अनि हाँगा वा बोट सुकेर जान्छ। किरा भित्र लुकेर बसेकोले खाली फेदमा साना पालहरू देख्नु र त्यहाँबाट काठको धुलो बाहिर निस्किनु नै यसको मुख्य लक्षण हो। यसको नियन्त्रणको लागि पालभित्र मसिनो तार हालेर किरा मार्ने वा मट्टीतेल पेट्रोलमा चोबेको कटन पालभित्र हालेर गिलो माटोले टालिदिनु पर्छ। छ नम्बरमा छ हाम्रो लेड ब्लाइट अफ पट्याटो आलुको डडुवा रोग। यो आलुमा लाग्ने सबैभन्दा विनाशकारी र खतरनाक रोग हो जसले इतिहासमा प्रसिद्ध आयरल्यान्डको अनिकाल निम्त्याएको थियो। यो रोग एक प्रकारको फङ्गस फाइटोप्थोरा इन्फेस्टेन्सका कारणले लाग्छ जो चिसो मौसम र बादल लागेको बेलामा तीव्र गतिमा फैलिन्छ। यसको प्रकोप भएपछि आलुका पात र डाँठहरूमा गाढा खैरो वा कालो पानीले भिजेको जस्ता दागहरू देखिन्छ र केही दिनमै पुरा बोट डढेर नष्ट हुन्छ। बिहानी पख पातको तल्लो भागमा सेतो झुस जस्तो ढुँडी स्पष्ट रूपमा देख्न सकिन्छ। यो रोग माटोमुनिको आलुसम्म पुग्दा आलु भित्रभित्र कुहिएर गनाउने र कामै नलाग्ने हुन्छ। यो रोगबाट बाँच्नुको निम्ति रोग प्रतिरोधी बिउ रोप्नुपर्छ। उपयुक्त दूरीमा खेती गर्ने र रोग लाग्ने सम्भावना हुनेसाथ फङ्गिसाइड छर्कनुपर्छ।

श्रोतागण, वनस्पति रोगले खेतीबारीको हरियाली मात्र खोज्दैन, यसले पर्दा पछाडि हाम्रो अर्थतन्त्र र दैनिक जीवनमा पनि गम्भीर असर पार्छ। आउनुहोस् यसका मुख्य प्रभावहरू संक्षेपमा बुझौँ। नम्बर एकमा छ फुड सेक्युरिटी। वनस्पतिलाई रोगले नष्ट गर्दा खाद्य सुरक्षा यानि फुड सेक्युरिटीमा सिधै असर हुन्छ। यसले बजारमा खाद्यान्नको उपलब्धता घटाउँछ, यसले गर्दा खाद्यान्नको मूल्य वृद्धि भए विपन्न वर्गको खानामा पहुँच कठिन हुन्छ, यसरी देशमा खाद्य सङ्कटको जोखिम बढाउँछ। इकोनोमिक लस यानि आर्थिक क्षति। वनस्पति रोगको कारणले उत्पादन र गुणस्तर घटाएर कृषि क्षेत्रमा अरबौँ पैसाको आर्थिक क्षति पुर्याउँछ। यसले वनस्पति जोगाउने पेस्टिसाइड्स र टेक्नोलोजीको खर्च बढाउँछ, साथै रोगग्रस्त उत्पादन निर्यात हुनु नसक्दा अन्तर्राष्ट्रिय व्यापारमा अवरोध आउँछ, जसले गर्दा अन्तमा समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा गम्भीर असर पार्छ। इन्भाइरोमेन्टल इम्प्याक्ट। रोग नियन्त्रण गर्न अत्याधिक रासायनिक पेस्टिसाइड प्रयोग गर्दा माटो पानी र मानव स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको छ, यसले समग्र पर्यावरणमा पनि उत्तिकै गम्भीर र नकारात्मक असर पुर्याउँछ। डिजिज प्रिभेन्सन यानि रोगको रोकथाम कसरी गर्ने त? श्रोतागण, रोग त चिनियो, अब पालो आयो यसलाई धपाउने वा लाग्नै नदिने उपायहरूको, त्यसैले म तपाईँहरूलाई केही व्यवहारिक उपायहरू भन्छु। नम्बर एकमा छ पहिलो उपाय, बिउ र माटोको उपचार। हामीले रोप्ने बिउ स्वास्थ्य हुनुपर्छ। बिउ रोप्न अघि सफा पानीमा अर्ग्यानिक फङ्गिसाइड जस्तै निमको तेल, गार्लिक एन्ड टर्मेरिक एक्सट्र्याक्ट भनौँ है, ट्राइकोडर्मा अमिलो मोही, गाईको गहुँत मिसाएर मात्र रोप्नुहोस्। यसले बिरुवालाई बाल्यकालमै रोग लाग्नु दिँदैन। नम्बर दुईमा छ क्रप रोटेसन, बाली फेरबदल। हामी धेरैजसो एकै प्रकारको खेती बार बार एउटै जग्गामा रोप्छौँ, यसो गर्दा माटोमा त्यो रोगको किटाणुहरू सधैँ बाँचिरहन्छन्। त्यसैले हामीले धेरैजसो बाली फेरबदल गरेर रोप्नुपर्छ। बाली फेर्नुको कारणले गर्दा किटाणु खानु नपाएर आफै मर्छन्। नम्बर तिनमा छ बायोपेस्टिसाइड्स। बजारको महँगो र विषाक्त औषधि किन्नु अघि आफ्नै घरको औषधि बनाए प्रयोग गर्नुहोस्। यसको लागि गाईको ताजा गहुँतमा बनमारा, तितेपाती, असुरो र निमको पात कुहाएर बनाएको झोल एक भाग र पानी दस भाग मिसाएर हप्तामा एक पटक बाली बिरुवामा छर्कनुहोस्। यसले किरा पनि भगाउँछ र बिरुवालाई पनि तागत दिन्छ। नम्बर चार, बिरामी बोटलाई क्वारेन्टाइन। श्रोतागण, कोरोना लाग्दा हामी जसरी छुट्टै बस्थ्यौँ, बिरुवालाई पनि त्यस्तै चाहिन्छ। बारेमा कुनै एउटा बोटमा रोगको लक्षण देखियो भने लोभ नगर्नुहोस्, त्यसलाई जराइदेखि उखेल्नुहोस् र बारीभन्दा धेरै टाढामा लगेर खाल्डा खनेर पुर्नुहोस् वा जलाइदिनुहोस्, नत्र त्यसले पुरै बारी सखाप पार्छ। नम्बर पाँचमा छ उचित सिँचाइ। खेतमा पानी जम्न दिनु हुँदैन। धेरै पानी भएमा जरा कुहिने रोग लाग्छ, फेरि कम भएमा बिरुवा सुकेर मर्छ। त्यसैले माटोको प्रकार र बिरुवाको प्रकृति हेरेर पानी दिनुपर्छ। नम्बर छमा छ रोग प्रतिरोधक जातको बिउ प्रयोग। रोगसँग लड्न सक्ने जातका बालीहरू छनौट गर्दा रोगको समस्या कम हुन्छ। हिजो आज हामीले यस प्रकारको बिउहरू बजारमा सहजै किन्न पाइन्छ, जस्तै स्वर्ण सब एक धानको लागि, शक्तिमान एक मकै, पुसा मस्टार्ड 25 तोरीको लागि, कुफ्री ज्योति आलु, सोना 40 प्याज, यमुना सफेद लसुन र आइआइएसआर वरदा अदुवाहरू हुन्। नम्बर सातमा छ किरा नियन्त्रण। यो एउटा बाली बिरुवाहरूलाई हानिकारक किराबाट जोगाएर सुरक्षित राख्ने प्रक्रिया हो, त्यसैले हामीले विभिन्न प्रकारका किरा हटाउने वा रोक्ने तरिका अप्नाउनु पर्छ। नम्बर आठ, सन्तुलित मलको प्रयोग गर्नुहोस्, जस्तै अर्ग्यानिक मल, विशेष गाईको मलमूत्र बारीलाई एकदमै उर्वर बनाउनु मद्दत गर्दछ। निष्कर्ष हेरौँ। अब श्रोतागण, आजको छलफलबाट हामी के बुझ्न सक्छौँ भने वनस्पतिको स्वास्थ्य नै मानव जातिको भविष्य हो। हामीले वनस्पति रोगलाई केवल एउटा प्राविधिक यानि टेक्निकल समस्याको रूपमा मात्र हेर्नु हुँदैन। जब एउटा वनस्पति बिमारी हुन्छ तब अप्रत्यक्ष रूपमा हाम्रो भान्सा, हाम्रो अर्थतन्त्र र पर्यावरण पनि बिमारी परिरहेको हुन्छ। यस समस्याको दीर्घकालीन समाधानका लागि रासायनिक पेस्टिसाइड जथाभावी प्रयोग गर्नु हुँदैन। त्यसकारण समयमा नै रोगको पहिचान गर्न अति आवश्यक हुन्छ। रोग प्रतिरोधात्मक बिउ बिजन छनौट गर्नुपर्छ र इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट जस्ता पर्यावरण मैत्री यानि इन्भाइरोमेन्टल फ्रेन्डली अर्ग्यानिक विधिहरू अप्नाउनुपर्छ। अन्तमा वैज्ञानिक लुइस पास्चरले भनेका थिए, उपचार भन्दा रोकथाम उत्तम हो। यो भनाइ मानव स्वास्थ्यमा जति लागु हुन्छ वनस्पति स्वास्थ्यमा पनि त्यति नै सत्य साबित हुन्छ। हाम्रो वनस्पति प्रेमीका पसिना खेर नजाउन्, हाम्रो खेतीबारी सधैँ हराभरा रहन् र कोही पनि भोक भोकै बस्नु नपरोस्, यसको लागि वनस्पति रोग विज्ञान प्याथोलोजीको सही प्रयोग गर्नु अत्यन्त आवश्यक हुन्छ।
यति भन्दै म मेरो प्रस्तुतिलाई यहीँ पूर्ण

विराम दिन चाहन्छु। तपाईँहरूले आफ्नो अमूल्य समय र मेरो कुराहरू ध्यानपूर्वक सुनिदिनु भएकोमा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूमा हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। आजको यस कार्यक्रमबाट म बिदा लिन चाहन्छु, साथै तपाईँहरूको समय पनि शुभ रहोस्। धन्यवाद।

विद्यार्थी भाई बहिनीहरू, आज हामीले वनस्पतिमा लाग्ने रोगहरू, तिनका कारण, लक्षण तथा रोकथामका उपाय बारे महत्वपूर्ण जानकारी प्राप्त गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षक योगेश शंकरज्यूले। स्वस्थ बिरुवाले मात्र स्वस्थ वातावरण र पर्याप्त खाद्यान्न उत्पादन सम्भव बनाउँछ। त्यसैले बिरुवाको नियमित हेरचाह, रोगको समयमै पहिचान र वैज्ञानिक खेतीका विधिहरू अपनाउनु हाम्रो साझा जिम्मेवारी हुन जान्छ। याद राख्नुहोस्, स्वस्थ बिरुवा भनेको स्वस्थ पृथ्वी र स्वस्थ पृथ्वी भनेको सुरक्षित भविष्य हो भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि विदा दिनुहोस् अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरेर सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

0: प्रजनन प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मालाई नमस्कार डाक्टर साहब।
1: नमस्कार,
0: यहाँलाई स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा। र कार्यक्रमको आजको अङ्कमा हामीले महिलाहरूमा हुने रोगहरू, यसको कारण, निवारण लगायत प्रजनन सम्बन्धी चर्चा गर्नेछौँ। साथै श्रोताहरूसित पनि कुनै प्रश्नहरू भएदेखि, समस्याहरू भएदेखि, जिज्ञासा भए सोझै डाक्टर साहबसँग प्रश्न सोध्न सक्नुहुनेछ। यसको निम्ति तपाईँले हाम्रो फोन नम्बर डायल गर्नुपर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317 र यस फोन नम्बरमा यहाँहरूले डायल गरेर आफ्नो प्रश्नहरू डाक्टर साहब कहाँ राख्न सक्नुहुनेछ। र यहाँलाई स्वागत मैले भनिसकेँ है डाक्टर साहब।
1: हजुर,
0: यहाँ सिलगढीबाट हुनुहुँदो रहेछ र डाक्टर साहबको विषयमा अलिकति जानौँ न यहाँकै मुखारविन्दबाट।
1: ए हजुर, अब जस्तो मेरो इन्ट्रोड्युस गर्नुभयो, म डाक्टर ईशा शर्मा हो। म फर्टिलिटी स्पेसलिस्ट र गायनेकोलोजिस्ट हुँ र बेसिकली अब फिमेल रिलेटेड केही पनि इस्युजहरूलाई अब डिल गर्छु। सो हाम्रो सेन्टर छ सिलगढीमा, जीवा फर्टिलिटी एन्ड वुमेन वेलनेस सेन्टर प्रधाननगरमा, जहाँ चाहिँ स्त्री रोग विषयमा जे पनि प्रब्लमहरू आउँछ त्यहाँ एउटा वान एन्ड ओन्ली वान स्टप सल्युसन हुन्छ नि, जहाँ त्यस्तो एउटा सेन्टर जहाँ चाहिँ ओन्ली फिमेल्स आर ट्रिटेड। सो म्यामोग्राफी लिएर, क्यान्सर स्क्रिनिङ लिएर, एचपिभी भ्याक्सिनेसन लिएर, एन्टिनेटल केयर, फर्टिलिटी र कुनै पनि गाइनी रिलेटेड इस्युजहरूको सबै ट्रिटमेन्ट त्यहाँ हुन्छ एउटै ठाउँमा। सो तपाईँहरू यताउता जानु पर्दैन।
0: धन्यवाद डाक्टर साहबलाई। र अघि बढौँ होइन डाक्टर साहब।
1: हजुर हजुर।
0: र हामी पुरुषहरूको तुलनामा हामी स्त्रीहरूमा चाहिँ अधिक रोग हुने गर्छ जस्तो लाग्छ मलाई डाक्टर साहब है। मलाई त्यस्तो लाग्छ, तपाईँ के भन्नुहुन्छ है? धेरै नै हामी ग्रसित बन्छौँ स्त्रीहरू, विभिन्न प्रकारको रोगहरू हामीमा हुने गर्छ, किन होला जस्तो लाग्छ डाक्टर साहब यहाँलाई?
1: अब त्यो भन्नु भने त अब भगवान्ले दिएको देन जस्तै हो। अब भनौँ भने अब फिमेल्सहरू त्यसै पनि अब सबै दुर्गा सबै भगवान्को रूप भनिन्छ। सो त्यसले गर्दाखेरि अब त्यति पनि क्षमता हामीमा छ कि सबै चिज हामी आरामसँग त्यसलाई अब ओभरकम गर्नु सक्छौँ, टोलरेट गर्नु सक्छौँ हो, एन्ड वी आर स्ट्रङ इन
0: क्षमता
1: छ, क्षमता छ भनेर होला कि ओके सबै चिज उहाँहरूलाई नै दिउँ भनेर होला,
0: त्यो हुनसक्छ है। हुन्छ डाक्टर साहब, ल अघि बढौँ कार्यक्रममा है। स्त्रीहरूमा अहिले विशेष के समस्या छ भने नि डाक्टर साहब, पाठेघर है, पाठेघर वा युटेरसमा घाउ हुने समस्या धेरै छ। हामी भन्छौँ घाउ भएछ या त अब क्यान्सर, युटेरसमा क्यान्सर भएछ भनेर भन्ने गर्छौँ, तर घाउ त अब त्यो युटेरसभित्र मात्रै हुँदैन होला नि त, होइन? त्यसको बाहिर पनि होला, भित्र होला, या त युटेरसको मुखमा पनि होला नि त, भिन्दै भिन्दै प्रकारको होला नि त घाउ, होइन? हामीले सामान्य भन्दाखेरि चाहिँ युटेरसमा घाउ या त क्यान्सर भन्ने गर्छौँ। अनि यसित सम्बन्धित दुई तिनवटा टर्म रहेछ है, मेडिकल टर्म रहेछ। एउटा सर्भाइकल क्यान्सर रहेछ, अन्त अर्को एन्डोमेट्रोसिस रहेछ, अनि अर्को पेल्भिक इन्फ्लेमेटरी डिजिज रहेछ यो युटेरससित सम्बन्धित। र डाक्टर साहब, यो तिनवटा चाहिँ के हो, अलिकति स्पष्ट पारिदिनुहोस् न।
1: ओके, जस्तो तपाईँले मलाई सोध्नुभयो युट्रसको मात्रै घाउ भनेपछि युट्रस मात्रै हुँदैन। सो त्यसको अब फिमेल रिप्रोडक्टिभ सिस्टममा भेरियस उयोस, जस्तो सुरु हुन्छ बाहिरबाट वल्भल या बाहिर एरिया, त्यहाँदेखि भेजाइनल हुन्छ, त्यहाँदेखि सर्भिक्स जो चाहिँ पाटेघरको एक्ज्याक्ट मुख भनिन्छ, त्यहाँदेखि बडी जो युट्रस भनिन्छ, फेलोपेन ट्युब, ओभरिजहरू आउँछ। सो विभिन्न जग्गाकोमा घाउ भन्नुभयो, सबै जग्गा घाउ हुने चान्सेस हुन्छ, तर त्यसको लक्षण अलग अलग हुन्छ। जस्तो अब बाहिर एरियामा तपाईँको घाउ भयो भने त्यो तपाईँले देख्नु सक्नुहुन्छ, भित्र भित्रपट्टि नहेर्नु सक्दा त्यसको अलिअलि सिम्टम्स आउँछ। जस्तो अब सर्भाइकल पाटेघरको मुखमा
0: घाउ, क्यान्सर
1: पाटेघरको मुख भन्छ त्यसलाई, सर्भिक्स भन्छ। सो त्यसमा घाउ हुँदा अब कसैलाई अब बिचबिचमा एकदम डिस्चार्ज गनाउने डिस्चार्ज भइरहेको हुन्छ, या बिचबिच महिनाको बिचमा हल्का हल्का दाग गइरहेको हुन्छ, या अब जस्तो अब हस्बेन्ड वाइफ रिलेसन राख्दा रिलेसन गरिसकेपछि ब्लिडिङ भएको जस्तै हुन्छ, स्पटिङ जस्तै हुन्छ। सो त्यस्तो प्रकारले सङ्केत देखाउँछ। तर अब त्योभन्दा माथि युट्रसपट्टि जानुभयो भने हेभी ब्लिडिङ, महिनावारी हुँदाखेरि हेभी ब्लिडिङ हुन्छ, इरेग्युलर हुन्छ, बिचबिचमा ब्लिडिङ भइरहेको हुन्छ, दुख्नु सक्छ कोही बेला। सो यस्तो प्रकारले लक्षण देखाउँछ। सो कुनै पनि फिमेल्समा अब इरेग्युलर साइकल्सहरू हुन्छ केही पनि हुँदाखेरि, या केही डिस्चार्ज हुनुपछि एउटा मान्नुहोस् कि एउटा लक्षण हो जो एबनर्मलबाट एबनर्मलपट्टि जाँदैछ भनेर। सो त्यसले गर्दा जति सक्दो, किनभने भित्र हुन्छ देखिँदैन,

0: सो बहुत जरुरी छ कि देखाइहाल्नु पर्छ। र अब जस्तो सर्भाइकल क्यान्सर मैले भने पार्टीहरूको मुखको क्यान्सर हो, त्यो त्यसै देखिँदैन, सिम्टम्स एकदम लेट आउँछ, तर त्यसलाई जति छिट्टो पक्रिनु सक्यो त्यति राम्रो। सो त्यसले गर्दाखेरि अब सर्भाइकल क्यान्सर अहिले अब यस्तो क्यान्सर हो जो चाहिँ हामीले प्रिभेन्ट भ्याक्सिनेसनद्वारा पनि प्रिभेन्ट गर्न सक्छौँ।
1: सर्भाइकल क्यान्सर हो भन्ने
0: होइन, अहिले लक्षण अब जस्तो मैले भने कि डिस्चार्ज एकदम गनाउने डिस्चार्ज हुन्छ, बिच व्हाइट व्हाइट येलोइस या ब्लड भएको डिस्चार्ज हुन्छ, त्यहाँदेखि अब कोही बेला मैले रिलेसन गर्दाखेरि हल्का ब्लिडिङहरू जानु सक्छ, महिनाको बिचमा कन्टिन्युस अफ एन्ड अन हल्का थोपा थोपा ब्लिडिङ भइरहेको हुन्छ। र त्यही अब कति छिटो थाहा पाउनु भन्दाखेरि एउटा त प्रिभेन्टिभ भयो जसमा चाहिँ एचपिभी भ्याक्सिनेसन लाग्छ, सेकेन्ड चिज धेरैजनालाई याद छैन प्याप स्मियर भन्छ। प्याप स्मियर चाहिँ हर फिमेलहरू अगर जस्तै विवाहित फिमेल स्पेसली 21 इयरभन्दा बेसी हुनुहुन्छ म्यारिड हुनुहुन्छ भने प्याप स्मियर भन्ने टेस्ट हुन्छ जहाँ चाहिँ सर्भाइकल सर्भिक्सको मुखमा एउटा टेस्ट गरिन्छ, त्यो चाहिँ हर 3 साल गर्नु जरुरी छ। सो त्यहाँबाट चाहिँ जति छिटो क्यान्सरको लक्षण हुन्छ त्यति छिटो पाउन सक्छौँ हामी।
1: डाक्टर साहब एउटा फोन कल यहाँ छ है, को हुनुहुन्छ? हेलो,
0: हजुर,
1: हेलो हेलो हेलो हेलो हेलो

0: हेलो,
1: हेलो हजुर
0: हजुर हजुर
1: हजुर,
0: को बोल्नु हुँदैछ?
1: म सिक्किम गेजिङबाट बोलेको
0: हजुर को बोल्नु हुँदैछ गेजिङबाट?
1: पूर्ण बहादुर। कहाँ?
0: हजुर त डाक्टर साहब आज हामीसित हुनुहुन्छ स्त्री रोग विशेषज्ञ। हजुर यहाँको प्रश्न के छ होला?
1: हजुर, म एकदम एकदम रङ्गेटा रङ्गेटा लाग्छ। हजुर, रङ्गेटा लाग्छ, जिउ चिलाउँछ भी। हजुर, रङ्गेटा एक दबाई खाँदा पनि जाती हुन्छ।
0: ए
1: हजुर
0: जिउ रिङ्गटा लाग्छ भन्नुभएको? रिङ्गटा लाग्छ, दबाई खाँदा पनि जाती हुँदैन, जिउ चिलाउँछ।
1: अनि जिउ चिलाउँछ।
0: ए
1: हजुर,
0: डाक्टर साहब, ए अब तपाईँको उमेर कति होला है?
1: 82 वर्ष।
0: 82 वर्ष।
1: हजुर
0: ए अब हेर्नुहोस्, अब जिउ चिलाउँछ, तपाईँ डक्टर अब स्किन स्पेसलिस्टहरू हुनुहुन्छ होइन, किनभने
1: हजुर
0: तपाईँको एज पनि हुँदैछ हो। सो अब तपाईँको
1: हजुर,
0: ब्लड प्रेसर, सुगरहरू त छैन, त्यो सबै चेक गराउनु पर्यो। र एकताल त
1: तो
0: हजुर
1: गरेको हजुर सबै गरेको कि
0: हजुर हजुर सो अब
1: अनि
0: हेर्नुहोस्
1: फेरि
0: हजुर
1: हस्पिटलमा तँ पनि देखाएर गरेको गेजिङमा कि अनि खोइ जाती हुँदै।
0: ए होइन, त्यसो भने त्यहाँ छेउको फेरि एकताल कोही अर्को डक्टर देखाएर एकताल हेर्नुहोस् न, अरू केही बिमारीहरू हुनुसक्छ होइन, दबाई लामो खानुसक्छ, त्यहाँ देखाउनुहोस् न है। ल
1: हजुर
0: हुन्छ फुर्बाजी, यहाँलाई धेरै धेरै धन्यवाद। हुन्छ
1: हजुर
0: सर्भाइकल क्यान्सर सम्बन्धी हामी स्पष्ट भयौँ जस्तो लाग्छ डाक्टर साहब मलाई। अन्त अर्को इन्डोमेट्रोसिस, यो चाहिँ के होला, अलिकति स्पष्ट गरिदिनुहोस्।
2: ओके, एउटा सर्भाइकल क्यान्सरको एउटा मात्रै सानो अघि यो
0: हजुर
2: ब्रेक भयो कि सबै फिमेल्सहरूले प्याप स्मेयर गर्नु पर्यो
0: हजुर
2: एभ्री 3 इयर्स, या आजकल एचपिभी जुन चाहिँ भाइरसले क्यान्सर कज गर्छ त्यसको पनि टेस्टिङ हुन्छ, त्यो चाहिँ एभ्री 5 इयर्स गर्नु एकदमै जरुरी छ, किनभने सर्भाइकल क्यान्सर एउटा लिडिङ कज अफ डेथ इन फिमेल्स हो। सो तपाईँले बाइचान्स गर्नु भएर थाहा पायो भने त अर्ली ट्रिटमेन्ट हुनसक्छ। सो अब यो त अब मेरो एउटा रिक्वेस्ट पनि हो, सबैजना याद हुँदैछ, जति छिटो डिटेक्ट गर्नु छ भने प्याप स्मेयर गर्नु एकदमै जरुरी छ सब फिमेल।

0: एउटा सिम्टम्स हुन्छ कि महिनावारीको टाइममा सिभियर पेन हुन्छ. बेसिकली यसमा चाहिँ के हुन्छ भने जति पनि महिनावारीको ब्लड हुन्छ बाहिर त निस्किन्छ, कतिवटा चाहिँ गएर युट्रसको भित्र भुँडीमा गएर टालिन्छ. तर कोही बेला त्यो त्यस्तो इफेक्ट गर्दैन, तर कति कति फिमेल्सहरूलाई ती गएर टालेर ती इन्फेक्सन गराएर इन्फ्लेमेसन गराएर त्यो ठुलो हुँदै जान्छ. सो कोही बेला ओभ्रीमा यानि अन्डाकोशमा गएर टालिन्छ, ती एउटा सिस्ट बनिन्छ. सो एउटा प्रोग्रेसिभ डिजिज हो जो कि मेन्सेस डिपेन्डेन्ट हुन्छ. जति बेसी मेन्सेस बढ्दै हुँदै जान्छ त्यो लिजन बढ्दै जान्छ. सो अब यसको ट्रिटमेन्ट चाहिँ अब यो कि या त मेन्सेस बन्द गर्नु पर्यो होइन, या त एकदमै सिभियर छ भने अपरेटिभ वेमा पनि त्यसलाई कन्ट्रोल गर्नु सक्छ. तर यो क्यान्सर चाहिँ होइन, त्यो एउटा सिम्पल एउटा हर्मोनल या एउटा डिजिज जस्तै
1: हामी चाहिँ ठिक हुन
0: सक्छौँ होइन, कन्ट्रोल गर्नु सक्दैन सक्छौँ, तर एकदम क्योर चाहिँ छैन यसको. यसलाई अब थाम्न सक्छौँ हामी.
1: कन्ट्रोल चाहिँ कस्तो प्रकारले गर्नु?
0: कन्ट्रोल दबाईहरू हुन्छ जहाँ चाहिँ अब बेसिकली अब मैले भने मेन्सेस डिपेन्डेन्ट, सो तपाईँले मेन्सेस रोक्नु पर्यो त्यसको लागि. सो जब जति बेरसम्म तपाईँको मेन्सेस बन्द हुन्छ त्यति बेलासम्मको पेन रिलिफ हुन्छ, तर अब जस्तो फेरि तपाईँले दबाईहरू बन्द गर्नुभयो भने फेरि दुख्नु थाल्नु सक्छ. र ठुल्ठुलो सिस्ट छ भने अपरेटिभ वेमा पनि ल्याप्रोस्कोपीहरू गरेर पनि जति डिजिज उयो छ त्यो निकाल्नु सकिन्छ. सो पेल्भिक इन्फ्लेमेटरी डिजिज भनेको जुन चाहिँ युट्रस र त्यसको सराउन्डिङ एरियाको इन्फेक्सन, इन्फेक्सन त्यो इन्फेक्सन
1: बाहिरपट्टि
0: मतलब युट्रस अब जस्तो एब्डोमिन यानि भुँडीभित्र एउटा सानो अर्ग्यान हो होइन, फिमेल अर्ग्यान, त्यसको आसपास जति पनि फेलोपियन ट्युबहरू हुन्छ एरियामा इन्फेक्सन भएको. सो हजुर, त्यसमा चाहिँ अब फिमेल्सहरूलाई अब पेन घरिघरि मुनि पेन कन्सटेन्ट पेन भइरहेको हुन्छ, कसैलाई एकदम डिस्चार्ज फल स्मेलिङ डिस्चार्ज इचिङहरूसँग एसोसिएटेड हुन्छ. सो त्यसले गर्दाखेरि अब त्यो त इन्फेक्सन त अब कोही बेला सेक्सुअली ट्रान्समिटेड पनि हुन्छ, या अनहाइजिन प्रपर हाइजिन छैन भने पनि हुनसक्छ त्यसले गर्दाखेरि. सो सबै चिज डिफ्रेन्ट हो तिनटै चिज.
1: ज्यू भनेपछि हामी अलिक हाइजेनिक पनि हुनु पर्यो.
0: हजुर हजुर हजुर,
1: पनि राख्नु पर्यो. र यो पाठे घर वा युटरसमा जुन चाहिँ क्यान्सर हुन्छ नि डाक्टर साहब, यो क्यान्सर चाहिँ अपरेसन नै हो यसको समाधान चाहिँ भनौँ न होइन, त्यसलाई निकाल्छ नि युटरस क्या त, त्यो क्या त्यो अपरेसन नै एउटा समाधान हो क्या, हामीले यो औषधीहरू केही खाएर पनि जाती हुन्छ.
0: सी अब डिपेन्ड गर्छ तपाईँले कुन चाहिँ स्टेजमा डिटेक्ट गर्नुभयो. युजली अब क्यान्सर अब जस्तो मैले पाटेघरको मुखको क्यान्सर भयो, युट्रसको क्यान्सर भयो, युजली क्यान्सर डिटेक्ट अब बायोप्सीहरूले हुन्छ. त्यो अब जस्तो तपाईँलाई मैले भने अघि कि इरेगुलर साइकल हेभी ब्लिडिङहरू हुँदाखेरि चाहिँ त्यस्तो फिमेल स्पेसली अगर 35 बेसी छ भने हामी चाहिँ बायोप्सी गर्छौँ. युट्रसको भित्रको बायोप्सी गरेर हामी टिस्यु निकाल्छौँ. त्यो टिस्युमा अब सस्पिसियस छ क्यान्सर देखायो भने युजली पाटे घर निकाल्नु नै पर्छ. तर अब जस्तो अब कोही बेला एक्सटेन्सिभ छ, छेउछेउमा पुरै फैलेको छ भने चाहिँ त्यति बेला नपर्नु सक्छ. त्यति बेला चाहिँ अब रेडियोथेरापी किमोथेरापीहरू लिएर समाधान गर्नुपर्छ. तर जति छिटो अर्ली भयो त्यति निकाल्नु फाइदामन्द हुन्छ, तर जति लेट डायग्नोस भयो भने निकाल्नु साह्रो पर्छ.
1: हजुर, तर यसले हाम्रो शरीरमा कुनै असर पार्छ कि पार्दैन, यसको प्रभाव हुन्छ कि हुँदैन हाम्रो शरीरमा?
0: युट्रस मात्रै हेर्नुहोस्, डिपेन्ड गर्छ तपाईँले किन युट्रस निकालेको. अब क्यान्सर बट निकाल्नु हुँदैछ भने अभियसली त्यो सबै तपाईँले स्टेजेसहरू हेर्नु पर्यो कि फैलेको छ कि छैन. अब फैलेको छ भने त्यही हिसाबले त्यसको ट्रिटमेन्ट हुन्छ, किमोहरू हुन्छ, र अब फलोअप गरिबस्नुपर्छ. र अब अरू कुनै कारणले अगर
1: फोन लाइनमा कोही हुनुहुन्छ डाक्टर साहब, हेरौँ को हुनुहुन्छ. हेलो
0: सो अब अरू कारणले युट्रस निकालिँदैछ. अब आजकल त अब सेभ युट्रस भन्ने चल्दैछ हाम्रो अब जस्तो अब सोसाइटी गाइनेकोलोजिस्ट सोसाइटीमा कि जति सक्दो नगर्नु भनेर,
1: अपरेसन
0: नगरेर पहिला मेडिकली ट्रिट गर्यो. अगर मेडिकली ट्रिट गरे ठिक भएन भने मात्रै सर्जरीको लागि गर्दैछ. सो
1: हेलो
2: हेलो, नमस्कार
1: नमस्कार, हजुर को बोल्नु हुँदैछ?
2: और हम बोल रहे हैं इंचार्ज
1: जी. बोलिए.
2: घर से बोल रहे
1: हैं? हाँ जी बोलिए.
2: आज क्या विषय में बात
1: है? नहीं, आज स्त्री रोग विशेषज्ञ गायनेकोलॉजिस्ट.
2: अच्छा

0: हम स्त्री रोग संबंधी बात कर रहे हैं, स्त्री रोग संबंधी बात कर रहे हैं, ठीक है। आप संधि कर सकते हो, हमारे जो फोन इन कार्यक्रम होता है ना कुराई कुरामा, आप वहां कर सकते हो, ठीक है। ओके थैंक यू।
1: अब जस्तो अब अरू कारणले हामी अब युट्रस निकाल्नु पर्यो, जस्तो फाइब्रोइड भयो होइन, अरू एडिनोमायसिसहरू छ भने चाहिँ अब युजली इम्प्याक्ट त्यस्तो पर्दैन, तर अब त्योसँगै हामीले अन्डाकोष निकाले निकालेन, किनभने अन्डाकोष यानि ओभरिज हो भने चाहिँ त्यो चाहिँ हर्मोन प्रड्युसिङ अब उयो टिस्यु हो। सो अब त्यो निकाल्दाखेरि चाहिँ अब महिलाहरूमा जति पनि रिलेटेड हर्मोन्सहरू त्यहीँबाट प्रड्युस हुन्छ, सो त्यसले गर्दा तपाईँले अब जस्तो अब अर्ली मिनोपोजलको सिम्टम्सहरू आउनु थाल्छ, बोनहरू विक हुनु थाल्छ। सो इट्स भेरी इम्पोर्टेन्ट कि तपाईँ ओभरिज निकाल्नु जरुरी छ छैन, अगर जरुरी छैन या तपाईँको मिनोपोजल एज पुगेको छैन भने युजली ओभरी निकालिँदैन, खालि युट्रस मात्रै निकालिन्छ। सो युट्रस मात्रै निकाल्दा पर्छ केही त्यस्तो फरक पर्छ,
0: फरक चाहिँ पर्दैन। ओभरीलाई निकाल्नु पर्यो
1: भने निकाल्नु पर्यो भने चाहिँ अब अर्ली मिनोपोजल जस्तै सिम्टम्स आउन थाल्छ,
0: प्रभाव पार्छ है। अनि हामीमा अहिले हुने एकदमै महिलाहरूमा हुने चाहिँ यो युरिन इन्फेक्सन युटिआई होइन डाक्टर साहब, एकदमै धेरै हुन्छ र यो चाहिँ के कारणले होला?
1: अब बेसिकली अब यसो भन्छ फिमेल्सहरूको युरिनरी ट्र्याक जुन चाहिँ भन्छ युरेटरहरू चाहिँ सर्टहरू हुन्छ, सो त्यसले गर्दा ज्यादा इन्फेक्सन हुन्छ। हाइजिन पनि डिपेन्ड गर्छ कि अब तपाईँहरू कस्तो जग्गामा युरिनेट गर्नुहुन्छ, पानी कतिको पिउनु हुँदैछ त्यसमा पनि डिपेन्ड गर्छ,
0: पानी कम्ती पियो भने पनि त्यो हुने चान्सेस हुन्छ युटिआई पानीहरू। अनि एउटा सर्छ पनि भन्छ नि यो एकदेखि अर्कोलाई सर्छ, त्यो
1: त्यस्तो सर्नु सर्नु त सर्दैन तर अब यसो अब तपाईँको सिम्टम्सहरू आउँदैछ भने, अन्त फेरि यस्तो हुन्छ कि कोही बेला इन्कम्प्लिट ट्रिटमेन्ट पनि हुन्छ नि त। सो इट इज भेरी इम्पोर्टेन्ट कि तपाईँको युटिआईको सिम्टम्स छ भने युरिनरी कल्चर गराउनु, जस्तो एउटा हामी रुटिन टेस्ट गरेर हेर्छौँ त्योसँगै कल्चर पनि गर्नु इम्पोर्टेन्ट, त्यहाँबाट चाहिँ अब एक्ज्याक्ट कुन चाहिँ ब्याक्टेरिया या उयसले इन्फेक्ट गरेको थाहा पाउँछ र त्यही हिसाबले तपाईँलाई मेडिकेसनको कोर्स दिन्छ। तर अब त्यो डोज कोर्स कम्प्लिट भएन भने फेरि हुने चान्सेस हुन्छ नि त।
0: यो कसरी चाहिँ थाहा पाउनु डाक्टर साहब युरिन इन्फेक्सन भएछ भनेर?
1: सो बेसिकली लक्षण यस्तो हुन्छ कि तपाईँलाई अब पेट मुनि दुखेको हुन्छ, दुख्छ मुनिलो पेट दुख्छ, घरिघरि युरिन आइबस्दा थाम्नु सक्दैन, कोही कोही बेला एक्सट्रिम केसमा ब्लड पनि आउनु सक्छ, ज्वरो आउनु सक्छ, क्राम्प जस्तै भइबस्छ। सो
0: त्यसो हुँदाखेरि चाहिँ हामीले डक्टरलाई देखाएको परामर्श लिइहाल्नु,
1: छिटो छिटो एक एकछिनमा युरिन आइबस्ने, थाम्नु नसक्ने, फ्रिक्वेन्सी बढ्नु थाल्छ, कोही बेला फल्स स्मेलिङ हुन्छ, जस्तो ब्लडहरू पनि आउन सक्छ।
0: हजुर हजुर, त्यो भयो भने चाहिँ डक्टरलाई परामर्श लिनु पऱ्यो, डक्टर कहाँ गएर होइन। अनि फेरि गयो ट्रिटमेन्टहरू गरायो अब जाती हुन्छ होइन, अन्त कतिजनाले चाहिँ फेरि बल्झियो मेरो भन्दै गरेको हुन्छ, त्यस्तो चान्सेस पनि हुँदो रहेछ है?
1: हुन्छ, किनभने कति खेप जस्तो कसैलाई डायबिटिजहरू छ भने,
0: हजुर
1: डायबिटिजहरू छ भने चान्सेसहरू रिकरेन्ट इन्फेक्सनको चान्सेस बढ्छ। सो
0: डायबिटिज
1: डायबिटिजहरूलाई किनभने उनीहरूमा प्रोन हुन्छ इन्फेक्सनको लागि, त्यसले गर्दाखेरि अब रिकरेन्ट छ भने अब डायबिटिजहरूको टेस्टहरू गराएर हेर्नु पर्यो, त्यस्तो त छैन। र पहिला तपाईँको ट्रिटमेन्ट कम्प्लिट भयो भने त्यो सबै चेक गर्नुपर्छ,
0: नत्र चाहिँ बल्झिने चाहिँ
1: बल्झिने चान्सेस हुन्छ। र अब अल्ट्रासाउन्ड गरी पनि हेर्नुपर्छ, कुनै सोर्स त छैन, जस्तो कोही बेला स्टोनहरू हुन्छ भित्र त्यसले पनि इन्फेक्सनहरू गराउँछ। अब कोही बेला एकदमै एक्सट्रिम केसेसमा जस्तो युरिनरी ब्ल्याडर भन्छ, त्यहाँबाट माथि गएर किडनीहरू पनि इफेक्ट गर्नु सकिन्छ। सो अब त्यस्तो सिम्टम्स आउनु थाल्यो भने त्यही हिसाबले तपाईँहरू एकदम ट्रिटमेन्ट
0: सतर्क भइहाल्नु पऱ्यो है। अनि एउटा अर्को प्रब्लम के छ भने यो पिरियडमा वा मासिक धर्ममा चाहिँ एकदम अनियमित हुने समस्या चाहिँ अहिले प्रायःलाई छ क्या, एक महिना भयो भने फेरि दुई महिना हुँदैन, त्यहाँदेखि कन्टिन्युस हुँदैन, कसैको त एक दिन भएर सकिन्छ, त्यहाँदेखि फेरि नेक्स्ट मन्थ फेरि एक दिन, यो के कारणले यस्तो हुन्छ होला डाक्टर साहब?
1: सो अब जस्तो अब फर्स्टमा जब कुनै नानीहरूलाई हुन्छ मेनार्की जुन चाहिँ 9-10 वर्षहरूतिर हुन्छ, युजली त्यति बेला भएको 3 वर्ष जस्तो लाग्छ एउटा नानीलाई सेटल हुनु कि आफ्नो मासिक धर्ममा नर्मल आउनुमा। सो अब कुनै नानीहरूको 2-3 महिना बाद हुँदैछ भने वी टेक इट नर्मल नर्मल जस्तै मान्छौँ, किनभने सबै धेरैजना डराउनुहुन्छ कि ला मेरो के भयो भने, तर अब उहाँहरूको 3 वर्षसम्म कोही बेला इरेगुलर नै हुन्छ। सो किनभने बडीलाई त्यो एड्याप्ट गर्नु टाइम लाग्छ, सो 3 फिजियोलोजिकल भन्छ, सो त्यसले गर्दा द्याट इज नर्मल। तर अब वही नानीलाई अगर एक्सेसिभ ब्लिडिङ भयो कि अब स्कुल जानु सकेन, लालाक लुलुक भयो, ब्लडको कमी आउनु थाल्यो भने हेर्नुपर्छ।

0: र अरू कजेस जस्तो अब एल्डरलीहरूमा इरेगुलर साइकल्सहरू, हर्मोनल डिस्टर्बेन्स हुन्छ, आजकल पिसिएस पनि भन्छ, थाइरोइडको प्रब्लम हुन्छ, आजकल खानपिनमा यति साह्रो चेन्जेस आएको हुन्छ, मोटापा हुन्छ, होइन, स्मोकिङ, एल्कोहल, यो सबैहरूले पनि तपाईँको यो एक्सर्साइज एक्सेसिभ डाइटिङ हुन्छ, स्ट्रेस ले पनि तपाईँको साइकल इरेगुलर हुन्छ. अब इरेगुलर भनेपछि अब नर्मल के हो? नर्मल पिरियड अराउन्ड 5 to 7 डेजसम्म हुन्छ, रेगुलर इन्टरभल यानि 28-30 दिनको हुन्छ, हेभी फ्लो हुँदैन, दिनमा एउटा दुइटा प्याडले हुन्छ, मतलब रेगुलर त्यसलाई ठिक मानिन्छ, र सँगसँगैमा पेन कम्ती माइल्ड पेन हुन्छ. तर योभन्दा डेभिएट भयो भने चाहिँ इरेगुलर हुन्छ. जस्तो मैले अघि कजेसहरू भने, आजकलको जमानामा त यही सब कजेसहरू नै हुन्छ. जस्तो आजकल पिसिएस पनि धेरै हुनु देखिन थाल्छ, किनभने हाम्रो इन्भाइरोमेन्टल लाइफस्टाइलै चेन्ज भइसकेको छ. सो मोटापा पनि एकदमै एउटा इम्पोर्टेन्ट कज हो, किनभने पिसिएसमा के हुन्छ, मोटापा हुन्छ, हेयर ग्रोथ, एक्सेसिभ हेयर ग्रोथ इन द बडी हुन्छ, हर्मोनल इस्यु हुन्छ. सो त्यसले गर्दाखेरि कतिखेप भन्छ कि आफ्नो वेट लसै गर्यो भने पनि कोही बेला पिसिएस पेसेन्टहरूलाई आफै साइकल रेगुलराइज हुनसक्छ भन्दै भन्छ नि त.
1: तर धेरैको नै हामीले सुनेको छौँ त्यस्तो हुन्छ नियमित.
0: तर अब त्यस्तै अब इन अब तर अब त्यस्तो हुँदैछ भने चाहिँ टेस्टहरू गराउनु चाहिँ इम्पोर्टेन्ट हो, कि के कारणले हुनसक्छ, त्यहाँदेखि मात्रै हामी अगाडि ट्रिटमेन्टपट्टि जान सक्छौँ.
1: टेस्टहरू गरेर परामर्श लिनु चाहिँ एकदमै आवश्यक, होइन? त्यस्तो हुँदैछ भने चाहिँ त्यस्तो हुँदैछ भनेर चाहिँ त्यतिकै चाहिँ हामी
0: नबसौँ.
1: हेलो
2: हेलो
1: हजुर, को बोल्नु हुँदैछ? ए हजुर नमस्ते, हजुर स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा. हजुर पूर्णिमाजी भन्नुहोस्, डाक्टर साहब हुनुहुन्छ यहाँ.
2: ए म्याम, मलाई एक्चुअली चाहिँ पिरियडको विषयमा चाहिँ केही जानकारी लिनु थियो.
0: हजुर भन्नुहोस् न.
2: मेरो पहिला बेबी नहुँदा चाहिँ पिरियड मजाले हुन्थ्यो है.
0: हजुर.
2: तर जब बेबी भयो, 3+ छ अहिले नानी, मेरो पिरियडै राम्रो हुँदैन, ओन्ली 1 डे हुन्छ. त्यसको लागि केही सल्युसन छ कि?
0: तपाईँको एज कति भयो?
2: 30.
0: तपाईँको फर्स्ट डेलिभरी नर्मल हो कि सिजेरियन हो?
2: सिजेरियन.
0: सो अब पहिला तपाईँले 2-3 दिन हुन्छ, र अहिले अब आउँदा दिन 1 दिन मात्रै हुन्छ भन्नुहुँदैछ, होइन कि 1 कि 2 दिन?
2: 1 दिन हुन्छ मोस्ट प्रोबेबली.
0: फ्लो कस्तो छ, राम्रै छ कि एकदमै कम्ती छ? सो होइन, अब कम्ती हुँदैछ भने त्यही अब हामी हेर्नु पर्यो तपाईँलाई, टेस्टहरू गरेर कि तपाईँको युट्रसहरूमा केही प्रब्लम त छैन, लाइनिङ्सहरू ठिक छैन, हर्मोन इस्युज जस्तो थाइरोइडहरू भयो, अरू केही प्रब्लमहरू त छैन, जसले गर्दा एकदमै कम्ती हुनसक्छ. कोही बेला इन्फेक्सन्सहरू पनि भएको हुन्छ, जसले गर्दाखेरि तपाईँको पिरियड्सहरू अलिकति अनियमित र अलिकति कम्ती कम्ती अल्टर्ड कलर, एकदम हुन्छ नि स्मेल, डार्कहरू पनि हुनसक्छ. सो त्यसले गर्दाखेरि देखाउनु जरुरी छ तपाईँले. टेस्ट हो, तब तपाईँ आएर देखाउनु भयो भने मात्रै भन्नु सक्छ.
1: एक्जाम डक्टर चाहिँ देखाउनु पर्यो है,
0: एकताल देखाएर चाहिँ त्यहाँदेखि अब जे तपाईँलाई सुटेबल हुन्छ डक्टरले हेरिकन तपाईँलाई भन्नुहुन्छ नि टेस्टहरू.
1: हुन्छ हुन्छ पनि हुन्छ
0: हुन्छ
1: हुन्छ, धन्यवाद डाक्टर साहब. यो अनियमित यो पिरियड मासिक धर्ममा हुने समस्यालाई चाहिँ, जस्तै 2 महिना 3 महिना ग्याप हुने समस्यालाई चाहिँ हामी पेरिमेनोपज भनेर लिन सक्छौँ कि यो पेरिमेनोपज चाहिँ अलिक छुट्टै हो?
0: होइन, पेरिमेनोपजल भनेको एकदमै डिफ्रेन्ट हो. पेरिमेनोपजल भनेको जुन चाहिँ तपाईँको मेनोपज एजको 5 वर्ष अगाडि 5 वर्ष पछाडिलाई भनिन्छ. सो अन एन एभरेज इन्डियन फिमेल्सहरूको मेनोपजल एज 47 हो. सो नर्मल 47 to 50, 51, 52 लिन्छ. सो त्योभन्दा 5 वर्ष अगाडिदेखि 5 वर्ष पछिलाई चाहिँ त्यो हामी पेरिमेनोपजल. सो यो समयमा के हुन्छ भने हर्मोनलहरू, अब जस्तो अन्डकोष, बेसिकली अब फिमेल्सहरूको लिमिटेड टाइम हुन्छ. सो जबदेखि मिनार्की यानि महिनावारी सुरु हुन थाल्यो, त्यति बेलादेखि अब प्रेग्नेन्सी या अन्डकोषबाट अन्डा निस्किने टाइम सुरु हुन्छ, र यो एन्ड हुन्छ मेनोपजसम्म. मेनोपज सो अब त्यो मेनोपजसम्म पुगुन्जेलसम्म के हुन्छ, 40 अगाडि बढ्दै गएपछि अन्डाको क्वान्टिटी क्वालिटी पनि कम्ती हुँदै जान्छ. र पेर अब यो समयमा के हुन्छ कि त्यसले गर्दाखेरि बडीमा हर्मोन्सहरू पनि कम्ती हुँदै आउँछ. सो यो टाइममा चाहिँ इरेगुलर साइकल, कसैको छिटो छिटो हुन्छ, कसैको एकदमै ढिलो हुन्छ, कसैले जिउ तात्तिन्छ, इरिटेबल हुन्छ, त्यो सिम्टम्सहरू आउनु थाल्छ. सो बिकज यो चाहिँ सबै हर्मोनल कम्ती हुँदै जान्छ बडीमा, त्यसले

0: गर्दा सो इरेगुलर साइकल हुन्छ, तर त्यसलाई मिनोपज भन्दैन. इरेगुलर साइकल त अगाडि पनि हुन्छ, त्यसको कारण खोज्नु पर्यो कि
1: के कारण चाहिँ भएको भनेपछि पेरिमेनोपज भन्दै हो. मेनोपजको अगाडिको जुन चाहिँ पिरियड चाहिँ
0: पेरिमेनो, त्यो मतलब पेरिमेनोपज मेनोपजको सराउन्डिङ टाइममा चाहिँ
1: हजुर
0: भनेपछि प्लस अगाडि र पछाडिको 5 इयर्सको उयो लिन्छौँ हामी पेरिमेनो. जस्तो अब 40 हो भने 42 to 52 जस्तो भयो नि, त्यसलाई पेरिमेनोपज हुन्छ.
1: यो मासिक धर्म हाम्रो पिरियड हुँदाखेरि चाहिँ नि भुँडी पुरा दुख्ने, भुँडी दुख्ने, ढाड दुख्ने पुरा हुन्छ नि, त्यो चाहिँ के कारण भएको होला?
0: सो
1: यो मुनिको भुँडी पुरा दुख्ने अनि ढाडमा पुरा पेन हुने है, त्यस्तो हुन्छ.
0: सो मैले अघि भने माइल्ड पेन एक्सेप्टेबल हो, तर अब एकदमै सेभियर हुँदैछ. मैले अघि एन्डोमेट्रियोसिस भनेको थिएँ. सो एकदमै सेभियर हुँदैछ कि तपाईँ आफ्नो डे टु डे पनि तपाईँले आफ्नो एक्टिभिटी तपाईँको ह्याम्पर हुँदैछ, अब नानीहरू स्कुल एब्सेन्ट हुँदैछ कि मतलब इन्टोलरेन्ट,
1: कतिजना त अब सुच्छ पनि,
0: दबाईले पनि दबाईले पनि कन्ट्रोल हुँदैन भएको छैन भने चाहिँ हामीले अलिकति एन्डोमेट्रियोसिस बिमारीको सङ्केत दिन्छ. सो त्यसले गर्दाखेरि त्यस्तो हुँदैछ भने जति सक्दो छिटो गएर देखाउनु राम्रो,
1: देखाउनु राम्रो, न त चाहिँ त्यो कम्ती दुख्ने भयो भने चाहिँ एक दुई दिन फेरि जाति हुने भयो भने चाहिँ त्यो चाहिँ नर्मलै हो, त्यो चाहिँ हुन्छ पिरियडको.
0: हजुर हजुर, कसैलाई दुख्दैन भने कसैलाई. अब कोही बेला अब कतिजनाले पेन किलर खाँदा हुन्छ भन्दै भन्नुहुन्छ, एउटा सिम्पल मेफ्टालहरू भन्ने दबाई हुन्छ त्यो तिनीहरू खाँदा हुन्छ पेन किलर, हो केही फरक पर्दैन.
1: हजुर हजुर. अनि यो मासिक धर्म चाहिँ अनियमित हुँदाखेरि अविवाहिताहरूलाई पछि गएर गर्भधारण गर्नु चाहिँ अब असुविधा हुन्छ या सहजै गर्भधारण गर्नु चाहिँ सक्दैन भन्ने एउटा छ नि है. यो अनियमित यो मासिक धर्मले चाहिँ कतिको चाहिँ प्रभाव पार्छ यो गर्भधारणमा चाहिँ पछि गएर चाहिँ?
0: हजुर, जस्तो अब अनियमित हुँदैछ भने पहिला त कारण खोज्नु पर्यो कि किन हुँदैछ. सो अभियसली अब भोलि पर्सि ठुलो भएपछि अब बिहाहरू गरेर गर्भधारण हुनु प्रब्लम हुन्छ अगर इरेगुलर साइकल छ भने. तर अब त्यस्तै अब प्लान गर्नु हुँदैछ भने त्यति बेला देखाउनु पर्यो डक्टरलाई कि तप मेरो इरेगुलर साइकल छ. कारणहरू कोही बेला मैले भने पिसिएस हुनसक्छ, थाइरोइडहरू प्रब्लम हुनसक्छ त्यसले गर्दा. सो त्यो डिजिज कन्ट्रोल गर्यो भने चान्सेस हुन्छ कि अब तपाईँहरू कन्सिभ गर्ने चान्सेस हुन्छ, तर अब टाइमली तपाईँले देखाउनु पर्यो.
1: हजुर, भनेपछि त्यस्तो हुनु थालेपछि चाहिँ विवाह गर्न अगाडि यदि त्यस्तो प्रब्लमहरू भयो भने चाहिँ हामीले डक्टरलाई देखाउनुपर्छ.
0: हजुर, विवाहित भइसकेर पनि कोही बेला प्रब्लम आउनसक्छ. सो त्यति इरेगुलर साइकल छ भने त अब त्यही कज खोजेर हामी ट्रिटमेन्ट गर्नु सक्छौँ, त्यसको ट्रिटमेन्ट र प्रेग्नेन्सीको चान्सेस पनि बढ्नु सक्छ त्यसले.
1: हामीले पेरिमेनोपज भने अब मेनोपज पछिपट्टि जाउँ है डक्टर साहब. मेनोपज भएपछि चाहिँ यो हाम्रो शरीर चाहिँ सामान्य रहँदैन जस्तो लाग्छ मलाई है. एकदमै भित्रबाट गर्मी हुने, अचानक जोइन्टहरू पेन हुने, त्यो चाहिँ त्यो के चाहिँ भएको होला? यो चाहिँ एकदमै गर्मी हुने, त्यो पसिनै पसिना हुने, राति सुतेको बेलामा पनि त्यस्तै हुने अनि दिउँसो पनि अब कहिले कहिले त्यस्तो हुने हुन्छ, अनि त्यो चाहिँ के कारणले होला?
0: सी अब मेनोपज भनेपछि तपाईँको ओभरीले जे काम गर्थ्यो, हर्मोनहरू दिन्थ्यो आफ्नो बडी सपोर्टको लागि, त्यो सबै बन्द हुन्छ. सो जुन चाहिँ फिमेलको हर्मोन इस्ट्रोजनहरू भन्छ त्यसको कमी आउँछ, इस्ट्रोजन प्रोजेस्टेरोनहरूको कमी आउनु थाल्छ. सो त्यसले गर्दाखेरि हट फ्लसेस भन्छ भन्नुभयो, एकदमै तात्तिने
1: पछि
0: त्यो एउटा सिम्टम्स हो कि हर्मोन कम्ती हुँदैछ भनेर. र सँगसँगैमा अब इस्ट्रोजनहरू हड्डीलाई स्ट्रङ बनाउने हर्मोनमा पनि हुन्छ. सो त्यसले गर्दाखेरि त्यसको कमीले के हुन्छ भने हड्डीहरू अस्टियोपोरोसिस मक्किनु थाल्छ. सो त्यति बेला पनि तपाईँको त्यसले गर्दा जोइन्ट पेनहरू हुनु थाल्छ. र अब जस्तो सँगसँगैमै अब यही हर्मोनहरूले इरिटेबिलिटी, अलिकति डिप्रेसिभ मुड, मुड स्विङ्सहरू पुरा हो. सो बेसिकली हर्मोनको कमीले गर्दा. र अब एकदम कोही बेला टलरेबल हुन्छ, त्यति बेला त्यस्तो दबाई खानु पर्दैन. तर अब एकदमै इन्टलरेबल भयो भने चाहिँ दबाईहरू हुन्छ. एन्ड स्पेसली बहुतजनाहरू अब जस्तो हड्डी अस्टियोपोरोसिसले आउनुहुन्छ किनभने त्यति नोटिसेबल हुँदैन. जब जोइन्टहरू दुख्नु थाल्छ त्यति बेला अस्टियोपोरोसिसको सिम्टम्स आउनु थाल्छ. सो त्यसले गर्दाखेरि अब एकल चाहिँ अब बोन डेन्सिटीहरू चाहिँ चेक गराएको राम्रो हुन्छ, स्पेसली मेनोपोजल फिमेल्सहरूले.
1: हजुर हजुर, भनेपछि चाहिँ चेक चाहिँ गराउनु राम्रो है, एकपल्ट देखाउनु चाहिँ राम्रो हो. अनि हामीले केही फाल्टो भनौँ न केही कुरोहरू लिनु सक्छौँ सप्लिमेन्टको लागि? भने एकदम शरीर चाहिँ आफूलाई पुरा कमजोर भएको चाहिँ फिल हुँदो रहेछ, यो धेरैको अनुभव है मैले यहाँसँग भन्दैछु. कमजोर भएको चाहिँ पुरा फिल हुँदो रहेछ, अब त जोइन्ट पेनहरू त्यो हुने

0: नै भयो है. त्यसको लागि हामीले केही एक्स्ट्रा सप्लिमेन्टहरू लिनुपर्ने हुन्छ
1: सप्लिमेन्ट होइन यस्तो हुन्छ. सप्लिमेन्ट त अब तपाईँलाई एकदम एक्सट्रिम सिम्टम्स छ भने त तपाईँलाई दिन्छ. नभए युजली क्याल्सियमहरू चाहिँ खानु भन्दै भन्छ. क्याल्सियमहरू चाहिँ रेगुलर गर्नु किन हड्डीको कमजोरी हुन्छ. अरू एक्स्ट्रा सप्लिमेन्टेसन त त्यस्तो होइन, रेगुलर डाइटहरू पनि लिनु भएको हुन्छ. तर एक्सट्रिममा चाहिँ यो हर्मोनल सप्लिमेन्ट्सहरू पनि दिन्छ तपाईँलाई. त्यो चाहिँ अब आफ्टर डक्टर्स एडभाइस
0: हुन्छ. पहिला चाहिँ डक्टर देखाएर त्यहाँदेखि गर्नु पऱ्यो होइन. हेलो
2: हेलो
0: हजुर, को बोल्नु हुँदैछ?
2: म मानदीबाट लम्बु शेर्पा बोल्दैछु.
0: ए हजुर, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा. हजुर, यहाँको के समस्या छ? प्रश्न राख्न सक्नुहुन्छ डाक्टर साहब हुनुहुन्छ.
2: हजुर, मेरो समस्या चाहिँ होइन, मेरो एउटा प्रश्न चाहिँ थियो.
0: हजुर हजुर
2: हजुर, आफ्टर अब नानीहरू भएपछि है हाम्रो यो युटेरस अलिक विक हुन्छ भन्नुहुन्छ है, अनि त्यसलाई चाहिँ अब मेन्टेन गर्नु चाहिँ के गर्नुपर्छ हामीले नानी भएपछि चाहिँ?
1: मतलब विक इन द सेन्स कस्तो भन्नुभएको?
0: विक मतलब चाहिँ कस्तो विक भन्नुभएको? शरीर विकनेस
1: यस्तो हुन्छ. अब डिपेन्ड गर्छ कि तपाईँले अब विकनेस कस्तो भन्नुभएको. एउटा कोही बेला नर्मल डेलिभरीहरू भइसकेपछि अब ओल्ड एजमा ल्याक्स युट्रस हुन्छ, प्रोल्याप्स मुनि झरेको जस्तै भनिन्छ. सो त्यस्तोको त अब अलगै उयो हुन्छ. डिपेन्ड गर्छ कि तपाईँको कति स्टेजेस हो. एज सच विक त हुँदैन, किनभने एकताल डेलिभरी यङ हुनुहुन्छ भने त एक डेढ वर्षमा रिकभर भइहाल्छ. तर अब एकदमै ल्याक्सिटी भएर मुनि झरेको छ भने त्यसको लागि चाहिँ एक्सर्साइजहरू तपाईँलाई रिकमेन्ड गर्छ कि सो द्याट मुनिको एरिया टाइट होस् भने टाइटनिङहरू हुन्छ नि त्यस्तो, सो द्याट तपाईँको जुन चाहिँ पेल्भिक फ्लो जहाँ चाहिँ युट्रस बसेको छ त्यो टाइट होस् भनेर एक्सर्साइजहरू तपाईँलाई एडभाइस गर्छ. अरू तपाईँ प्रिभेन्ट त तपाईँले केही गर्नु सक्नु हुँदैन. तर अब पहिला पहिला अब धेरै चार पाँचजना नर्मल डेलिभरीहरू हुँदाखेरि चाहिँ कोही बेला युट्रस मुनि पनि झर्ने हुन्थ्यो. सो त्यस्तो छ भने त अब हजुर त्यस्तो छ भने त अब कस्तो कतिको झरेछ त्यसमा डिपेन्ड गर्छ. सर्जरीहरू गरेर फिक्स गर्ने पनि हुन्छ, फिक्स गर्नु सक्छ आफ्नो जग्गामा त्यसलाई सर्जरीहरू गरेर.
2: खानापिनामा
1: त हेर्नु रेगुलर आफ्नो डाइट प्रोटिन हेल्दी डाइट लिनु पर्यो त्यही हो.
0: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद. हुन्छ
2: हुन्छ, धन्यवाद.
0: हुन्छ, आज हामी कुरा गरिरहेछौँ स्त्री रोग सम्बन्धी र हामीसित हुनुहुन्छ जीवा फर्टिलिटी एन्ड वुमेन्स वेलनेस सेन्टर प्रधाननगर सिलगढीबाट डाक्टर ईशा शर्मा. यहाँले स्त्रीमा हुने विभिन्न रोगहरू सम्बन्धी यहाँहरूलाई जानकारी दिनुहुँदैछ अनि दिनुहुनेछ पनि. र यदि यहाँहरूसित पनि कुनै प्रश्नहरू भएदेखि, कुनै जिज्ञासाहरू भएदेखि हामीलाई कल गरेर सोध्न सक्नुहुनेछ. डाक्टर साहबले यहाँबाट प्रश्नको उत्तर दिनुहुनेछ र लाग्छ. अहिले फोन लाइनमा एकजना कलर आइसक्नु भएको छ, हेरौँ को हुनुहुन्छ. हेलो
3: हेलो
0: हजुर, को बोल्नु हुँदैछ?
3: हेलो, म प्रज्ञा बोलेको.
0: हजुर,
3: म प्रज्ञा बोलेको.
0: ए हजुर हजुर हजुर हजुर, प्रज्ञाजी यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा. हजुर, यहाँको प्रश्न के छ होला राख्नुहोस् न.
3: हजुर,
0: हजुर भन्नुहोस् न.
3: मेरो जब पिरियड्सहरू हुन्छ अन्त मलाई फिजिकल पेन त हुँदैन, कम्प्लिट हुँदैन, अन्त हल्का ब्याक पेन मात्रै हुन्छ. मेरो मुड चाहिँ एकदमै बेसी ड्रप हुन्छ, अब एकदमै सिभियर ड्रप हुन्छ मेरो मुडमा. अन्त एकदमै मलाई यस्तो मिसफिल्ड एङ्गर इस्युज पनि मेरो पुरा बढेर जान्छ. अन्त मेरो चाहिँ के हुन्छ, एकदम सबै कुरो यति डिप्रेसिङ हुन्छ कि अब हुन्छ नि, हामी कन्टेम्प्लेटहरू गरेर गर्छु नि, कुराहरू डबल थिङ्क हुने हुन्छु होइन. अन्त म नर्मली फङ्सनै गर्न सक्दिनँ मोस्टली.
0: हजुर,
3: अन्त त्यो त्यस्तोहरू हुन्छ. अन्त एकदमै यति जग्गा चाहिँ मलाई यस्तो हुन्छ कि म केही नर्मली सोच्नु पनि सक्दिनँ. अन्त मलाई मेरो माइन्डमा अब खालि नेगेटिभ थट मात्रै आउँछ जे कुरोमा पनि. म केही कुरालाई पोजिटिभली लिनै सक्दिनँ इभन आफ्टर फिनिस भएर पनि. लाइक अलमोस्ट हाफ अ मन्थ चाहिँ मेरो त्यसरी चल्छ. अन्त त्यसको लागि म के गर्नु सक्छु?
1: होइन, त्यो चाहिँ ड्युरिङ पिरियड मात्रै हो कि अदर टाइम मात्रै पनि हो तपाईँको?
3: त्यहाँ मेरो पिरियड अप्रोच त्यो छ भनेपछि मेरो त्यो मुड ड्रपले नै मलाई थाहा भइहाल्छ.
1: ओके,
3: एकदमै मेरो इन्टेन्स ड्रप हुन्छ.
1: सो यस्तो हुन्छ कि कोही बेला अब

0: प्रिमेन्स्ट्रुअल सिन्ड्रम्सहरू पनि हुन्छ जसमा चाहिँ यस्तो मुड स्विङ्सहरू हुन्छ, त्यो एउटा जेनरल वेसमा त हुन्छ सबै फिमेल्सहरूलाई अलिकति मुड स्विङ्सहरू हो, तर एकदमै एक्सट्रिममा हुँदैछ तपाईँको नेगेटिभ थटहरू छ भने एकताल तपाईँ काउन्सिलिङहरू लिएर अब कोही साइकोलोजिस्ट या उयसहरू लिएर या साइकेट्रीहरूमा गएर काउन्सिलिङ लिनु सक्नुहुन्छ होइन. सो बिकज मुड स्विङ्सहरू त त्यो नर्मलै हो नेगेटिभ, तर एक्सट्रिम नेगेटिभ थट्सहरू छ भने तपाईँ डक्टरको कन्सल्टेसन लिनु सक्नुहुन्छ.
1: हुन्छ
0: हुन्छ
1: हुन्छ हुन्छ, धन्यवाद. आइभीएफ है एकदमै जरुरी, एउटा इन भिट्रो फर्टिलाइजेसन, सामान्य रूपमा गर्भधारण गर्न नसक्दा चाहिँ यो एउटा सहायक प्रजनन प्रविधिद्वारा गर्भधारण गरिन्छ है. यो चाहिँ कसरी सम्भव छ डाक्टर साहब, र यो आइभीएफ चाहिँ के होला अलिकति स्पष्ट पारिदिनुहोस् न.
0: सी इन भिट्रो फर्टिलाइजेसन युजली अब त्यो कन्डिसनमा बेसिकली अब के हुन्छ भने हामी जति पनि भ्रूण तयार गर्छौँ त्यो चाहिँ हामी ल्याबमा गर्छौँ.
1: ल्याबमा
0: नर्मली त बडीको फेलोपिन ट्युबमा बनिन्छ, तर आइभीएफमा चाहिँ हामी भ्रूण ल्याबमा तयार गर्छौँ. सो सबै अब अलिकति मनमा सबैको डर हुन्छ, ला मैले नानी बस्नु सकेन मेरो त आइभीएफै हुन्छ भन्ने, त्यस्तो हुँदैन. फर्स्ट तपाईँलाई किन कारण किन नभएको जान्नु पर्यो होइन. कोही बेला त्यही मैले अघि भने जस्तै हर्मोनल इस्युजहरू हुन्छ, पहिला त्यसलाई कन्ट्रोल गरे पनि नेचुरली कन्सिभ हुने चान्सेस हुन्छ. तर आइभीएफ किन गर्नु र एक्ज्याक्ट इन्डिकेसन चाहिँ कोही बेला ट्युब ब्लक हुन्छ, हस्बेन्डको सिमेन क्वालिटी एकदमै पुअर हुन्छ होइन, रिकरेन्ट फेलियरहरू भइरहेको छ, एबोर्सन्सहरू भइरहेको हुन्छ, त्यस्तो केसेसमा चाहिँ कोही बेला आइभीएफ गर्नु जरुरी पर्छ. तर हर फर्टिलिटी पेसेन्टमा आइभीएफ गरिँदैन. सो अब यो प्रक्रियामा के हुन्छ भने 10-12 दिनको इन्जेक्सन्सहरू लाग्छ, इन्जेक्सन निकालेर उहाँको गर्भ ओभरिजबाट जति पनि फलिकल्स भन्छ एगहरू त्यो सबै निकालेर ल्याबमा हामी भ्रूण तयार गर्छौँ.
1: त्यहाँबाट चाहिँ आइभीएफको यो प्रोसेस,
0: यो आइभीएफ अब भ्रूण तयार, यो आइभीएफ प्रोसेसलाई इन भिट्रो फर्टिलाइजेसन भन्छ. सो एकताल भ्रूण तयार भइसकेपछि चाहिँ त्यो भ्रूणलाई हामी ठिक समयमा गर्भमा हालिदिन्छौँ. सो त्यसलाई अब त्यो सबै सकेर अब 10-12 दिनमा हामी प्रेग्नेन्सीको उयो गर्नु सक्छौँ.
1: त्यसलाई चाहिँ भनेपछि 10-12 दिन चाहिँ त्यो अब प्रिजर्भेसनमा
0: होइन, युजली अब के हुन्छ भने हामी भ्रूण तयार गरेर त्यसलाई फ्रिज गरिदिन्छौँ, र जब हाल्ने टाइम हुन्छ त्यसलाई निकालेर वार्म गरेर युट्रसभित्र हालिदिन्छ.
1: वार्म गर्नु पर्यो त्यसलाई निकालेर युट्रसभित्र
0: हालिदिन्छ. सो एउटा स्टेप छ, तिनीहरू स्टेप्सहरू छ त्यसमा.
1: यो आइभीएफको प्रक्रिया जब अब सकिएपछि चाहिँ त्यहाँदेखि यसो सावधानी चाहिँ कस्तो अप्नाउनु पर्ने.
0: सो अब आइभीएफ लिएर अब धेरैजना धेरै मिसकन्सेप्सनहरू छ कि अब मोस्टली त यही हो कि कहीँ हिँड्नु हुँदैन, मतलब उयसमा के भन्छ ट्राभल गर्नु हुँदैन, टोटल बेड रेस्ट, तर एकदमै केही हुँदैन, केही गर्नु पर्दैन. सी अब इट्स प्रेग्नेन्ट हुने प्रक्रिया डिफ्रेन्ट हो, तर एकताल प्रेग्नेन्ट भएपछि सबै प्रेग्नेन्सी एउटै हो. तपाईँ नर्मल मान्नुहोस् कि आइभीएफ
1: प्रक्रिया इज डिफरेन्ट, आइभीएफ चाहिँ एउटा नै हुन्छ.
0: एकताल प्रेग्नेन्ट भइसकेपछि बोथ प्रेग्नेन्सिज आर सेम, प्रक्रिया डिफरेन्ट हो कि कस्तो प्रकारले भयो प्रेग्नेन्ट इज डिफरेन्ट.
1: तर डक्टर साहबहरूले नै भनिराख्नुहुन्छ नि अब चाहिँ रेस्ट कति महिना चाहिँ रेस्ट भनेर.
0: यस्तो कम्प्लिट बेड रेस्ट एकदम जरुरी छैन. एकताल तपाईँको त्यो प्रक्रिया यानि एम्ब्रियो ट्रान्सफर भनिन्छ, त्यो गरिसकेपछि तपाईँ आफ्नो डे टु डे एक्टिभिटी तपाईँ गर्नु सक्नुहुन्छ. अभियसली हेभी वर्क गर्नु भन्दैन, वजन बेसी भारी नउठाउनु भन्छ, तर ट्राभल पनि तपाईँ गर्नु सक्नुहुन्छ, तपाईँ आफ्नो रुटिन वर्क गर्नु सक्नुहुन्छ. खानपिनमा पनि केही त्यस्तो छैन, आफ्नो घरमा जे खाना दाल भात सब्जी जे पनि रुटिन खाइन्छ त्यो खाँदा हुन्छ होइन. सो त्यसले गर्दाखेरि मनमा एउटा सबैजनाको डर कि ला अब म काम छोडेर छुट्टी बस्नुपर्छ, जहाँ हुँदैछ त्यहीँ बस्नुपर्छ भन्ने छैन. टाढो टाढोकोहरूको पनि आफै त्यही दिन गरेर एक दिन रेस्ट गरेर जाइन्छ. सो कम्प्लिट बेस्ट ड्रेसहरू चाहिँ पर्दैन, तपाईँ आफ्नो रुटिन गर्दा आफ्नो ड्युटिजहरू सबै गर्दा
1: भनेपछि नर्मल गर्भधारण गरेको र यो आइभीएफ चाहिँ एउटा नै हुन्छ रहेछ भनेपछि है.
0: प्रक्रिया डिफरेन्ट,
1: प्रक्रिया डिफरेन्ट हो,
0: तर प्रेग्नेन्सी भएपछि हेर्नु सबै प्रेग्नेन्सीमा त हामी सावधान हुनु त भन्छौँ नि, त त्यही नै हो.
1: हजुर हजुर. अनि यो प्रक्रियाबाट गर्भधारण चाहिँ कति प्रतिशत सम्भव हुन्छ डाक्टर साहब? हुन्छै हुन्छ कि कोही बेला
0: होइन? यस्तो अब त्यसको लागि चाहिँ भेरी इम्पोर्टेन्ट हो कि इट्स अ साइन्स होइन. अब जसको नहुने छ अब उहाँहरूलाई एउटा होप हो

0: कि अब भएन भने एउटा उम्मिद जस्तै हो कि अब यहाँ हुन्छ, सो त्यसको सक्सेस 100% चाहिँ छैन, 50-60% मात्रै छ, बिकज कति चिज त अब बियन्ड उयो छ कि साइन्स कि त्यो चाहिँ बुझ्नु सकेको छैन, 50-60 छ, तर अब कतिजनाले एक खेप दुई खेप तिन खेपहरू गरेर पनि प्रेग्नेन्सी हुने चान्सेस बढ्छ, तर अब एकै चिज ग्यारेन्टिड प्रोसेस चाहिँ होइन,
1: यो चाहिँ अब हामीले के सावधानीहरू अप्नाएन भने, जस्तै हामीले नर्मल यो गर्भधारण भन्छ त्यस्तै सावधानीहरू अप्नाएन भने चाहिँ सायद त्यस्तो हुनसक्छ होला होइन, यो आइभीएफमा पनि
0: होइन, अब यस्तो हुन्छ अब कतिजनाले आइभीएफ गरिसकेर अब मनमा यो नेगेटिभ अब प्रेग्नेन्सी पोजिटिभ आएन भने मनमा यो लाग्छ ला म त यति हिँडेछु म त ट्राभल गरेछु भने त्यस्तो केही हुँदैन, किनभने अब मनमा कतिजनालाई यो लाग्छ कि ला म हिँडे झऱ्यो कि भन्ने पनि हुन्छ, त्यो केही हुँदैन, एकताल भित्र हालेपछि त्यो झर्दैन र त्यसले गर्दाखेरि आफूलाई दोष नदिनुहोस्, इट्स अ साइन्स, भित्र गएर के हुन्छ भने तपाईँको भ्रूण जुन चाहिँ हालिन्छ त्यो कस्तो क्वालिटी छ त्यसमा डिपेन्ड गर्छ, तपाईँको हाल्ने जग्गा बेड अब जस्तो हुँदैन नि प्लान्ट सिड सिड र अब सोइल
1: सोइल
0: दुईजना राम्रो भयो
1: भने प्लान्ट हुन्छ
0: त्यस्तै हो, भ्रूण र तपाईँको युट्रसको लाइनिङ कस्तो छ त्यसमा डिपेन्ड गर्छ, त्यो त अब हामीले बाहिरबाट हेर्न सकिँदैन भित्र के चल्दैछ, हामी बाहिर हेरेर भ्रूणको क्वालिटी कस्तो छ हेर्न सक्छौँ, लाइनिङ कस्तो बनिँदैछ हेर्न सक्छौँ, तर भित्र गएर दुईजनाको बिचमा के इन्टरेक्सन बुझ्नु सकिँदैन, सो त्यसले गर्दाखेरि 100% ग्यारेन्टी दिनु सक्दैन, एटलिस्ट अब जहाँ जसको छैन र सोच्नु हुँदैछ ट्राई गर्नु सक्नुहुन्छ, एटलिस्ट त 50-60 त आउनु सक्नु चान्सेस हुन्छ नि त, सो तर कतिजनालाई अब एउटा लाग्छ कि ला मेरो फर्स्ट टाइममा मेरो फेल भयो अब मेरो फेलै हो जस्तो लाग्छ, तर त्यस्तो हुँदैन, कोही बेला फर्स्ट एटेम्पमा जब 50% छ भने सेकेन्ड एटेम्पमा तपाईँको चान्सेस बढ्नु सक्छ नि त होइन, सो त्यसले गर्दा तपाईँ ट्राई गर्नु पर्यो,
1: एकपल्ट भएन भनेर निराश चाहिँ हुनु भएन, फेरि ट्राई गर्नु,
0: कतिजना अब मैले नै देखेको छु कतिजना अब 4-5 फेलियरको बाद पनि प्रेग्नेन्ट भएर नानी लिएर जान्छ,
1: हजुर हजुर,
0: त्यसले गर्दाखेरि किप ट्राइङ एन्ड बी पोजिटिभ,
1: बी पोजिटिभ है। हेलो
2: हेलो
1: हजुर को बोल्नु हुँदैछ?
2: ए गुड इभिनिङ म्याडम।
1: हजुर गुड इभिनिङ।
2: हजुर मलाई एउटा क्वेसन सोध्नु थियो।
1: हजुर हजुर हजुर सोध्नु।
2: हाम्रो यो अब जब पेरिमेनोपोजको जब एजमा आउँछ है हामी,
1: हजुर हजुर,
2: त्यति बेला चाहिँ अब हामीले आफूले आफूलाई कस्तो प्रकारले केयर गर्नुपर्ने होला है, त्यही भनिदिनुहोस् न मलाई।
0: अब जस्तो अब मैले भने पेरिमेनोपोजल एजमा तपाईँको हर्मोन्सहरूको कमी हुनु पर्यो हुनुसक्छ होइन, सो त्यसले गर्दाखेरि तपाईँहरू अब जस्तो अब केही पनि सिम्टम्स पेरिमेनोपोजल एजमा चाहिँ एउटा यो पनि याद राख्नुपर्छ कि तपाईँको साइकल्सहरूमा केही डिफ्रेन्सेस या चेन्जेसहरू त आएको छैन, जस्तो मैले कसैलाई छिटो छिटो हुन्छ कसैलाई 2 महिना बाद फेरि आउँछ, फेरि 2 महिना बाद 3 महिना बाद कसैको 15-15 दिनमा पनि आउँछ, तर प्याटर्न कस्तो छ त्यो फलो गर्नु पर्यो, एक्सेसिभ हेभी ब्लिडिङ या एबनर्मल डिस्चार्जहरू त छैन त्यो हेर्नु पर्यो, र खानपिनमा के हुन्छ भने नर्मल डाइट प्रोटिन रिच डाइट लिनु पर्यो, सोयाहरू लिनु पर्यो किनभने त्यसले हर्मोन्सहरू मेन्टेन गर्छ, र अब जस्तो क्याल्सियमहरू लिनु थाल्नु पर्यो तपाईँले, र अब योसँग सिम्टम्सहरू तपाईँले एक्सेसिभ सिम्टम्सहरू छ भने अभियसली तपाईँले देखाउनु पर्यो डक्टरले, त्यो सिम्टम्सहरू सल्भ गर्ने मेडिकेसन्सहरू हुनसक्छ।
2: हुन्छ थ्याङ्क यू डक्टर, म अझै एउटा क्वेसन गर्नु
0: तपाईँलाई।
2: हजुर म्याम, यो हामीले जुन चाहिँ प्याप स्मियर टेस्ट भन्छ है,
0: हजुर
2: त्यो चाहिँ हामीले एभ्री इयरै गराउनु पर्ने हो कि के होला नि म्याम?
0: एभ्री इयर होइन, प्याप स्मियरको अब एउटा सिम्पल प्याप्स हुन्छ जहाँ खालि एउटा सर्भिक्सको स्क्रेप निकाल्छ हो, त्यो चाहिँ एभ्री 3 इयर्स गरिन्छ, तर आजकल अब आजकल चाहिँ भन्छ जुन चाहिँ भाइरसले क्यान्सर गराउँछ त्यसको पनि टेस्टिङ गर्नु जरुरी छ, सो तपाईँले प्याप्स डुओ भन्छ जहाँ चाहिँ तपाईँको त्यो यो सर्भिक्सको स्क्रेप पनि लिन्छ र सँगसँगै एचपिभी डिएनए टेस्टिङ पनि हुन्छ, सो त्यो सँगै गरेर गर्नुभएको छ भने चाहिँ एभ्री 5 इयर्स गर्नुपर्छ, सो एभ्री इयर्स छैन, सो तपाईँले आज गर्नुभयो तपाईँको टेस्ट नर्मल छ तपाईँको त्यो भाइरसले इन्फेक्ट गरेको छैन भने 5 साल बाद आरामसँग निश्चित भएर तपाईँले गर्नु सक्छ, तर अब जस्तो प्रिभेन्टिभ वेमा जानुभयो भने भ्याक्सिन पनि लाउनु सक्नुहुन्छ जो चाहिँ अब 9 वर्षको उमेर मेल फिमेल दुवैजनालाई लाउँदा हुन्छ, बिकज जुन चाहिँ एचपिभी भाइरस हुन्छ त्यसले फिमेल्सलाई नभइकन मेल्सहरूलाई पनि जेनाइटल वार्ट मुसा भन्छ त्यो हुन्छ, ओरोफेरेन्जियल क्यान्सर हुनसक्छ, पेनाइल क्यान्सर मेल्सहरू

0: हुन्छ. सो मेल्सहरूलाई पनि यो भ्याक्सिन लिन सक्नु सकिन्छ. अब जस्तो यङ एज 9 to 14 इयर्स सुरु हुन्छ, द्याट इज द एज अफ भ्याक्सिनेसन. यो एजमा दुई डोज लाग्छ. र अब 14 पार गर्नुभयो, 15 to 45 एजसम्म यो भ्याक्सिन तपाईँ लाउन सक्नुहुन्छ तिन डोजमा. 0 to 6 फर्स्ट लगायो, 2 महिना र 6 महिनामा लगाएर आफ्नो प्रिभेन्टिभ उयो त लिनु पर्यो तपाईँले, होइन? तर सँगसँगैमा भ्याक्सिन लगाएको छ भने पनि प्याप्समेयर स्क्रिनिङ चाहिँ गर्नै पर्छ जहिले पनि.
1: र यसरी कुराकानी गर्दा गर्दै डक्टर साहब अब हामी आइसकेका छौँ कार्यक्रमको अन्ततिर. 6 बजेसम्म हामी यहाँ रहनेछौँ, केवल 9 मिनट मात्र बाँकी रहेको छ हामीसित है. र यदि श्रोताहरूले आफ्नो समस्याहरू, जिज्ञासाहरू या त प्रश्नहरू राख्न चाहनुहुन्छ भने झट्टै हामीलाई कल गर्नु होला. अब हामीसित समय धेरै छैन डक्टर साहब, अब केवल हामीसित यहाँ 8 मिनटको निम्ति मात्र हुनुहुन्छ. र हाम्रो टेलिफोन नम्बर फेरि एकचोटि बताइदिउँ है, 0354-299-9317, 0354-299-9317. र डक्टर साहब अर्को एउटा के छ भने नि, सिजेरियन एकदमै बेसी हुन्छ अहिले है, यहाँलाई ज्ञात होला. नर्मल डेलिभरी भन्दाखेरि चाहिँ सिजेरियन बेसी भएको जस्तो लाग्छ, अनि के कारणले होला, के कारण हुनसक्छ बेसी सिजेरियनमा?
0: अब कारणमा के हुन्छ भने एक्ज्याक्टली सिजेरियन एकदम इन्डिकेटेड कजमा मात्रै गर्नु जरुरी छ. अब तर कोही बेला अब इन्डिकेटेड छैन र
1: हेलो
2: हेलो गुड इभिनिङ.
1: हजुर गुड इभिनिङ, को बोल्नुहुँदैछ?
2: हजुर म कल्पना सोनादाबाट बोल्दैछु.
1: ए हजुर हजुर कल्पनाजी, यहाँलाई स्वागत छ कार्यक्रममा. अनि तपाईँको प्रश्न के होला डाक्टर साहब, आउनुहुन्छ राख्नु
2: सक्नुहुन्छ. मैले तपाईँहरूको प्रोग्राम सुनेर नै यो क्वेसन मनमा उठेर गरेको. अहिले जुन यो सरकारले मुहिम चलाइरहेको छ एचपिभी भ्याक्सिनको, यो भ्याक्सिन कहाँसम्म सुरक्षित छ होला हाम्रो नानीहरूको लागि भनेर नि?
0: एकदम सुरक्षित छ, तपाईँ आरामसँग दिनु सक्नुहुन्छ. जुन चाहिँ सरकारले मुहिम गराएको छ 14 इयर्सको एजको लागि, तपाईँ एउटा डोज दिनु सक्नुहुन्छ किन आई थिङ्क सबै गभर्मेन्ट हस्पिटलमा अभाइलेबल छ. त्यसको ओन्ली सिङ्गल डोज क्यान बी गिभन भन्ने छ, तर तपाईँले चाहनुभयो भने त्यसको सेकेन्ड डोज रिपिट तपाईँ 6 मन्थमा दिँदा हुन्छ. र सेफ भ्याक्सिन हो, तपाईँ नसुर्ता मतलब सुर्ता नगर्दा हुन्छ. हुँदैन युजली, तर लाउनुभन्दा अगाडि अब केही तपाईँलाई केही चिजसँग एलर्जीहरू छ भने चाहिँ एकताल तपाईँले इन्फर्म गरिदिनु पर्यो.
1: सिजेरियन
0: सिजेरियन चाहिँ बेसिकली गर्नुपर्छ जहाँ इन्डिकेटेड मात्रै छ, होइन? अब धेरै इन्डिकेसन्सहरू सिजेरियनको हुन्छ, तर अब कोही बेला के हुन्छ भने अब पेसेन्टहरूबाटै रिक्वेस्ट आउँछ कि बेयर गर्नु सकेन पेन, कोही बेला गरिदिनु भन्छ. सो त्यसले गर्दा हुनसक्छ, तर अब युजली इन्डिकेटेड वेमा नै गरिन्छ सिजेरियन. सो एज सच अल्दो बढेको छ, किनभने अब मान्छेहरूको टलरेन्स लेभल पनि कम्ती भएको छ नि त. सो होइन सिजेरियन नै निकाल्यो भन्दा भन्छ, छिटो छिटो मिठो भने जस्तै हो,
1: दुखाइ नहोस् भनेर त्यसो पनि गर्नु सक्छ है. अनि यो गर्भधारणको यो सठिक उमेर चाहिँ कति होला डाक्टर साहब? यसो भन्ने एउटा भ्रम भनौँ या जे भनौँ, 35 माथि चाहिँ हामीलाई गर्भधारण गर्नु चाहिँ अलिकति साह्रो पर्छ भन्ने गर्छौँ. अनि होइन बिहा चाहिँ छिटो ठिकै टाइममै गर्नुपर्छ, होइन? नत्र हामीलाई पछि 30+ भएपछि उता चाहिँ हामीलाई गर्भधारण गर्नु चाहिँ एकदमै असुविधा हुन्छ भन्ने भनिराखेको हुन्छ है.
0: यसमा तपाईँ
1: के भन्नुहुन्छ?
0: होइन युजली त अब एकदम एभरेज बेस्ट टाइम त 25 to 35 भन्छ, होइन? किनभने अब जस्तो मैले अघि भने ओभरिजहरूको फङ्सनिङ लिमिटेड छ. जस्तो अब महिनावारी सुरु भएदेखि महिनावारी बन्द सम्म मात्रै एग्स एक्टिभली ग्रोइङ हुन्छ. तर अब त्यो बिचमा के हुन्छ भने अगर 35-30 क्रस गर्नु थालेपछि के हुन्छ भने तपाईँको एग को क्वान्टिटी क्वालिटी कम्ती हुँदै जान्छ. 35 बेसी अझै कम्ती हुँदै जान्छ. बाई 40 अलमोस्ट एकदमै सकिँदै गएको हुन्छ. सो त्यति बेला पनि कन्सिभ 40 बाद गर्नुभयो भने एबनर्मलिटी हुने चान्सेस हुन्छ. सो अब जति सक्दो 35 उमेर बेसी छ, एक 6 महिनाभन्दा बेसी ट्राई गरिसक्नु भएको छैन भने डक्टरलाई एकदम देखाइहाल्नु पर्यो. र अगर 35 साल

0: कम्ती उमेर छ, 1 सालदेखि नियमित रूपले
1: हजुर
0: ट्राई गरिरहनु भएको छ
1: हजुर
0: र कन्सिभ गर्नु सक्नु
1: हजुर
0: भएको छैन भने चाहिँ एकदम डक्टरको सल्लाह लिइहाल्नु पऱ्यो
1: हजुर हजुर
0: तपाईँले।
1: भनेपछि 35 देखि मुनि चाहिँ एकदम सठिक उमेर होइन,
0: सठिक
1: गर्भधारणको
0: हजुर
1: सठिक
0: हजुर
1: उमेर चाहिँ।
0: हजुर
1: हजुर हजुर अनि यो गर्भ अवस्थामा चाहिँ हामीले कस्तो देखभाल चाहिँ गर्नुपर्छ आफूलाई है, खानेकुरो चाहिँ कस्तो खानुपर्छ होला हामीले?
0: अब जब प्रेग्नेन्सी भएपछि अभियसली तपाईँले उयो भन्छ कि डबल डबल डाइट
1: डाइट
0: गर्नुपर्छ
1: गर्नुपर्छ हजुर
0: भन्नुपर्छ।
1: हजुर
0: सो त्यसले गर्दा कि हाई ब्यालेन्स डाइट हुनु पऱ्यो,
1: हजुर हजुर
0: सबै चिज तपाईँले खानु
1: हजुर
0: पऱ्यो
1: हजुर
0: र पोर्सन्स अब जब पहिला एक बटुका खानुहुँदैछ भने त 2 बटुका दाल लिनु
1: हजुर
0: पऱ्यो होइन।
1: हजुर हजुर
0: सो अलिकति तर अब एकदम बल्कमा नखानु भन्छ, फ्रिक्वेन्ट मिल्स लिनु भन्छ,
1: हजुर
0: इन
1: हजुर
0: बिट्विन मिल्स, बिच बिचमा
1: एकैचोटि धेरै चाहिँ खानु भएन, अलिअलि खानु
0: अलिअलि
1: पऱ्यो
0: एक एक दुई दुई घन्टामा के खाइबस्नु भन्ने
1: हजुर
0: भन्छ।
1: हजुर
0: जस्तो नट्सहरू भयो होइन,
1: हजुर हजुर
0: आलमन्ड्सहरू
1: हजुर
0: भयो,
1: हजुर
0: कोही बेला अब प्रोटिनहरू
1: हजुर
0: पनि
1: हजुर
0: बिचमा सेक्सहरू
1: हजुर
0: बनाएर
1: हजुर
0: खानु
1: हजुर
0: भन्दै भन्छ।
1: हजुर
0: सो
1: हजुर
0: त्यसले गर्दाखेरि र आफ्नो रेगुलर जुन चाहिँ आइरन क्याल्सियमहरू चाहिँ त्यो कन्टिन्यू गर्नु पऱ्यो
1: गर्नुपर्छ, त्यस्तो
0: तपाईँले।
1: प्रकारले हामीले
0: हजुर
1: आफ्नो हेरचाह गर्न सक्छौँ। र अन्तमा अब अन्तिम प्रश्न म डाक्टर साहबलाई राख्न चाहन्छु, सिस्टको पनि हामी महिलाहरूमा धेरै
0: हजुर हजुर
1: प्रब्लम हुन्छ होइन, अनि सिस्ट चाहिँ के होला डाक्टर साहब? छोटकरीमा भनिदिनुहोस् न, अब केवल 3 मिनट मात्र
0: ओके
1: बाँकी रहेको छ, यसको उपचार चाहिँ औ यो के भन्छ अपरेसन नै हो कि हामीले यसलाई के भन्छ औषधि खाएर पनि यो गर्न सक्छौँ, अन्त यो सिस्टको समस्याले चाहिँ गर्भधारण हुन सक्दैन भन्ने एउटा धारणा पनि छ, त्यो चाहिँ ठिक हो कि?
0: ओके सबभन्दा पहिला त पिसिएस लिएर पनि धेरैजनालाई उयो छ कि अब पिसिएस भनेपछि मेरो ओभ्रीमा धेरैवटा सिस्ट छ म निकाल्नुपर्छ भनेर। सो त्यस्तो केही होइन,
1: सिस्ट भनेपछि चाहिँ
0: सानो सानो सानो सानो उयो अब एउटा हर्मोनल इस्युले भएको ठुलो सिस्ट होइन र त्यसको लागि अपरेसन गर्नु पर्दैन। अरू सिस्ट डिपेन्ड गर्छ कि कस्तो टाइपको सिस्ट हो, अब कति सिस्टहरू तपाईँको दबाईले ट्रिट हुनसक्छ, कति सिस्टहरू कोही बेला अपरेसनले
1: गरेर
0: गर्न
1: निकाल्नु पर्छ
0: सक्नुपर्छ,
1: हजुर
0: कोही सिस्ट क्यान्सरस पनि
1: हजुर
0: हुनसक्छ।
1: हजुर
0: सो अब त्यो अल्ट्रासाउन्ड या एमआरआई सिटीहरूले हामीलाई अलिकति इन्डिकेट
1: त्यो
0: गर्छ
1: चाहिँ भनेपछि यसको साइज त हेरी हेरी हुन्छ होला
0: साइज
1: हजुर,
0: कस्तो खालको
1: कस्तो
0: हो
1: खालको
0: र
1: हजुर
0: अब त्यो देख्दा हामीलाई केही सस्पिसियस छ भने हामी ट्युमर मार्कर्सहरू भने
1: हजुर
0: ब्लड
1: हजुर
0: टेस्ट गर्छ,
1: हजुर हजुर
0: त्यो रेजहरू छ भने
1: हजुर
0: त्यही हिसाबले जस्तो तपाईँको इन्भेस्टिगेसन रिपोर्ट आयो त्यही
1: हजुर
0: हिसाबले
1: हजुर
0: हामी ट्रिटमेन्ट हुन्छ।
1: हजुर
0: सो
1: हजुर
0: सबै यस्तो होइन कि सबै सिस्टलाई अपरेटै गर्नुपर्छ
1: भन्ने
0: भने होइन,
1: छैन हजुर
0: डिपेन्ड गर्छ कुन चाहिँ सिस्ट हो। कोही
1: हजुर
0: बेला
1: हजुर
0: दबाई 2-3 महिनाको दबाई दियो भने त्यो
1: ठिक
0: सबसाइड पनि
1: पनि हुन्छ
0: हुनसक्छ।
1: है,
0: हजुर
1: भनेपछि गर्भधारणमा यसले बाधा ल्याउनु पनि सक्छ, कोही ठुलो छ भने चाहिँ के हो?
0: हजुर हजुर अब जस्तो पिसिएस भन्यो भने इरेगुलर साइकल हुन्छ,
1: हजुर
0: त्यसले
1: हजुर
0: प्रब्लम हुनसक्छ
1: हजुर
0: तर
1: हजुर
0: त्यो सिस्ट निकाल्ने सिस्ट होइन, सो
1: छैन
0: डराउनु
1: हजुर
0: पर्दैन।
1: हजुर
0: अरू सिस्ट डिपेन्ड गर्छ कि के हो, त्यसले
1: हजुर
0: गर्दा कोही बेला प्रब्लम ल्याउनु सक्छ।
1: हजुर हजुर त हुन्छ डाक्टर साहब, अब भने हामी आएका छौँ कार्यक्रमको अन्त्यतिर, र डाक्टर साहब आज हामी माझ यसरी आइदिनु भएर यति राम्रो राम्रो जानकारीहरू है हाम्रो श्रोताहरूसित सेयर गरिदिनु भयो, राम्रो राम्रो जानकारीहरू हाम्रो श्रोताहरूलाई पनि उपलब्ध गराइदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद है। र अब मलाई पनि कार्यक्रमबाट बिदा माग्ने समय भइरहेछ, र आजलाई भने अब यो प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवनबाट म डाक्टर ईशा शर्मा लगायत म रश्मि पनि यहाँबाट आज्ञा चाहन्छु, जाँदा जाँदै म धन्यवाद दिन चाहन्छु हाम्रा सम्पूर्ण प्राविधिक मित्रहरूलाई जसको कारणले आज हामी हाम्रा श्रोताहरूसित कुराकानी गर्न सक्यौँ, श्रोताहरूले आफ्नो प्रश्न डाक्टर साहबसँग राख्न सक्नुभयो, र हाम्रो शान्त दाजु अगाडि यहाँ हाम्रो अघि हुनुहुन्छ है, यहाँलाई पनि धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ, र अब मलाई पनि यहाँबाट बिदा माग्ने समय भएकोले म रश्मि पनि अहिलेलाई भने आज्ञा चाहन्छु, र हाम्रो अघिल्लो क्रममा समय भएको छ समाचारको, जोडिरहनु होला आकाशवाणीसँग।

यो आकाशवाणी हो, साँझ 6 बजेको मुख्य समाचार मनिषा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियाका लागि प्रस्थान गर्नुभएको छ। यस यात्राको उद्देश्य प्रवासी समुदायमाथि विशेष ध्यान दिँदै दुवै देश बीचमा आर्थिक अनि रणनीतिक सम्बन्धहरूलाई अझ बलियो बनाउनु हो। नवीन अनि नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज भारतीय मानक ब्यूरो बीआईएससँग एक समीक्षा बैठकको अध्यक्षता गर्नुभयो, जसमा बेंगलुरूमा सम्पन्न हुने आगामी ब्रिक्स देशहरूका राष्ट्रिय मानकीकरण निकायहरूका प्रमुखहरूको बैठकको तयारीहरूबारे जानकारी लियो। वाराणसी हवाई अड्डाको नयाँ टर्मिनलमा देशको पहिलो 6 लेनको अण्डर

0: आवास निर्माण भइरहेको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज सामाजिक सञ्जाल पोस्टमा अण्डरपासको काम भइरहेको घोषणा गर्नुभयो। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयले बताएको छ कि आजसम्म देशभरिका 23 करोड़ भन्दा बढी मानिसहरू नशामुक्त भारत अभियानसँग जोडिएका छन्। कर्मचारी भविष्य निधि संगठन ईपीएफओले यस महिनाको 15 तारिकसम्ममा लगभग 34 करोड़ ईपीएफ खाताहरूमा आर्थिक वर्ष 2025-26 का लागि 8.25% ब्याज जमा गर्ने प्रक्रिया पूरा गर्नेछ। विदेश राज्यमन्त्री पवित्रा मार्गेरिटाले आज नयाँ दिल्लीमा अफगानिस्तानका कृषि सिंचाई अनि पशुधन मन्त्रीसँग भेटघाट गर्नुभयो। ब्रिक्स महिला मन्त्रीस्तरीय सम्मेलन आज बिहान केरलमको कोचीमा शुरू भयो। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने राष्ट्रिय राजमार्ग 10 को एक खण्ड 11 जुलाईदेखि 13 जुलाईसम्म दैनिक 5 घण्टा अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। सुन्नु हुँदै थियो मुख्य समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब श्रोताहरूलाई सुनाउनेछौँ हिन्दी फिल्मी गीत। श्रोताहरूको निम्ति यो पहिलो गीत लिएका छौँ फिल्म बालिका वधुबाट। अमित कुमारको स्वरमा, सङ्गीत हो राहुल देव वर्णनको, शब्द आनन्द बक्सीको।

श्रोताहरूले अहिले सुन्नुभयो फिल्म मुकद्दर का सिकन्दरबाट यो गीत। किशोर कुमारको स्वरमा सङ्गीत थियो कल्याणजी आनन्दजीको, शब्द अन्जान अनि प्रकाश मेहराको। एफएम एक

0: ए हे चुल्ठे भाइ, पसौँ पसौँ।
1: ए हुन्छ
0: नमस्कार,
1: हुन्छ।
0: दिदीहरू पो हुनुहुँदो रहेछ त।
1: ए नमस्कार
2: कान्छीमाई दिदी, नमस्ते छ, नमस्ते छ धनमाय बहिनी।
3: हजुर हजुर,
2: यहाँ चुल्ठे भाइ र बिरे भाइ आइपुग्नु भएछ है।
3: हो नि, र मेरो पनि यहाँ चुल्ठे भाइ र बिरे भाइलाई नमस्ते छ।
1: नमस्कार,
3: सजिलो गरी बस्नुहोस् है भाइहरू।
1: हुन्छ हुन्छ,
2: चुल्ठे भाइ यतातिर बस्नुहोस् न, तपाईँ त्यो कुनामा जानुहुन्छ, यता आएर बस्नुहोस्। सजिलो गरेर बात मार्नु पऱ्यो नि त हौ, समय
3: नि
2: लामो छ, बात मार्नु छ।
0: हो नि, आज त हामी चारैजना भेट भइएछ है। जो जन हो यो कोही बेला भेटिन्छ सँगै है।
2: हो नि, यसरी चारैजना भेटघाट हुँदा नि एकदम रमाइलो हुन्छ, खुसी लाग्छ मलाई त।
3: हो नि, सभामा यसरी सबैजना भेटघाट हुँदा त रमाइलो नै हुन्छ नि दिदी।
2: हजुर हजुर,
0: अनि हामी यसरी भेटघाट भएपछि हाम्रो सभामा विभिन्न विषयहरूमा काम लाग्ने विषयमा कुराकानी गर्छौँ। सधैँ यहाँ धनमाया दिदीले नि, कान्छीमाया दिदी, विभिन्न कुराहरू सोध्नुहुन्छ क्या।
3: ज्यू ज्यू ज्यू,
0: घरबाटै सोचेर आउनुहुन्छ।
3: तपाईँहरूले ठिकै कुरा गर्नुभयो, नजानेको नबुझेको कुरोहरू त अब सभामा नै गर्नु पर्यो।
2: हजुर हजुर,
3: सभामै सबै विषय लिएर त आउँछु भनेर सोध्छु नि त।
2: के सोध्नु छ सोध्नुहोस् है। यहाँ चुल्ठे भाइले त अटु चुचु चुचो पार्दैछ अघिदेखि बताउनुलाई।
1: होइन, अब हामी सबैजना मिलेर बताउनु पर्यो नि, तर सोध्ने चाहिँ के हो त्यही त बुझेको छैनौ त।
3: सोध्नुपर्ने कुरो चाहिँ आज अलिक छुट्टै छ नि तपाईँहरूलाई, वायु प्रदूषण सम्बन्धी पो केही कुरो सोध्नु पर्यो भन्दैछु बिरे भाइ, चुल्ठे भाइ, तपाईँहरू कान्छीमाया दिदी, तपाईँहरू सबैजनालाई।
0: साह्रै राम्रो विषय छान्नु भएछ धनमाया दिदी।
1: हो नि हो नि,
0: किनभने अहिलेको समयमा यो वायु प्रदूषण भनेको त एउटा मुख्य विषय नै भएर गएको छ नि त।
1: अनि अब वायु प्रदूषण भनेको चाहिँ नि धनमाया दिदी, वातावरणमा रहेको हावामा जुन चाहिँ धुलोहरू हुन्छ, धुवाहरू हुन्छ, विषाक्त ग्यासहरू हुन्छ, रासायनिक पदार्थहरू मिसिएको हुन्छ, र अन्य हानिकारक कणहरू जति हुन्छ, आवश्यक भन्दा बढी मात्रामा मिसिँदा चाहिँ हावा नै दूषित हुन्छ।
0: हो नि,
1: यस्तो अवस्थालाई चाहिँ हामी के भन्छौँ, वायु प्रदूषण भन्छौँ। अब यसले चाहिँ हाम्रो स्वास्थ्य, जनावरहरूको धरी स्वास्थ्य, वनस्पति, जलवायु, वातावरण सबैमा नकारात्मक असर पार्छ क्या दिदी। हामीले यो वायु प्रदूषणलाई चाहिँ यसरी लिनुपर्छ।
3: ज्यू हजुर, वायु प्रदूषणका मुख्य कारणहरू चाहिँ के छ होला त्यो पनि बताइदिनुहोस् न।
0: कान्छीमाया दिदी तपाईँ बताउने कि म सुरु गरौँ?
2: एहे तपाईँ बताइदिनुहोस्।
0: हुन्छ नि कान्छीमाया दिदी, म नै बताइदिउँला। अब वायु प्रदूषणको मुख्य कारणहरूमा प्राकृतिक कारणहरू सम्बन्धी तपाईँलाई जानकारी गराउँछु धनमाया दिदी। प्राकृतिक कारणहरूमा चाहिँ डढेलो, ज्वालामुखी, धुलो, आँधी है, पराकण र प्राकृतिक रूपमा हुने जङ्गलको आग लागि चाहिँ रहेको छ। त्यसरी नै मानवले सृजना गरेको कारणहरू पनि रहेको छ। जस्तै उद्योग र कारखानाबाट निस्किने धुवाँ, सवारी साधनबाट निस्किने धुवाँ, प्लास्टिक, फोहोर र टायर जलाउने धुवाँ, त्यसरी नै कोइला, दाउरा तथा डिजलको अत्याधिक प्रयोग हुने धुवाँ,
3: हजुर हजुर,
0: अनि निर्माण कार्यबाट उड्ने धुलोहरू,
3: हजुर,
0: यो चाहिँ मानवले सृजना गरेको कारणहरू भित्र पर्छन्।
3: ज्यू ज्यू हजुर,
0: त्यसरी नै कृषि अवशेष, परालहरू कति ठाउँमा जलाउँछ नि,
3: हजुर,
0: त्यो जलाउनाले पनि वायु प्रदूषण हुन्छ।
3: हजुर,
0: त्यसरी नै वन फडानी, इँटाको भट्टा भयो, जेनेरेटरहरू पनि वायु प्रदूषणका कारणहरू हो धनमाया दिदी।
3: हजुर, अनि अर्को कुरो के छ भने वायु प्रदूषणका प्रकारहरू पनि हुन्छ चुल्ठे भाइ।
1: हुन्छ नि दिदी, अब वायु प्रदूषणको प्रकारमा चाहिँ अब एकदमै सानो सानो, अत्यन्त सानो कणहरू जुन चाहिँ हुन्छ नि त्यो फोक्सोमा पुग्छ, त्यो धुलोको कणहरू पनि फोक्सोमा पुग्छ। अब हेर्नुहोस् है, कार्बन मोनोअक्साइडहरू, यस्तो ग्यासहरू, कार्बन डाइअक्साइडहरू, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, ओजोन, सिसा, अमोनिया, यो सबै कुराहरू चाहिँ त्यो वायुमा मिसिएर चाहिँ फोक्सोभित्र पुग्छ क्या दिदी। यो यसले चाहिँ वायुलाई नै एकदमै प्रदूषण गर्छ यो चिजहरूले।
3: हजुर, अनि वायु प्रदूषणका असर चाहिँ मानव स्वास्थ्यमा चाहिँ के पर्छ होला,
2: म बताइदिनु पर्यो बिरे भाइ।
0: हुन्छ नि हुन्छ नि,
2: यहाँ धनमा बहिनीले सोधिहाल्नु भयो, यो वायु प्रदूषणको असर चाहिँ मानिसमा कस्तो, मानव स्वास्थ्यमा कस्तो पर्छ भन्दा, जस्तो अब दम लाग्ने,

0: असर पार्छ भन्दा नि जलवायु परिवर्तन हुन्छ, अमिलो वर्षा अथवा अम्लीय वर्षा हुन सक्छ, ओजोन तहमा असर पार्न सक्छ, वनस्पतिहरू नष्ट हुन सक्छ, माटोको गुण घट्न सक्छ अनि जैविक विविधतामा यसले असर पार्न सक्छ। अनि यसले गर्दाखेरि चाहिँ आर्थिक असर हुन सक्छ, स्वास्थ्यमा खर्च बढ्ने, कृषि उत्पादन घट्ने, पर्यटनमा असर पार्ने र काम गर्ने क्षमताहरू पनि घट्न सक्छ।
1: वायु प्रदूषण भयो भनेर चाहिँ हामीले कसरी जान्नुपर्ने हो, कसरी बुझ्नुपर्ने हो?
2: वायु प्रदूषण भयो भनेर बुझ्नको निम्ति चाहिँ यो एयर क्वालिटी इन्डेक्सद्वारा चाहिँ बुझ्न सकिन्छ।
1: ए
2: अब जग्गा जग्गामा यस्तो बोर्ड जस्तो लगाएको हुन्छ नि, त्यहाँनिर लेखिएको हुन्छ एक्युआई भनेर लेखिएको हुन्छ।
0: हो नि अब जसरी हामी हाम्रो तापमान नाप्छौँ नि, त्यसरी नै हावाको प्रदूषण भएको छ या छैन भन्ने बुझ्नुको लागि यस्तै मापक यन्त्रहरू राखिएको हुन्छ। धनमाया दिदी,
2: जग्गा जग्गामा तपाईँले देख्नुभयो भने लेखिएको हुन्छ एक्युआई भनेर लेखिएको हुन्छ नि, हजुर, एयर क्वालिटी इन्डेक्स भनेको थियो। अब त्यसमा चाहिँ तपाईँको शून्यदेखिको 50 भित्रमा छ भनेदेखि त्यो एकदमै राम्रो
0: हो नि।
1: हजुर,
2: अब 51 100 सङ्ख्यासम्म छ भने त्यो चाहिँ सन्तोषजनक भनौँ न, ठिक ठिकै भनौँ न, त्यति मान्न सकिन्छ। अनि 101 150 छ भने चाहिँ अलिकति संवेदनशील व्यक्तिहरूको लागि चाहिँ अस्वस्थ भन्छौँ नि, अलिअलि बिमारीहरूको लागि चाहिँ त्यो ठिक होइन,
0: श्वास सम्बन्धी
2: बिमारीहरूको निम्ति ठिक होइन, अलिकति उमेर पुगेका मानिसहरूको लागि त्यो हावाको गुणस्तर चाहिँ ठिक होइन।
1: अनि
2: बुझ्नु पर्यो, अनि 151 200 तपाईँले देख्नु हुँदैछ भने चाहिँ त्यो चाहिँ एकदमै राम्रो होइन, अस्वस्थ भनेर बुझ्नु पर्यो। अब त्यसरी नै 201 300 हो भने चाहिँ धेरै अस्वस्थ, एकदमै
0: खतरनाक
2: 300 माथि पनि हुन्छ, यो चाहिँ अत्यन्त खतरनाक।
1: हजुर,
2: अब यो चाहिँ हामीले हेर्नु पर्यो कि अब एयर क्वालिटी इन्डेक्समा त्यो मापन गर्ने यन्त्रमा हेर्नु पर्यो कि हाम्रो हावाको गुणस्तर चाहिँ कस्तो छ के छ भनेर हामीले त्यो हिसाबले चाहिँ हेर्न सकिन्छ।
1: जान्ने बुझ्नेले चाहिँ
2: बुझिहाल्छ।
1: अनि अर्को कुरो के छ भने वायु प्रदूषण नियन्त्रणको चाहिँ केही उपायहरू छ कि छैन होला?
0: यसमा त धेरै उपायहरू छ नि,
1: बताउँदै जानुहोस् न।
0: तर यो वायु प्रदूषणको रोकथाम गर्ने उपायहरू सम्बन्धी जान्नुभन्दा पहिले चाहिँ हामी फेरि अर्को गीत सुनेर आनन्द लिउँ न ल।
2: धेरै राम्रो कुरा गरौँ ल, अब सुनाउनु त गीत।
1: बोल्दा बोल्दा घाँटी सुक्यो होला, यो चिया पनि पिउनुहोस् न बिरे भाइ, चुल्टे भाइ, कान्छे भाइ दिदी।
0: हुन्छ
2: हुन्छ हुन्छ।

0: लौत अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि आज यहाँ धनमाया दिदीले हामीलाई वायु प्रदूषण सम्बन्धी कुराहरू सोध्नु हुँदैछ अनि हामीले जाने जति कुराहरू बताउँदैछौँ
1: अनि
0: अघि गीत सुन्न अगाडि यहाँले वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरू के छ भनेर सोध्नु भएको थियो
1: है.
0: अब यो विषयमा अघि बढाउँ ल कुराकानी. यो वायु प्रदूषण नियन्त्रणको उपायहरूमा हामीले धेरै उपायहरू गर्न सक्छौँ जसमध्ये व्यक्तिगत रूपमा हामीले के गर्ने है व्यक्ति प्रति व्यक्तिले के गर्ने भन्ने कुराहरू छ. जस्तै सार्वजनिक यातायात प्रयोग गर्ने साइकल वा पैदल हिँड्ने के धनमाया दिदी फोहोर तथा प्लास्टिक नजलाउने घर वरिपरि रुख रोप्ने ऊर्जा पनि हामीले बचत गर्ने आवश्यक परे मास्क लगाउने यो उपायहरू चाहिँ व्यक्तिगत रूपमा गर्न सक्छौँ. अनि यहाँ मैले जुन प्लास्टिक नजलाउने भन्ने कुरा गरेँ नि यो त झन् एकदमै जरुरी कुरा हो धनमाया दिदी. किनभने अहिलेको समयमा हेर्नु हो भने प्लास्टिकको प्रयोग धेरै मात्रामा बढिराखेको छ
1: है.
0: सानो थैलादेखि लिएर ठुलो ब्यागसम्म हामी प्लास्टिक नै प्रयोग गरिराखेका छौँ अनि यो चाहिँ अब हामी व्यवस्थापन राम्रोसँगले गर्दैनौँ घरमै जलाइराखेका हुन्छौँ है. तर यो प्लास्टिक जलाउँदा चाहिँ विभिन्न प्रकारको रोगहरू हामीलाई लाग्न सक्छ के धनमाया.

0: त्यसले गर्दाखेरि हामीले यसको रोकथाम गर्नु हो भने यसको प्रयोगमा चाहिँ हामीले कमी ल्याउनु पर्छ।
1: त्यति मात्र कहाँ हो र धनमय बहिनी, बिरे भाइले जति बताउनु भयो नि त्यो बाहेक पनि के छ भन्दाखेरि मुख्य कुरो हामीले समुदाय स्तरमा चाहिँ सरसफाइ अभियान चाहिँ गरिहाल्नु पर्यो, सबैजना मिलेर गर्नु पर्यो होइन। त्यो बाहेक पनि हामीले वृक्षारोपण गर्नु पर्यो, चारैतिर वृक्ष रोप्नु पर्यो जग्गा खाली छ भने। अनि फोहोरको चाहिँ उचित व्यवस्थापन गर्नु पर्यो, फोहोर जताततै फ्याँक्नु भएन। त्यसरी नै खुल्ला रूपमा फोहोर जलाउन चाहिँ रोक्ने गर्नु पर्यो हामीले
2: है।
0: हो नि, ठिकै कुरा गर्नुभयो। अनि तपाईँलाई जानकारी गराइराखौँ कि प्लास्टिक चाहिँ जताभावी बाल्नु हुँदैन। अनि प्लास्टिक जलाउनेलाई चाहिँ ठुलो कानुनी कारवाही पनि हुन सक्छ है धनमाया दिदी, बुझिराख्नुहोस् बुझ्नुभयो। जुन व्यक्तिले प्लास्टिक डढाउँछ नि त्यो व्यक्तिलाई जरिमानासँगै कानुनी कारवाही स्वरूप कारावास पनि हुन सक्छ। त्यसले गर्दाखेरि प्लास्टिक जलाउनु चाहिँ एकदमै राम्रो होइन है धनमाया दिदी,
1: स्वास्थ्यको लागि पनि त राम्रो होइन।
2: धेरै कुरोमा अब ध्यान दिनुपर्ने रहेछ त है, जतासुकै हामीले यो प्लास्टिक जलाउनु पनि भएन, फ्याँक्नु पनि भएन।
1: हजुर हजुर।
3: अनि वायु प्रदूषण नियन्त्रण गर्नको निम्ति नि सरकारी स्तरमा पनि धेरै काम गर्न सकिन्छ है,
2: के कुरो होला नि यसमा चाहिँ?
3: अनि विशेष गरी उद्योगहरूको, कल कारखानाहरूको जुन चाहिँ चिजहरू धुवाहरू निस्किन्छ नि त्यो माथि चाहिँ नियन्त्रण गर्नु पर्यो।
0: यो चाहिँ सरकारले गर्न
3: सक्छ यो सरकारी स्तरमा होइन। यो इँटा भट्टाहरू जति पनि छ त्यो सुधार गर्नु पर्यो, त्यसको पनि नियन्त्रण गर्नु पर्यो।
0: हो नि, अब सुकाउनलाई चाहिँ धेरै प्रकारको दाउराहरू चाहियो नि त। अब यसलाई सुधार गरेर अहिले त अब विभिन्न तहमा यस्तो गर्न सकिन्छ नि है, बिजुलीको माध्यमबाट पनि हिटरहरू प्रयोग गरेर है, त्यस्तो आधुनिक पद्धति चाहिँ
3: अप्नाउनु पर्यो। हो, त्यसरी विद्युतीय सवारी प्रवर्धन पनि गर्नु पर्यो। अब सवारी साधन चाहिँ पेट्रोल डिजलहरू मात्रै छ नि त होइन, सवारी साधन चाहिँ विद्युतीय सवारी साधन उपयोगमा बेसी मात्रामा आयो भने चाहिँ त्यो वायु प्रदूषण चाहिँ अलिकति घट्छ भनौँ न, कमी हुन्छ। अनि साथसाथै कडा वातावरणीय कानुन चाहिँ लागू गर्नु पर्यो। अनि साथसाथै अघि भनेको थियो नि जुन चाहिँ एयर क्वालिटी इन्डेक्स भनेर, हो त्यसको पनि निगरानी त राख्नु पर्यो नि त। जुन ठाउँमा वायु प्रदूषण बढी छ त्यो त नाप्नु पर्यो नि त, यो ठाउँमा बेसी रहेछ यो ठाउँमा कम्ती रहेछ भनेर हामीले त गर्न सक्दैनौँ। तर सरकारी स्तरमा त यसलाई निगरानी राख्न सकिन्छ नि, अनि निगरानी राखेर चाहिँ त्यो माथि चाहिँ कार्य गर्नु चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ। अनि स्वच्छ ऊर्जाको प्रयोग पनि बढाउने त्यो हिसाबले गर्यो भने चाहिँ सरकारी स्तरमा, अब व्यक्तिगत स्तरमा त बिरे दाजुले बताइदिइहाल्नु भयो, सरकारी स्तरमा चाहिँ यो प्रकारले गर्न सकिन्छ।
2: हजुर हजुर। अर्को कुरो के छ भने नि कान्छीमा दिदी, वायु प्रदूषण बढी हुने समय चाहिँ कुन होला नि, त्यो पनि त बुझ्नु पर्यो।
1: हजुर, अब यो वायु प्रदूषण चाहिँ जाडो मौसममा चाहिँ बढी हुने गर्छ।
2: ए, जाडो मौसममा
0: हो नि, अब जाडो हुँदाखेरि हामी दाउराहरू धेरै मात्रामा जलाउँछौँ है,
1: आगो ताप्छौँ,
0: हो त्यसले गर्दाखेरि चाहिँ वायु प्रदूषण हुने सम्भावना चाहिँ हुन्छ।
2: हजुर हजुर।
1: त्यसरी नै लामो समयसम्म वर्षा नहुँदा पनि यो वायु प्रदूषण बढी हुने सम्भावना हुन्छ है।
2: हजुर।
1: र त्यसरी नै सवारी चलाउँदा चाप पर्छ नि, त्यति बेला पनि जुन चाहिँ धुवा निस्किन्छ त्यति बेला पनि यो वायु प्रदूषण बढी हुने गर्छ। डडेलो लागेको बेलामा पनि वायु प्रदूषण हुने गर्छ, र फोहोर वा पराल जलाउने समयमा पनि वायु प्रदूषण चाहिँ बढ्न सक्छ है धनमाई बहिनी।
2: ए हजुर। त्यो बाहेक पनि अरू धेरै कुरोहरू छ होला नि बिरे भाइ, बताउनुहोस् न।
0: यो सँगसँगै अर्को थप्नु मन लागेको कुरा चाहिँ के भने धनमाया दिदी,
2: हजुर,
0: भारत र हाम्रो पश्चिम बङ्गाल राज्यलाई हेर्नु हो भने भारतको धेरै सहरहरूमा जाडोको समयमा चाहिँ वायु प्रदूषण बढ्ने गर्छ, अघि कारण पनि हामीले बतायौँ। अनि पश्चिम बङ्गालका केही सहरी तथा जहाँनिर कल कारखानाहरू भएको क्षेत्र छ नि, त्यहाँ चाहिँ सवारी साधन उद्योग, इँटा भट्टा र निर्माण कार्यका कारण प्रदूषण बढ्ने देखिन्छ। अनि हाम्रो दार्जिलिङ अनि खरसाङ क्षेत्रमा सामान्यत अरूको तुलनामा धेरै मात्रामा सफा भए पनि डडेलो, सवारी साधन, निर्माण कार्य र जब चाहिँ फोहोर जलाइन्छ नि त्यो समयमा चाहिँ प्रदूषण बढ्ने गर्दछ।
2: हजुर हजुर। अब यसरी वायु प्रदूषण भयो भने हामीले चाहिँ के गर्ने?
3: अब वायु प्रदूषण भयो भने चाहिँ हामीले के गर्ने, हाम्रो मुख्य काम के हुन्छ भन्दाखेरि चाहिँ नि धनमा दिदी,
2: हजुर,
3: हामीले रुख रोप्ने कार्यहरू चाहिँ गर्नुपर्छ, रुखहरू चाहिँ रोप्दै गर्नुपर्छ।
0: रुख रोपेर मात्र कहाँ हुन्छ र चुल्ठे भाइ, रुख

0: रोपेर त्यसको निगरानी पनि गर्नु पर्यो नि,
1: अब रुख चाहिँ चाहियो हामीलाई है स्वच्छ हावाको लागि, त्यही कारण चाहिँ अहिलेदेखि नै हामीले रुख रोप्ने कार्य चाहिँ गर्नु पर्यो। अनि सार्वजनिक यातायात प्रयोग गर्ने
0: हो नि,
1: अब हामी भन्छौँ नि अब हामीलाई कतै जानु पर्यो भने मेरो घरमा त गाडी चाहिँ एक्लै जानु पर्यो भने त्यो गाडी लिएर निस्किन्छ, कोही के लिएर निस्किन्छ, तर सार्वजनिक यातायात गर्यो भने चाहिँ यो प्रदूषण चाहिँ घट्छ
0: हो नि, जस्तै अब
1: सवारीबाट निस्किने प्रदूषणहरू घट्छ,
0: बसहरूमा हामीले प्रयोग गर्दा त आफ्नो गाडी लानु
1: परेन,
2: हो नि घरको एकजनाले एक एकवटा गाडी लानु परेन, यसो कहीँ जानु छ भने गाउँको मिलेर एउटा गाडीमा जाँदा पनि भयो।
1: अनि स्वच्छ ऊर्जा प्रयोग गर्ने, अनि साथसाथै सवारी साधनको नियमित मर्मत गर्ने,
0: ठिक कुरा गर्नुभयो हो नि। अब यदि गाडी चाहिँ अब ठिक छैन भने यसले अब प्रदूषण त बेसी फैलाउँछ नि त, त्यो भएर आफ्नो सवारी साधनलाई चाहिँ याद गरेको छ भने यसले वायु प्रदूषणमा पनि सहयोग गर्छ है।
2: हो त, कोही बेला हामी यसो गाडीमा जाँदा पिछाडिबाट कस्तो धुवा आइरहेको हुन्छ, कालो
1: त्यो सवारी साधनको चाहिँ नियमित मर्मत पनि गर्नु पर्यो। अनि अर्को कुरा चाहिँ हामीले गर्नुपर्ने कुरा चाहिँ फोहोर चाहिँ छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने, अब अहिले गिलो र सुक्खा त्यो चाहिँ अलग अलग राख्नु पर्यो नि त फोहोर व्यवस्थापन गर्नुको लागि।
0: अब गिलो भनेको चाहिँ धनमाया दिदी घरबाट निस्किने साग सब्जीको छिल्का भयो होइन, यसलाई चाहिँ एकपट्टि राख्यो, अनि सुक्खा जो चाहिँ प्लास्टिकहरू हुन्छ नि त्यसलाई चाहिँ अलग्गै राख्यो भने चाहिँ अब अहिले त अब हामी के गर्छौँ भन्दाखेरि सरकारी तौरमा नै यो मैलाहरू उठाउने व्यवस्था गरिराखेको छ है, अनि गिलो जति पनि मैलाहरू हुन्छ त्यसलाई त हामी मल पनि व्यवहार गर्न सक्छौँ
1: नि त, अनि जुन चाहिँ सुक्खा छ सुक्खा पनि त काहीँ न काहीँ त्यो रिसाइकल हुन्छ, अर्को सामान बनिन्छ, फेरि प्रयोग गरिन्छ, अनि त्यही कारण चाहिँ अब दुइटै एकैचोटि मिसिएको छ भने चाहिँ त्यसले चाहिँ एकदमै प्रदूषण त्यसले बढाउँछ
0: हो नि। जस्तै अब तपाईँले रिसाइकलको कुरा गर्नुभयो नि, सँगै छुट्टाएको छ भने त फेरि रिसाइकल गर्नु पनि त अप्ठ्यारो पर्यो नि त,
1: हो छुट्टाएको छैन भने त अप्ठ्यारो पर्यो नि। अब हामीले के गर्ने त भन्यौँ, के नगर्ने भन्दा चाहिँ प्लास्टिक या त फोहोरहरू चाहिँ नजलाउने अघि पनि कुरा अनि हामीले वन फडानी नगर्ने, जताभावी रुखहरू नकाट्ने, अनि अनावश्यक सवारी प्रयोग नगर्ने, आफूलाई काम छैन रै पनि हामी सवारी साधन चाहिँ प्रयोग नगर्ने, अनि उद्योगहरूबाट फिल्टर बिना धुवा नछोड्ने
0: हो नि। अब कल कारखानातिर सोझै त्यो धुवा चाहिँ वातावरणमा छोड्नु भन्दा चाहिँ त्यहाँनिर फिल्टर गरेर है अलिकति भए पनि यसले वायु प्रदूषणमा सहयोग पुग्छ नि त, त्यो भएर फिल्टर लगाएको छ भने चाहिँ एकदमै उचित हुन्छ हौ धनमाया दिदी।
3: ठिक कुरा गर्नुभयो बिरे भाइ, चुल्ठे भाइ, कान्छीमाई दिदी। त्यो बाहेक पनि अरू अझै केही कुराहरू छ बिरे भाइ, बताउनुहोस् न।
0: अब समग्रमा यो वायु प्रदूषण सम्बन्धी भन्नु पर्दाखेरि अहिले हेर्नु हो भने वायु प्रदूषण चाहिँ हाम्रो विश्वकै एउटा प्रमुख वातावरणीय तथा स्वास्थ्य चुनौतीहरू मध्ये एक हो।
3: हजुर,
0: यसको मुख्य कारण मानव गतिविधि भए तापनि समाधान पनि हाम्रै व्यवहारमा हामीले परिवर्तन ल्यायो भने सजिलो पनि छ है धनमाया दिदी। स्वच्छ प्रविधिको प्रयोग गर्ने, वृक्षारोपण, प्रदूषण नियन्त्रणको कानुनको हामीले कडासँग पालन गर्ने, अनि जनचेतना पनि फैलाउनु पर्छ यो विषयमा के धनमाया दिदी। यसो गरिएमा चाहिँ वायु प्रदूषण चाहिँ हामी केही हदसम्म रोक्न चाहिँ सक्छौँ।
3: हजुर,
0: फेरि अब यो चाहिँ एकजनाले गर्ने कार्य होइन है धनमाया दिदी, यो चाहिँ समुदाय मिलेर गर्न कार्य हो
2: नि। एकजनाले त गर्नु पनि त सकिँदैन,
0: हजुर,
2: र सबैजना मिलेर जनचेतना चाहिँ हुनु पर्यो।
3: हजुर,
0: अनि तपाईँलाई थाहा भएकै कुरो हो धनमाया दिदी, पशुलाई खेद्नु पछि लागेर मान्छेलाई खेद्नु अघि लागेर भन्छ नि, कुनै पनि कुरो चाहिँ एकजनाबाट सुरु गर्नु पर्यो, अनि आफैबाट सुरु गर्यो भने चाहिँ यो सिक्दै सिक्दै सिक्दै सबैले पनि जान्छ हौ धनमाया दिदी।
3: ज्यू राम्रो कुरा गर्नुभयो बिरे भाइ, कान्छीमाई दिदी, चुल्ठे भाइ।
0: अनि आज तपाईँलाई हामीले जुन वायु प्रदूषण सम्बन्धी हामीले जानेको कुराहरू तपाईँलाई बताएका थियौँ, तपाईँले पनि बुझ्नु भएछ, खुसी लाग्यो। यही खुसीमा चाहिँ अर्को गीत सुनेर आनन्द लिऊ न।
1: हुन्छ हुन्छ, सुनौ सुनौ।

0: लौ त दिदीहरू साथै यहाँ चुल्ठे भाइ, अहिले हामीले हाम्रो सभामा गीतहरू पनि सुन्यौँ है, कुराकानी पनि गर्यौँ। यसरी कुराकानी गर्दा गर्दै गीतहरू सुन्दा सुन्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौ।
1: बदलो बदलो आदत बदलो,
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो, अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।
3: FM 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणी गान्तोक केन्द्रको
4: प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको प्रेस क्लबको नवनिर्वाचित कार्यकारी निकायसित भेट गर्नुभयो, जसको नेतृत्व अध्यक्ष समीर हाङ लिम्बुले गरेका थिए। अन्तर्क्रियाको क्रममा श्री तामाङले प्रेस समुदायका सदस्यहरूका लागि सरकारले प्रदान गरिरहेको विभिन्न सुविधा र कल्याणकारी उपायहरूको वर्तमान स्थितिको बारेमा सोधपूछ गर्नुभयो। मुख्यमन्त्रीले नवनिर्वाचित कार्यकारी निकायलाई हार्दिक बधाई दिँदै 17 जुलाईमा हुने उनीहरूको आगामी स्थापना दिवसको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले केन्द्रीय गृह सचिव गोविन्द मोहनलाई भेटे र धेरै प्रमुख मुद्दाहरूबारे अभ्यावेदन पेश गरे। बैठकको क्रममा डाक्टर सुब्बाले सीमाको रणनीतिक महत्व र कठिन भूभागलाई ध्यानमा राख्दै सिक्किममा भारत नेपाल सीमामा रणनीतिक सड़कहरूको विकासलाई प्राथमिकता दिन मन्त्रालयलाई आग्रह गरे। उनले सीमा क्षेत्रमा तैनात सशस्त्र सीमा बलका कर्मचारीहरूलाई राम्रो पूर्वाधार र लजिस्टिक सहयोग प्रदान गर्ने महत्वमा जोड़ दिए। बैठकमा सिक्किम

विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजातिहरूका लागि सीट आरक्षणको लामो समयदेखिको विचाराधीन मुद्दामा पनि छलफल गरिएको थियो। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले आपातकालीन मरम्मत कार्य गर्न र चालकहरूको सुरक्षा सुनिश्चित गर्न 20 माइल बर्दाङमा राष्ट्रिय राजमार्ग 10 को एक सड़क खण्ड अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। 11 देखि 13 जुलाईमा बिहान 5 देखि 10 बजेसम्म यो खण्ड सबै सवारी साधनहरूका लागि बन्द रहनेछ। स्रोतहरूले आपातकालीन मरम्मत कार्य जारी रहेकोले यसो गर्न आवश्यक रहेको भनेका छन्। यस समयमा ट्राफिक जाम र सुरक्षा जोखिम हुने अधिकारीहरूले अनुमान गरेका छन्। भाजपा सिक्किमले आज आयुष्मान भारत योजनाका उपलब्धिहरूलाई प्रकाश पार्दै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख स्वास्थ्य सेवा पहलले राज्यमा किफायती स्वास्थ्य सेवासम्म पहुँचमा उल्लेखनीय सुधार गरेको बताएको छ। पार्टीले भन्यो, यो योजनाले सूचीबद्ध अस्पतालहरू मार्फत प्रति योग्य परिवारलाई वर्षेनी 5 लाख रूपियाँसम्मको स्वास्थ्य बीमा कवरेज प्रदान गर्दछ। यसले भन्यो, सिक्किममा यस योजना अन्तर्गत 99,227 लाभार्थीहरू दर्ता भएका छन् र 13,050 ज्येष्ठ नागरिकहरूलाई विस्तारित स्वास्थ्य सेवा पहल अन्तर्गत समेटिएको छ भने 4,067 आशा र आँगनवाड़ी कार्यकर्ताहरूलाई पनि यसको स्वास्थ्य कवरेज अन्तर्गत ल्याइएको छ। सिक्किमका बाबुछोरी ताइक्वाण्डो जोड़ी ग्राण्ड मास्टर त्रिलोक सुब्बा र अद्वैती सुब्बाले भोलिदेखि 11 जुलाईसम्म महाराष्ट्रको पुणेस्थित छत्रपति शिवाजी स्टेडियममा आयोजना हुने 5 राष्ट्रिय ताइक्वाण्डो पुम्से च्याम्पियनशीपमा सिक्किमको प्रतिनिधित्व गर्नेछन्। 8 डान ब्ल्याक बेल्टका अन्तर्राष्ट्रिय खेलाड़ी त्रिलोक सुब्बाले पुरूषहरूको 60 वर्ष मुनिको व्यक्तिगत र टीम पुम्से प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो डान ब्ल्याक बेल्ट अद्वैती सुब्बाले महिलाहरूको 30 वर्ष मुनिको व्यक्तिगत र टीम प्रतियोगितामा भाग लिनेछिन्। जिल्ला प्रशासनिक केन्द्र नाम्चीले आज जिल्लापाल अनुपा तामलिङको उपस्थितिमा शैक्षिक परामर्शदाता भारत लिमिटेड EDCIL का प्रतिनिधिहरूबाट विश्लेषण समीक्षा र कार्यका लागि विशेष टूल किट नीति तारा प्राप्त गर्यो। नीति आयोगद्वारा विकसित नीति तारा सजिलै लैजान सकिने एक प्लग एण्ड प्ले गवर्नेन्स टूल किट हो, जुन जिल्ला र ब्लक स्तरहरूमा प्रमाण आधारित योजना र डेटा संचालित निर्णय प्रक्रियालाई बलियो बनाउन तयार पारिएको हो। सुश्री तामलिङले पहलको प्रशंसा गर्दै टूल किटले जिल्लामा डेटा संचालित शासन विधिलाई अझ बलियो बनाउनेछ भनिन्। सिक्किम पर्यावरण पर्वको 4 संस्करणको उपलक्ष्यमा वन तथा पर्यावरण विभागले आज द ग्रीन वाकको आयोजना गर्यो। यसलाई सिक्किम सरकारका वन तथा पर्यावरण मन्त्री पिन्सो नामग्याल लेप्चाले गान्तोकको टाइटानिक पार्कबाट झण्डा देखाएर शुरूआत गरेका थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरीमा विभिन्न कलाकारको स्वरमा लोकगीत सुनाउनेछ भने 7:15 सुरसङ्गम कार्यक्रममा विभिन्न कलाकारको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवा भने 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रम सप्त सुरुमा रोनु मजुमदारबाट बाँसुरीमा राग मियाकी मल्हार सुनाउनेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 चर्चाका विषय अनि राति 10 बजे विविध भारतीको आजका फन्का रिले गरेर सुनाउनेछौँ।

भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगा हजमा बिहान 6:25 छत्तिसमा सुनाउनेछ कार्यक्रम अर्चना, जसमा मित्र शर्माबाट

त सुनौ नै छ। विषय छ मानव जीवनमा आध्यात्मको महत्व। विविध सूचना अनि जानकारी पाउनुहुनेछ बिहान 7:05 कार्यक्रम शुभ प्रभातमा। 7:15 विभिन्न कलाकारको स्वरमा हिन्दी भजन, 8:30 रङबिरङको संसार, 8:45 योजना जसमा प्रधानमन्त्री फसल बिमा योजनाबारे जानकारी पाउनुहुनेछ, 9:30 साहित्यिक कार्यक्रम सृजना, 10:02 हल्लो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:30 बङ्गला सङ्गीतको कार्यक्रममा गीताञ्जली प्रस्तुत गर्नेछौँ। यसै गरी भोलि दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 गीत सङ्गीत, 4:00 महिलाहरूको निम्ति कार्यक्रम नारी प्रगति, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ जसमा शिक्षिका रोजी रानी राईले अङ्ग्रेजी पाठ प्रस्तुत गर्नुहुनेछ। विषय छ माई ओन ट्रु फ्यामिली।

भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौँ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज 6:10 गाउँले सभा 6:50 यस केन्द्रको प्रादेशिक समाचार 7:00 कार्यक्रम लोकलहरीमा सुचित्रा सिंहको स्वरमा लोकगीत 7:15 सुरसङ्गम कार्यक्रममा उषा देवी रामु दामुको स्वरमा आधुनिक गीत 7:45 भुटानी कार्यक्रम 8:00 युवावाणी अनि 8:30 प्रादेशिक सङ्गीतको कार्यक्रममा असमी गीत सुनाउनेछौँ यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट 9:30 कन्ट्री वाइड अनि राति 10:00 विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौँ श्रोताहरू यी थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति बितेको 24 घण्टामा उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भयो भने कुचबिहार जलपाइगुडी अनि अलिपुरद्वार जिल्लाको 1-2 स्थानमा भारी वर्षा भयो आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालका जिल्लाहरूको 1-2 स्थानमा 7-20 सेन्टिमिटरसम्मको भारी वर्षा हुन सक्ने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ मौसमको साधारण विज्ञप्ति पूरा भयो

0: FM 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। तृणमूल कङ्ग्रेसको ब्याङ्क अकाउन्ट सम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालयले 150 करोड रुपियाँभन्दा अधिक रकमको शङ्कास्पद आर्थिक लेनदेनको पत्तो लगाएको छ। डिजे टिप्पणी मामिलामा तृणमूल कङ्ग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीमाथि जाँच प्रक्रियालाई जानी जानी ढिलो गर्ने उद्देश्यले बारम्बार अदालतमा उपस्थित नभएको सिआइडीले आरोप लगाएको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताबाट दुधे बेली ब्रिजको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। पश्चिम बङ्गालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलामा मुख्य आरोपी प्रवास मण्डलको पुलिस मुठभेडमा मृत्यु भएको छ र मौसम विज्ञान विभागका अनुसार पर्वतीय अनि तराई क्षेत्रहरूमा लगातार वर्षाको कारण आगामी केही दिनहरूसम्म पानी जमिने अनि पहिरो जाने स्थितिहरू उत्पन्न हुने आशंका बनिरहेको छ। अब समाचार विस्तारमा। तृणमूल कङ्ग्रेसको ब्याङ्क अकाउन्ट सम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालयले 150 करोड रुपियाँभन्दा अधिक रकमको शङ्कास्पद आर्थिक लेनदेनको पत्तो लगाएको छ। प्रारम्भिक अनुमान अनुसार यो रकम केही कम्पनीहरू मार्फत धन शोधन गरिएको हुन सक्छ। ईडी जाँचको केन्द्रमा विभिन्न ट्राभल र विमान सेवा कम्पनीहरू रहेका छन्। प्रारम्भिक जाँचमा करोडौं रुपियाँको शङ्कास्पद लेनदेन भएको संकेत पाइएको सूत्रले जनाएको छ। यस घटनामा केयरवेल एभिएसन नामक चार्टर्ड विमान सेवा बीचमा प्रदान

0: गर्ने कम्पनी ईडीको विशेष नजरमा रहेको छ। हिज मंगलबार जाँचको क्रममा कलकत्ताका 5 स्थानमा छापा मारियो। यस क्रममा धेरै कागजपत्र तथा विद्युतीय उपकरणहरू जफत गरिएको छ। जाँच अधिकारीहरूले ती सामग्रीहरूको जाँच गरी कथित अवैध आर्थिक लेनदेनबारे स्पष्ट जानकारी प्राप्त गर्ने प्रयास गरिरहेका छन्। केयरवेल एभिएसन अन्तर्गत अन्य धेरै कम्पनीहरू पनि सञ्चालनमा रहेको जाँचसँग सम्बन्धित सूत्रहरूले जनाएका छन्। ती कम्पनीहरूले मुख्य रूपले यात्रा तथा सेवा क्षेत्रसँग सम्बन्धित व्यापार गर्छन्। आरोप छ कि यिनै कम्पनीहरू मार्फत करोडौं रुपियाँको आर्थिक लेनदेन भएको छ। डीजे टिप्पणी मामिलामा तृणमूल कंग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीमाथि जाँच प्रक्रियालाई जानी जानी ढिलो गर्ने उद्देश्यले बारम्बार अदालतमा उपस्थित नभएको राज्य अपराध अन्वेषण विभागले आरोप लगाएको छ। अभिषेक ब्यानर्जीलाई आज दोस्रो पटक आवाजको नमूना प्रदान गर्न बोलाइएको थियो। यद्यपि उहाँ यस पटक पनि विधाननगर अदालतमा उपस्थित हुनु भएन। सीआईडी अधिकारीहरू र आवाजको नमूना संकलन गर्न तोकिएका विशेषज्ञले अदालतमा लगभग 2 घण्टासम्म उहाँको प्रतीक्षा गरे। उहाँको निरन्तर अनुपस्थितिपछि सरकारी अधिवक्ता विभास चट्टोपाध्यायले अदालतमा भन्नुभयो कि ब्यानर्जी अनुसन्धान ढिलो गर्ने उद्देश्यले जानी जानी अदालतमा अनुपस्थित भइरहेका छन्। सीआईडीले अदालतलाई लिखित रूपमा यो पनि जानकारी गराएको छ कि ब्यानर्जीले जानी जानी अदालतको निर्देशनलाई व्यवस्था गरिरहनु भएको छ, जसले गर्दा अनुसन्धानमा ढिलाइ भइरहेको छ। सरकार पक्षले अदालतलाई बारम्बार न्यायिक आदेशहरूको उल्लङ्घन गरेकोमा ब्यानर्जी विरूद्ध कडा कार्यवाही गर्न आग्रह गरेको छ। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताबाट दुधे बेली ब्रिजको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। यस अवसरमा सांसद, मन्त्री अनि विधायकहरू उपस्थित थिए। मुख्यमन्त्रीले दुधेको बालासन नदीमाथिको बेली ब्रिजलाई भर्चुअल रूपमा जनतालाई समर्पित गर्नुभयो। यो पुलले दुधेको सवारी साधनको आवागमन पुनर्स्थापित गर्नेछ अनि मिरिकलाई सिलिगुडी र अन्य ठाउँहरूसित जोड्न मद्दत गर्नेछ। यस अवसरमा मन्त्री विशाल लामा, सांसद राजु विष्ट र पहाडका विधायकहरूको उपस्थिति रहेको थियो।
1: दार्जिलिङ पहाड, तराई, डुवर्स र विशेष गरी सम्पूर्ण मिरिक क्षेत्रका जनताको तर्फबाट सांसद राजु विष्टले बालासन नदी पारी सम्पर्क पुनर्स्थापित गर्न मुख्यमन्त्रीको द्रुत र निर्णायक नेतृत्वको लागि हार्दिक आभार व्यक्त गर्नुभयो। मुख्यमन्त्रीको तत्कालको कार्यले पहाड़का जनताप्रति उहाँको गहिरो चासो र प्रतिबद्धतालाई दर्शाउँदछ भनी उहाँले अझ बताउनुभयो। यस कार्यको लागि भारतीय सेना, विशेष गरेर इस्टर्न कमाण्डको इन्जिनियरिङ टीमको सराहना गरियो, जसको प्रयासहरूद्वारा यो पुल सम्भव हुन सक्यो। साथै दार्जीलिङ जिल्ला प्रशासन, लोक निर्माण विभाग अनि दुधेका स्थानीय मानिसहरूको सहयोगको लागि पनि धन्यवाद ज्ञापन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको मार्गदर्शनमा दार्जीलिङ क्षेत्रलाई एक समृद्ध, सशक्त अनि विकसित क्षेत्रको रूपमा अघि बढाउने सांसद राजु विष्टले विश्वास व्यक्त गर्नुभएको छ। मनिषा छेत्री, आकाशवाणी खरसाङ।
0: पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लाको बारुईपुरमा भएको दुष्कर्म अनि हत्याको मामिलामा मुख्य आरोपी प्रभास मण्डलको मृत्यु भएको छ। आज राति लगभग 12:45 घटनाको नाटकीय रूपान्तरण अवधि प्रभासले पुलिस अधिकारीको बन्दुक खोसेर भाग्ने प्रयास गरेका थिए र एक राउण्ड गोली चलाएका थिए। इन्काउन्टरमा गम्भीर घाइते भएका प्रभासलाई अस्पतालमा मृत घोषित गरिएको थियो। प्रभास मण्डललाई एक नाबालिग बालिकासित दुष्कर्म अनि हत्याको आरोपमा पक्राउ गरिएको थियो। पक्राउ परेका अन्य 3 अभियुक्त अहिले पुलिस हिरासतमा छन्। पुलिसका अनुसार अनुसन्धान गरिरहेको टोलीले राति लगभग 12:45 जाँदा आरोपी प्रभास मण्डललाई घटनास्थल पुनर्निर्माण को लागि सूर्यपुर क्षेत्रमा लगिरहेको थियो। त्यसै क्रममा आरोपीले पुलिसको हतियार खोज्ने प्रयास गर्दै भाग्न खोजेपछि आत्मरक्षाका लागि पुलिसले गोली चलाएको बताइएको छ। गम्भीर घाइते भएपछि प्रभास मण्डललाई अस्पताल लगिए पनि चिकित्सकहरूले उसलाई मृत घोषित गरे। बालिकासित दुष्कर्म अनि हत्याको घटनाले पश्चिम बंगाल राज्यभरि तीव्र जनाक्रोश उत्पन्न गरेको थियो भने दोषीमाथि कडा कार्यवाहीको माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भएको थियो। मुख्य आरोपित प्रभास मण्डलको पुलिस मुठभेडमा मृत्यु भएपछि पीडिताका परिवारले सरकार अनि पुलिसको कार्यवाहीलाई माथि भरोसा व्यक्त गरेका छन्। पीडिताका पिताले मिडियासित कुराकानीमा भन्नुभयो, सरकारले जसरी मामिलामा कार्यवाही गरिरहेको छ त्यसमाथि उहाँको परिवार सन्तुष्ट छ। यसैबीच आरोपित प्रभास मण्डलका माताले उनको छोराले अपराधको परिणाम पाएको बताएका छन्। उनले यो पनि स्पष्ट गर्नुभएको छ कि छोराको शव हेर्न अनि लिन पनि जाने छैनन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल

0: एक्समा एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। राज्यका सरकारी बसहरूको रङ अब गेरुवा हुने भएको छ। राज्यका परिवहन मन्त्री अर्जुन सिंहले यो जानकारी दिनुभएको हो। गत केही दिनदेखि सामाजिक सञ्जालमा यस विषयबारे विभिन्न समाचारहरू अघि आइरहेका छन्। पत्रकारहरूसँग कुराकानीमा मन्त्री अर्जुन सिंहले सिपिएमको शासनकालमा बसहरूको रङ रातो रहेको अनि तृणमूलको शासनकालमा त्यसलाई निलो अनि सेतो बनाइएको र अब यो गेरुवा हुने जानकारी गराउँदै गेरुवा भनेको त्यागको प्रतीक हो भनी बताउनुभयो। दार्जिलिङ पहाडकी दुई प्रतिभाशाली संगीतकर्मी अंकिता छेत्री अनि विपसना योञ्जनले स्वीडेनको डालार्ना काउन्टी स्थित रेबिकमा आयोजित 10 दिने अन्तर्राष्ट्रिय लोक तथा परम्परागत संगीत शिविर एथ्नो स्वीडेन 2026 भारतको प्रतिनिधित्व गरेका छन्। एथ्नो स्वीडेन विश्वकै सबैभन्दा ठूलो युवा संगीत सञ्जाल ज्युनेसेस म्युजिकल इन्टरनेसनल अन्तर्गत सञ्चालन हुने कार्यक्रम हो।
1: यस कार्यक्रममा विश्वका विभिन्न देशका युवा संगीत कर्मीहरू एकै ठाउँमा भेला भएर आफ्ना लोक परम्परागत तथा विश्व संगीतको प्रदर्शन गर्ने गर्दछन्। यो साधारण संगीत महोत्सव भन्दा फरक छ, जहाँ प्रत्येक सहभागी कलाकार आफै प्रस्तुतकर्ता मात्र नभई प्रशिक्षकको भूमिकामा पनि रहन्छन्। उनीहरूले आफ्नो साङ्गीतिक परम्पराबाट एउटा गीत वा रचना सिकाउने, सामूहिक अभ्यास गर्ने र अन्त्यमा विभिन्न स्थानमा संयुक्त प्रस्तुति दिने अवसर पाउँछन्। अंकिता र विपासनाले दार्जिलिङको साङ्गीतिक परम्परामा आधारित दुई भागको विशेष प्रस्तुति दिएका थिए। पहिलो भागमा दार्जिलिङका प्रख्यात गायिका अरुणा लामाको कालजयी नेपाली गीत पोहोर साल प्रस्तुत गरिएको थियो। दोस्रो भागमा दुवैले संयुक्त रूपमा सृजना गरेको मौलिक रचना प्रस्तुत गरे। सुस्त र आत्मपरख धुनबाट सुरु भएको यस रचना क्रमशः लयात्मक र ऊर्जाशील बन्दै अन्त्यमा भारतीय शास्त्रीय संगीतमा प्रयोग हुने परम्परागत तिहाई मार्फत समापन गरिएको थियो। यो रचनाले दुवै कलाकारको बेग्लै साङ्गीतिक यात्रालाई एकै ठाउँमा ल्याएको थियो। सङ्गीतप्रतिको साझा रुचिले उनीहरूलाई आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएको छ। आकाशवाणी खरसाङ समाचारको निम्ति दिव्यतम अधिकारी।
0: मौसम विज्ञान विभागका अनुसार पश्चिम बंगालको विभिन्न जिल्लाहरूमा वर्षाको सम्भावना 60-90% बीच बनिरहेको छ। दक्षिण दिशाबाट 10-15 किलोमिटर प्रति घण्टाको गतिले चल्ने हावाले पर्याप्त मात्रामा जलवाष्प लिएर आइरहेको छ। यसको प्रभावले कोलकाता, हावडा, हुगली तथा उत्तर अनि दक्षिण 24 परगना सहित विभिन्न जिल्लाहरूमा गर्जनछात वर्षा हुने अनि केही स्थानहरूमा वज्रपात हुने आशंका छ। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। तृणमूल कंग्रेसको ब्याङ्क अकाउन्ट सम्बन्धी मुद्दामा प्रवर्तन निदेशनालयले 150 करोड रुपियाँ भन्दा अधिक रकमको शंकास्पद आर्थिक लेनदेनको पत्तो लगाएको छ। डीजे टिप्पणी मामिलामा तृणमूल कंग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीमाथि जाँच प्रक्रियालाई जानी जानी ढिलो गर्ने उद्देश्यले बारम्बार अदालतमा उपस्थित नभएको सीआईडीले आरोप लगाएको छ र मौसम विज्ञान विभागका अनुसार पर्वतीय अनि तराई क्षेत्रहरूमा लगातार वर्षाको कारण आगामी केही दिनहरूसम्म पानी जमिने अनि पहिरो जाने स्थितिहरू उत्पन्न हुने आशंका बनिरहेको छ। समाचार पूरा भयो।
2: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्जमा आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7 बज्यो। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारको शर्मा लोकगीत। यो पहिलो लोकगीत सुन्नुहोस्, गायत्री शर्माको शर्मा।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: लोकलहरी कार्यक्रममा यो अन्तिम लोकगीत सुन्नुहोस् शर्मिला पाखरिनको स्वरमा।

0: श्रोताहरूलाई अहिले सुनायो विभिन्न कलाकारको स्वरमा लोकगीत कार्यक्रम लोकलहरीमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ सुरसङ्गम कार्यक्रम। आजको सुरसङ्गम कार्यक्रममा यहाँलाई सुनाउनेछौँ विभिन्न कलाकारको स्वरमा आधुनिक गीत। गीत सुन्न अघि सुन्नुहोस् यो छोटो व्यावसायिक विश्राम।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

श्रोताहरूले अहिले सुन्नुभयो पवन राई नामनुको स्वरमा यो आधुनिक गीत। अब अघिल्लो आधुनिक गीत सुन्नुहोस् हीरा रसाइलीको स्वरमा।

अहिले श्रोताहरूले सुनिरहनु भएको थियो आधुनिक गीत कार्यक्रम सुर सङ्गममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरेर सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

प्रस्तुत छन् प्रमुख समाचार। प्रवर्तन निदेशालयद्वारा तृणमूल कंग्रेसको बैंक खाताबाट 440 करोड रुपियाँ फ्रिज। गृहमन्त्रीले गर्नुभयो विमानस्थलमा विभिन्न सुविधाको समीक्षा। वाराणसी विमानस्थलले नयाँ टर्मिनल परिसरमा अन्डरपास निर्माण हुँदै अनि ईपीएफओले 8.25% ब्याज ईपीएफ खातामा जम्मा गर्ने। अब समाचार विस्तारमा। प्रवर्तन निदेशालय ईडीले अखिल भारतीय तृणमूल कंग्रेसको ब्याङ्क खातामा जम्मा रहेको 440 करोड रुपियाँ फ्रिज गरेको छ। यो कार्यवाही वित्तीय कारोबार तथा शंकास्पद रकम हेराफेरी सम्बन्धी अनुसन्धान अन्तर्गत गरिएको हो। ईडीले हिजो कलकत्तामा धन शोधन निवारण ऐन 2002 अन्तर्गत 5 स्थानमा खोजी अभियान सञ्चालन गरेको थियो। निदेशालय अनुसार अनुसन्धानका क्रममा 2023 अप्रेलदेखि 2026 जूनसम्म पार्टीको ब्याङ्क खाताबाट लगभग 160 करोड रुपियाँ उड्डयन क्षेत्रमा कार्यरत एक निजी कम्पनी र त्यससँग सम्बन्धित संस्थानमा स्थानान्तरण गरिएको पाइयो। गृहमन्त्री अमित शाहले केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूसँग देशका प्रमुख विमानस्थलहरूमा यात्रु सुविधा, सुरक्षा व्यवस्था र अध्यागमन प्रणालीको समीक्षा गर्नुभयो। बैठकमा गृहमन्त्री शाहले सबै विमानस्थलमा चरणबद्ध रूपमा स्वचालित एक्स-रे ट्रे रिटर्न्स प्रणाली जडान गर्ने निर्देश दिनुभयो। श्री शाहले नयाँ विमानस्थलमा पनि यसका लागि उपयुक्त मापदण्ड तयार गर्ने जोड दिनुभएको छ। उहाँले विकास भइरहेका 21 र बाँकी 41 विमानस्थलको विकासलाई यात्रु चाप र सुरक्षा मापदण्डका आधारमा प्राथमिकता दिन निर्देश दिनुभयो। गृहमन्त्रीले 2027 सम्म सबै राज्यका राजधानीमा विदेशी

क्षेत्रीय दर्ता कार्यालय सञ्चालन गर्न र अध्यागमन सेवालाई थप प्रभावकारी बनाउन निर्देश दिनुभएको छ। यता वाराणसी विमानस्थलको नयाँ टर्मिनल परिसरमा देशकै पहिलो 6 लेनको अण्डरपास निर्माण भइरहेको छ। भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले सामाजिक सञ्जाल मार्फत अण्डरपास निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 450 मिटर लामो यो अण्डरपास नयाँ पुस्ताको पूर्वाधार विकास योजना अन्तर्गत निर्माण भइरहेको छ। कर्मचारी भविष्य निधि संगठन ईपीएफओले यही महिनाको 15 तारीक भित्र आर्थिक वर्ष 2025-26 का लागि 8.25% ब्याज करिब 34 करोड़ ईपीएफ खातामा जमा गर्ने भएको छ। श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाका अनुसार नयाँ केन्द्रीकृत सूचना प्रविधिमा आधारित सेवा प्रणाली मार्फत 1,44,000 करोड़ रूपियाँ भन्दा बढ़ी रकम सदस्यहरूको खातामा जमा गरिनेछ। उहाँले ईपीएफओद्वारा पुरानो विकेन्द्रीकृत प्रणालीबाट सबै सदस्यको अभिलेख नयाँ केन्द्रीकृत डाटाबेसमा सफलतापूर्वक स्थानान्तरण गरिसकिएको जानकारी दिनुभयो। नयाँ प्रणाली लागू भएपछि सदस्यहरूले एकीकृत सदस्य पोर्टल मार्फत सदस्यता विवरण, भविष्य निधिको रहल राशि, दावीको अवस्था, पेन्सन सेवा अभिलेख तथा उपलब्ध सुविधाबारे एउटै स्थानबाट जानकारी लिन सक्नेछन्। मन्त्री डाक्टर मांडवियाका अनुसार नयाँ प्रणालीमा दावीको स्वचालित पूर्व प्रणाली करण सुविधा पनि समावेश गरिएको छ। यसले निवेदन ईपीएफओ कार्यालयमा पुग्न अघि नै योग्यताको परीक्षण गर्ने, त्रुटि पहिचान गर्ने तथा आवश्यक जानकारी सदस्यलाई उपलब्ध गराउनेछ। यसबाट दावी अस्वीकृत हुने संख्या घट्ने र पहिलो पल्टमै दावी स्वीकृत हुने दर बढ्ने अपेक्षा गरिएको छ। ईपीएफओले भनेको छ, नयाँ प्रणालीको उद्देश्य सेवा प्रवाहलाई आधुनिक बनाउँदै सदस्य मैत्री, पारदर्शी र सहज सेवा प्रदान गर्नुका साथै संस्थाको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउनु हो। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले पछिल्ला दिनमा देशका विभिन्न भागमा राम्रो वर्षा भएकाले कम वर्षा भएका जिल्लाको संख्या 262 घटेर 178 पुगेको बताउनुभयो। नयाँ दिल्लीमा अल निनोको सम्भावित प्रभावबारे आयोजित उच्च स्तरीय बैठकमा उहाँले जुन महिनामा 33% रहेको वर्षा जुलाईमा घटेर 24% पुगेको जानकारी दिनुभयो। मन्त्री श्री चौहानले केन्द्र सरकारले महाराष्ट्र, मध्य प्रदेश, गुजरात, उत्तर प्रदेश लगायत विभिन्न राज्यको अवस्थाको निरन्तर निगरानी गरिरहेको बताउनुभयो। उहाँले जुलाईमा वर्षा अझ बढ्ने र खरीफ बालीमा गति आउने विश्वास व्यक्त गर्नुभयो। यो आकाशवाणी हो। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयका अनुसार नशामुक्त भारत अभियानमा हालसम्म देशभरिका 23 करोड़ भन्दा बढी नागरिक सहभागी भएका छन्। अभियानमा 7 करोड़ 81 लाख भन्दा बढी युवा, 5 करोड़ 24 लाख भन्दा बढी महिला तथा 17 लाख भन्दा बढी शैक्षिक संस्थान आबद्ध भएका छन्। केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डाक्टर वीरेन्द्र कुमारले अभियान स्वस्थ, अनुशासित र जिम्मेवार युवा निर्माण गर्ने महत्वपूर्ण राष्ट्रिय पहल भएको बताउनुभयो। उहाँका अनुसार विभिन्न सरकारी निकाय, प्रहरी, गैर सरकारी संस्था र अस्पतालको समन्वयमा देशलाई लागू औषधको लतबाट मुक्त बनाउने प्रयास जारी छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज भारतीय मानक ब्यूरो बीआईएससित समीक्षा बैठकको अध्यक्षता गर्दै बेंगलुरूमा हुने ब्रिक्स राष्ट्रका राष्ट्रिय मानकीकरण निकायका प्रमुखहरूको आगामी बैठकको तयारीबारे समीक्षा गर्नुभयो। सामाजिक सञ्जाल मार्फत मन्त्री श्री जोशीले बैठकका क्रममा अन्तर्राष्ट्रिय कार्यक्रम सफल बनाउन आपसी समन्वय, प्रभावकारी कार्यान्वयन तथा सूक्ष्म योजनामा विशेष जोड़ दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकको मुख्य उद्देश्य मानकीकरणको क्षेत्रमा ब्रिक्स सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु हो। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसियाको भ्रमण सम्पन्न गरी अस्ट्रेलियाको मेलबर्नतर्फ प्रस्थान हुनुभएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल मार्फत इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले विशेष मित्रताको प्रतीक स्वरूप प्रधानमन्त्री श्री मोदीलाई विमानस्थलमा विदाई गर्नुभएको जानकारी दिनुभयो। उहाँका अनुसार इण्डोनेसिया भ्रमणका क्रममा सहयोगका विभिन्न प्राथमिकताका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्। यस भ्रमणले भारत इण्डोनेसिया साझेदारीलाई थप सुदृढ

0: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारत अनि रुसले आज संयुक्त राष्ट्र ब्रिक्स, युरेसियन समूह अनि संघाई सहयोग संगठन सहित बहुपक्षीय मञ्चहरूमा आतंकवाद रोधी सहयोगलाई अझ बलियो बनाउने प्रतिबद्धता दोहोर्याएको छ। प्रवर्तन निदेशालय ईडीले अखिल भारतीय तृणमूल कंग्रेस एआईटीसीको ब्याङ्क खाताहरूमा जम्मा गरिएको 440 करोड रुपियाँ फ्रिज गरिदिएको छ। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयले बताएको छ कि आजसम्म देशभरिका 23 करोड भन्दा अधिक मानिसहरू नशामुक्त भारत अभियानसँग जोडिएका छन्। कर्मचारी भविष्य निधि संगठन इपिएफओले यस महिनाको 15 तारिकसम्ममा लगभग 34 करोड इपिएफ खाताहरूमा आर्थिक वर्ष 2025-26 लागि 8.25% ब्याज जम्मा गर्ने प्रक्रिया पूरा गर्नेछ। अनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसित युद्धविराम अब समाप्त भएको बताउनु भएको छ। अब समाचार विस्तारमा। भारत अनि रुसले आज संयुक्त राष्ट्र ब्रिक्स, युरेसियन समूह अनि संघाई सहयोग संगठन सहित बहुपक्षीय मञ्चहरूमा आतंकवाद रोधी सहयोगलाई अझ बलियो बनाउने प्रतिबद्धता दोहोऱ्याएको छ। विदेश मन्त्रालयले भनेको छ कि भारत रुस आतंकवाद निरोधक संयुक्त कार्य समूहको 14 बैठक आज नयाँ दिल्लीमा आयोजित भयो। बैठकको सह अध्यक्षता विदेश मन्त्रालयका सचिव पश्चिम सिबी जर्ज अनि रुसका उप विदेश मन्त्री दिमित्री ल्युबिन्स्कीले गर्नुभयो। दुवै देशले सीमापार आतंकवाद सहित आतंकवादको सबै रूपहरू अनि अभिव्यक्तिहरूको कडा निन्दा गरेका छन्। प्रवर्तन निदेशालय ईडीले अखिल भारतीय तृणमूल कंग्रेसको ब्याङ्क खाताहरूमा जम्मा गरिएको 440 करोड रुपियाँ फ्रिज गरिदिएको छ। यो मामला वित्तीय लेनदेन अनि सन्दिग्ध धनको हेराफेरीसित सम्बन्धित छ। ईडीले हिजो कोलकातामा धन शोधन निवारण अधिनियम 2002 प्रावधानहरू अन्तर्गत 5 परिसरहरूमा छापामारी गरेको थियो। विमानन क्षेत्रमा कार्यरत एक निजी कम्पनीसित सम्बन्धित परिसरहरूमा पनि छापा मारिँदैछ। जाँचमा पत्तो लागेको छ कि अप्रेल 2023 जुन 2026 बीच पार्टीको ब्याङ्क खाताहरूबाट लगभग 160 करोड रुपियाँ निजी कम्पनी अनि सम्बन्धित इकाइमा स्थानान्तरित गरिएको थियो। भारतका वैज्ञानिकहरूले पहिलोपल्ट भारतीय

0: क्षेत्रको माथिल्लो आयन मण्डलको सठिक मानचित्र तयार गर्ने नयाँ प्रविधि विकास गरेका छन्। यो प्रविधि जमिन अनि अन्तरिक्षबाट प्राप्त आँकडाहरूलाई जोडेर विकसित गरिएको हो। विज्ञान र प्रौद्योगिकी मन्त्रालयले भनेको छ कि यसले उपग्रह सञ्चालन, संचार प्रणाली र नेभिगेसन सेवाहरू सुधार गर्न सहयोग गर्नेछ। आयन मण्डल पृथ्वीको माथिल्लो वायुमण्डलको आयनित भाग हो, जो संचार र उपग्रह आधारित नेभिगेसन प्रणालीहरूको लागि महत्त्वपूर्ण छ। यसमा इलेक्ट्रोन घनत्वमा हुने दैनिक परिवर्तन जीपीएस र भारतको नाभिक जस्ता प्रणालीहरूको लागि सङ्केतहरूलाई प्रभावित गर्दछ।
1: आयन मण्डल पृथ्वी के ऊपरी वायुमंडल का आयनित भाग है, जो संचार और उपग्रह आधारित नेविगेशन प्रणालियों के लिए महत्वपूर्ण है। इसमें इलेक्ट्रॉन घनत्व में होने वाले दैनिक बदलाव जीपीएस और भारत की नाविक प्रणालियों जैसे संकेतों को प्रभावित करते हैं। मंत्रालय के अनुसार इस तकनीक से ऊपरी आयन मंडल की संरचना और व्यवहार को बेहतर ढंग से समझा जा सकेगा तथा भारतीय क्षेत्र के लिए अधिक सटीक आकलन उपलब्ध होगा। ये तकनीक विशेष रूप से भूचुंबकीय भूमध्य रेखा वाले क्षेत्रों के लिए महत्वपूर्ण है, जहां पृथ्वी के चुंबकीय क्षेत्र के कारण आयन मंडल की गतिविधियां अत्यधिक जटिल होती है। अक्षित वैद्यांत की रिपोर्ट के साथ प्रादेशिक समाचार के लिए अमीशा।
0: सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयले बताएको छ कि आजसम्म देशभरिका 23 करोडभन्दा बढी मानिसहरू नशामुक्त भारत अभियानसँग जोडिएका छन्। यसमा 7 करोड 81 लाखभन्दा बढी युवा, 5 करोड 24 लाख महिला र 17 लाखभन्दा बढी शैक्षिक संस्थानहरू समावेश छन्। केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री डाक्टर वीरेन्द्र कुमारले भन्नुभयो कि नशामुक्त भारत अभियान स्वास्थ्य र अनुशासित युवाहरूको निर्माणमा केन्द्रित एक महत्वपूर्ण राष्ट्र निर्माण पहल हो। उहाँले उल्लेख गर्नुभयो कि यस अभियान अन्तर्गत नार्कोटिक्स ब्युरो, राज्य र जिल्ला प्रशासन, पुलिस, गैर सरकारी संगठन र अस्पतालहरूले मिलेर देशलाई नशामुक्त बनाउनु समन्वित प्रयासमा काम गरिरहेका छन्। सामाजिक न्याय तथा अधिकारिता राज्य मन्त्री रामदास आठवले भन्नुभयो कि यस अभियानको उद्देश्य युवाहरूलाई संलग्न गराउनु र सबै पक्षहरूको गतिविधिहरूलाई एक साझा लक्ष्यतर्फ एकजुट गर्नु हो, जसले गर्दा भारत लागु पदार्थको लतबाट खतरा मुक्त हुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। कर्मचारी भविष्य निधि संगठन ईपिएफओले यस महिनाको 15 तारिकसम्ममा लगभग 34 करोड ईपिएफ खाताहरूमा आर्थिक वर्ष 2025-26 को लागि 8.25% ब्याज जमा गर्ने प्रक्रिया पूरा गर्नेछ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मान्डिवियाले नयाँ केन्द्रीकृत आइटी सक्षम सेवा सिआइटिईएस प्रणाली मार्फत ग्राहकहरूको खातामा 1,44,000 करोड रुपियाँभन्दा बढी रकम जम्मा हुने बताउनुभयो। श्री मान्डवियाले ईपिएफओले आफ्ना सदस्यहरूको सम्पूर्ण रेकर्डहरू पुरानो विकेन्द्रीकृत संरचनाबाट नयाँ केन्द्रीकृत डाटाबेसमा स्थानान्तरण गर्ने प्रक्रिया पूरा गरेको उल्लेख गर्नुभयो। नयाँ प्रणाली अन्तर्गत ईपिएफ सदस्यहरूले एकीकृत सदस्य पोर्टलमा पहुँच पाउनेछन्, जहाँ उनीहरूले सदस्यता जानकारी, पिएफ ब्यालेन्स, दाबीको स्थिति, पेन्सन सेवा रेकर्डहरू र योग्य लाभहरू एकै ठाउँमा हेर्न सक्नेछन्। श्री मान्डिवियाले अझ भन्नुभयो कि नयाँ प्रणालीले दावीहरूको स्वचालित पूर्व सत्यापनको पनि सुविधा प्रदान गर्नेछ। नवीन अनि नवकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज भारतीय मानक ब्युरो बिआइएससँग एक समीक्षा बैठकको अध्यक्षता गर्नुभयो, जसमा बेङ्गलुरुमा सम्पन्न हुने आगामी ब्रिक्स देशहरूका राष्ट्रिय मानकीकरण निकायहरूका प्रमुखहरूको बैठकको तयारीहरूबारे जानकारी लिइयो। सोसियल मिडिया पोस्टमा श्री जोशीले भन्नुभयो कि बैठक अवधि उहाँले अन्तर्राष्ट्रिय बैठकको सफल सञ्चालनलाई सुनिश्चित गर्नका लागि आपसी तालमेल, कुशल क्रियान्वयन र सठिक योजनामा जोड दिनुभयो। यसको उद्देश्य मानकीकरणको क्षेत्रमा ब्रिक्स देशहरू बीच सहयोगलाई अझ बलियो गर्नु रहेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसित युद्ध विराम अब समाप्त भएको बताउनु भएको छ। टर्कीको राजधानी अङ्कारामा नाटो शिखर सम्मेलनको अवधि पत्रकारहरूसित कुराकानीमा राष्ट्रपति ट्रम्पले भन्नुभयो कि उहाँ इरानसित बातचितमा आफ्नो समय बर्बाद गर्न चाहनुहुन्न। तथापि उहाँले भन्नुभयो कि अमेरिकी प्रतिनिधिले वार्ता जारी राख्न सक्नेछन् तर वार्ता सफल हुने कुरोमाथि उहाँले शंका व्यक्त गर्नुभएको छ। श्री ट्रम्पको यो बयान यस्तो समयमा आएको छ जब अमेरिकाले इरानको 80 भन्दा अधिक ठेगानाहरूमा सैन्य हमला गरेको छ। अमेरिकाले भनेको छ यो हमला हर्मुज जलडमरू मध्यमा वाणिज्यिक जहाजहरूमाथि इरानको हमलाको जवाबमा गरिएको हो।
2: I think it's over. मुझे लगता है कि अब सब खत्म हो गया है। मैं अब उनसे कोई वास्ता नहीं रखना चाहता। उनका नेतृत्व बीमार मानसिकता वाले लोग कर रहे हैं। वे क्रूर और हिंसक लोग हैं और अगर उनके पास परमाणु हथियार होता तो वो लोग उसका इस्तेमाल कर देते।
0: सर्वोच्च न्यायालयले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसई को गत 27 मार्चको मूल्याङ्कन योजनालाई चुनौती दिने याचिकामाथि सुनवाई गर्न सहमति दिएको छ। यो योजना खाडी देशहरूका ती नियमित विद्यार्थीहरूका लागि थियो जसको 12औँको बोर्ड परीक्षा इरान अमेरिका सङ्घर्षको कारण रद्द भएको थियो। न्यायमूर्ति केवी विश्वनाथन अनि आलोक आराध्यको पीठले प्रभावित विद्यार्थीहरूद्वारा दर्ता गरिएको याचिकामाथि केन्द्र सरकार अनि सीबीएसईबाट जवाब मागेको छ। पीठले खाडी देशका एक अन्य छात्रको बेग्लै याचिकामाथि पनि केन्द्र अनि बोर्डबाट जवाब मागेको छ। यस याचिकामा 21 जुनको त्यस अधिसूचनालाई चुनौती दिइएको छ जसमा निजी उम्मेद्वारहरूको मूल्याङ्कनको लागि 10औँ अनि 12औँको विगतको अङ्कहरूलाई आधार बनाइएको थियो। न्यायालयले मामलाको सुनवाई यसै महिनाको 14 तारिक तय गरेको छ। यो समाचार युट्युबमा @AIR कस्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। भारत अनि रुसले आज संयुक्त राष्ट्र ब्रिक्स युरेसियन समूह अनि सङ्घाई सहयोग सङ्गठनसहित बहुपक्षीय मञ्चहरूमा आतंकवाद रोधी सहयोगलाई अझ बलियो बनाउने प्रतिबद्धता दोहोऱ्याएको छ। प्रवर्तन निदेशालय ईडीले अखिल भारतीय तृणमूल कङ्ग्रेसको ब्याङ्क खाताहरूमा जम्मा गरिएको 440 करोड रुपियाँ फ्रिज गरिदिएको छ। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयले बताएको छ कि आजसम्म देशभरिका 23 करोड भन्दा अधिक मानिसहरू नशामुक्त भारत अभियानसँग जोडिएका छन्। कर्मचारी भविष्य निधि सङ्गठन ईपिएफओले यस महिनाको 15 तारिकसम्ममा लगभग 34 करोड ईपिएफ खाताहरूमा आर्थिक वर्ष 2025-26 को लागि 8.25% ब्याज जम्मा गर्ने प्रक्रिया पूरा गर्नेछ। अनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसित युद्ध विराम अब समाप्त भएको बताउनु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवा वाणी

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। मुस्कान झुटी हे चलचित्र तलासबाट प्रस्तुत गरिएको हो। सुमन श्रीधारद्वारा गाइएको गीतको शब्दले मुम्बईको लुकेको भूमिमा अध्ययारो वायुमण्डल तस्विर चित्रण गर्दछ। रङ्गीन अनुहार पछाडि छल एक्लोपन र पाखण्डको विषय वस्तुहरूको अन्वेषण गर्दछ। संगीतकार राम सम्पत, शब्दकार जावेद अख्तर।

खुदीको अर्थ परमानन्द वा आफूलाई पूर्ण रूपमा अन्जान हुने अवस्था हो। गीतहरूको सन्दर्भमा यसले प्रेममा यति गहिरो रूपमा डुब्नु वा कसैको उपस्थितिमा मातिनुको भावनात्मक अवस्थालाई वर्णन गर्दछ कि संसारमा अरू कुनै कुराले महत्व राख्दैन। यस गीतले कसैसँग निराशाजनक प्रेममा पर्नुलाई जनाउँछ। दर्शन रावलको आवाजमा संगीतकार हिमेश रेशमिया, शब्दकार समीर रञ्जन।

भाषा चलचित्रको हिट ट्र्याकको सन्दर्भमा मटर गस्तीको अर्थ उद्देश्यहीन घुमफिर लापरवाह टहल वा कुनै विषय उद्देश्य बिना असरञ्चित रमाइलो गर्नु हो। यस गीतले वर्तमानको आनन्द लिन सामाजिक अपेक्षाहरूबाट प्रतिनिधित्व गर्दछ। मोहित चौहानको आवाजमा संगीतकार ए आर रेहमन, शब्दकार इर्सद कमिल।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ मे वो चान्द, दर्शन रावलको आवाजमा सङ्गीतकार हिमेश रेशमिया, शब्दकार समीर रञ्जन।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त नमस्ते।

श्रोताहरूले अहिले सुन्नुभयो युवावाणी कार्यक्रम एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नु नै छ शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुर। आजको सप्तसुरमा यहाँहरूलाई सुनाउनेछौँ सोनु मजुमदारबाट बाँसुरीमा राग मियाकी मल्हार।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:20 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुनुहुनेछ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्।